0: दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
0: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला। अब समाचार विस्तारमा सुन्नुहोस्। लगातारको वर्षासँगैको बाढीले कालीगण्डकी नदीको ट्रस्ट पुल बगाएसँगै टुटेको साङ्जा र गुल्मीको सड़क सम्पर्क वैकल्पिक मार्गबाट सुचारू भएको छ। असोज 11 गतेको बाढीले कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 अर्मिचौर जोड्ने पक्की पुल बगाएको थियो भने आवत जावत बन्द भएको थियो। दुई जिल्लाको आवत जावत बन्द भएको 9 दिनमा यहाँ सम्पर्क कायम भएको हो। साङ्जा र गुल्मीका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कालीगण्डकी जलविद्युत केन्द्रका कर्मचारी तथा स्थानीय भित्र भएको सर्वपक्षीय छलफलको बाँध र सुरुङबाट हलुका सवारी साधन सञ्चालन गर्ने निर्णयसँगै यातायात सञ्चालन गरिएको हो। दशैं लक्षित मुसाङबाट बाहिरिन थालिएका च्याङ्रा भेडा च्याङ्राहरूको अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएको छ। जिल्लाबाट बाहिरिने भेडा च्याङ्रा बिरामी वा अन्य रोगबाट उपचार रोग भएमा उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमै पुगेर परीक्षण शुरू गरेको र निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्ला बाहिर पठाउने गरिएको छ। डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकले बिक्री गरेका 2000 भेडा च्याङ्राहरूको स्वास्थ्य परीक्षण गरी बजारमा पठाएको कार्यालयका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। निरोगिताको प्रमाणपत्र नभएका भेडा च्याङ्रालाई नाकामै रोकिन्छ। हालसम्म परीक्षण गरेकोमा रोग देखिएको छैन। लामो यात्रामा चोट लागेकाले उपचार र जिल्लाभित्रै बध गर्न अनुरोध गरिएको छ। प्रमुख डाक्टर रायरले भन्नुभयो, एकल तथा सामूहिक खरिद गरी ल्याइएको भेडा च्याङ्रामा ज्वरो लगायतका शारीरिक परीक्षण गरेपछि मात्रै 72 घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने गरिएको कार्यालय प्रमुख डाक्टर अर्यालको भनाई छ। रसुवा भोटेको सिको क्षेत्रमा आएको विनाशकारी भूकम्पका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत कारण र यातायात पूर्वाधारमा क्षति पिएकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने अर्को विश्व ब्याङ्कले आकलन गरेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हालजिनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोको खोज तथा आइस क्युब न्युट्रोनो अब्जर्भेटरी स्थापना निर्णयको योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षीय हालजेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। आइस क्युब न्युट्रोनो अब्जर्भेटरीले सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्युट्रोनीहरूको निगरानी गर्छ। न्युट्रिनो ब्रह्माण्डका अत्यन्तै ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। हिजो यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत चिकित्सा शास्त्रतर्फका विजेताको नाम घोषणा गरिएको थियो। अब रसायन शास्त्र बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुनेछ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कांग्रेस सभापतिमा गगन थापाको उम्मेद्वारी, वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध निर्वाचित, महाधिवेशनमा उद्योगी व्यवसायी उपसभापतिदेखि केन्द्रीय सदस्यमा उम्मेद्वार। न्यायाधीश सिफारिशमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरक मत, धुलेगौड़ाबाट दशैं महोत्सवको अवधि पुनः नथप्न, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण। दशैंको टीकाको उत्तम साय 10:26 नारायणगढ अफ काठमाडौँ खण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूलो मालवाहको सवारी रोक। नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व ब्याङ्क प्रक्षेपण र बेल्जियमका वैज्ञानिक हालजेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार।

0: अवस्थामलाई दिलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाऊ जाऊ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सबका साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगाउँडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156056।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठ का संपूर्ण सामान दराज पलंग डाइनिंग टेबल व बेड सोफा लगाए पर्दा कार्पेट डोर बेड और फर्नीचर का संपूर्ण सामान सुपथ मूल्य में पाने के साथ ही अर्डर अनुसार तैयार पारिं
16: साथ ही पुरान संग साफी तुरंत डेलीवरी को व्यवस्था
18: एवरेस्ट स्टील नंबर वन कंपनी बागमती कृषि का आधिकारिक विक्रेता
17: दीर्घायु फर्नीचर शोरूम दिलीगढ़ का नहीं
16: प्रोपाइटर लक्ष्मी राज वाग्ली फोन नंबर 0265 70 9 7 मोबाइल नंबर 98 60 61 268
17: 98 60 60 268
19: प्रसन्न होमवर्क देखाउ त
20: आज टीचर
19: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
20: टीचर मेरो मानेले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
19: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौड़ा फोन 0965 414 484 मोबाइल 98 560 33 384 98 560 67 988
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
23: तर महँगो होला नि
22: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
24: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
24: एल्मुनियम का झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
25: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0965 414 411 मोबाइल 98 560 22 938 र 98 028 22 938
26: हप्ता एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
27: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
26: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
27: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
26: पुराना गरगहना सँग नयाँ साथ फेर
27: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
26: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98 560 62 099

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।

0: हिउँदे चराहरूको आगमन शुरू, बसाई सर्नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने,
1: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि बोसो लाग्ने खालको खानाहरू खाने, मांसपेशीहरू बलियो बनाउँदै लान्छन्, बचेराहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ।
2: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो, 100 उच्च माध्यमिक विद्यालय प्रभावित, 6,000 भन्दा धेरै पक्राउ, 715 जना सुरक्षा कर्मी पनि घाइते।
0: र एनपीएल को तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने, ज्ञानको विश्वास।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा भोटेकोशी पीड़ितको अस्थायी आवास बारेको खबर। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रपोजल अर्थात प्रस्ताव माग गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सम्भवतः आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुनेछ। 7 दिनको समय दिएर प्रस्ताव माग गरिँदैछ। त्यस्ता संस्थाबाट प्राप्त प्रस्तावको मूल्यांकन गरेर इच्छुक संस्थालाई अस्थायी आवास निर्माणको क्षेत्र तोकिनेछ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको जानकारी दिनुभयो। एनजीओहरूको सहयोगले नपुगेको ठाउँमा सरकारले नै अस्थायी आवास बनाइदिने भएको छ। विपद प्राधिकरणले पालिकासँग लाभग्राहीको विवरण पनि मागेको छ। एनजीओ मार्फत अस्थायी आवासको प्रस्ताव आउँदा र त्यसको मूल्यांकन गरेर निर्माणको काम सक्न कम्तीमा 6 महिना जति लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी बताउँछन्। तर दशैं आउन 2 हप्ता पनि बाँकी नरहेको अवस्थामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भने दशैं अघि नै बाढ़ी पीड़ितलाई पुनर्स्थापित गर्ने कोशिश भइरहेको दावी गर्दै आउनु भएको छ। भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइने शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: भोटेकोशी बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवर्ती सहयोग रकम जम्मा गरेका छन्। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग भने विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघच्याउने र सहयोग माग्ने स्थानीय सरकारसँग नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिका गुनासो छ। यसैबीच भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्यमीहरू बैंकको कर्जा, ब्याज, बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको बताएका छन्। कुसुम कुमार कार्कीका अनुसार विपदका कारण उद्योगको भौतिक संरचना र उत्पादन सामग्रीमा ठूलो क्षति पुगेको अवस्थामा पनि बैंकको कर्जा र ब्याजको दायित्व भने निरन्तर रहेको छ। बीमा दावी प्रक्रिया लामो हुनु तथा आवश्यक कागजात समयमै बुझाउन नसक्दा उद्योगीहरू थप अप्ठ्यारोमा परेको उहाँको भनाइ छ। विपदका कारण तत्काल कागजात र सूचना पेश गर्न नसकेका उद्योगलाई राहत तथा सरकारी सुविधाबाट वञ्चित नगर्न पनि उद्योगीहरूले माग गरेका छन्। कार्यालयमा क्षतिको विवरण पेश गर्ने समय सीमा थप गर्न तथा विलम्ब क्षमा दानको व्यवस्था गर्न उनीहरूको माग छ। यसै गरी पुराना कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरी कम्तीमा 5 वर्षका लागि सहुलियतपूर्ण पुनरुत्थान कर्जा उपलब्ध गराउन र भदौ 10 देखि उद्योग पुनः सञ्चालन नभएसम्म ब्याजमा सहुलियत वा छूट दिन माग गरिएको छ। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभाव कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई बैंकले घटाएको हो। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माण अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर आर्थिक वर्ष 84-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन छ। बाढ़ीबाट भएको व्यापक क्षतिका कारण चालू आर्थिक वर्षमा भने नेपालको उद्योग क्षेत्रमा मुख्य असर पर्ने प्रतिवेदनमा भनिएको छ। जलविद्युत उत्पादन र यातायात अवरूद्ध हुँदा उद्योग क्षेत्रको विस्तार सुस्त हुने र पर्यटकीय सीजनको मुखमा यातायात र व्यापार प्रभावित हुँदा सेवा क्षेत्रमा समेत असर पर्नेछ। जलविद्युत विद्युत सौर्य ऊर्जा र विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व बैंकले जनाएको छ। व्यापार यातायात पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट सेवा क्षेत्र पनि प्रभावित हुने आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको प्रभाव समग्र उत्पादनमा सीमित मात्रामा रहने भए पनि प्रभावित क्षेत्रको जनजीविकीमा उल्लेखनीय असर पार्ने सम्भावना रहेको विश्व बैंकले जनाएको छ।
2: कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रतिनिधिको ध्यान नेतृत्वको प्रतिस्पर्धा समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको छ। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा गैराती अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले उम्मेद्वारी दर्ता प्रक्रिया जटिल बनेको थियो। त्यसमा पनि गोलमटोल तरिकाले फारम दर्ता गरिँदा उम्मेद्वारको अन्तिम सूची तयार पार्न थप समय लागेको निर्वाचन प्रक्रियामा खटिएका नेताहरूले बताएका छन्। कांग्रेस महाधिवेशनको बन्द सत्रमा व्यापक छलफल र बहसपछि पार्टीको आगामी कार्य दिशा तथा तय गर्ने तालिका थियो। व्यवस्थापकीय तयारी पनि त्यसै अनुसार थियो। तर बन्द सत्रको दोस्रो दिन हिजो हलहरू रित्ता दित्ता नै थिए। यसैबीच कांग्रेसले यसपालि सृजना गरेका वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध हुनुभएको छ। केन्द्रीय कार्य समितिका विभिन्न पदका लागि हिजो भएको मनोनयनमा शर्माको मात्र उम्मेद्वारी परेको हो। महिलातर्फ उपसभापतिमा भने पुष्पा भूषाल निर्विरोध हुनुभएको छ। यो पदमा भूषालको मात्र उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। 2078 चौथो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गएको वर्ष पुष्प भएको विशेष महाधिवेशनबाट उपसभापति हुनुभएको थियो। 14 महाधिवेशनमा उहाँ नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार हुनुभएको थियो। त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित हुनुभएको थियो। थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
1: इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। कांग्रेस पदाधिकारीमा पुरानै अनुहार केन्द्रीय सदस्यमा युवाको दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। केन्द्रीय सदस्यमा युवाले उल्लेख्य संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री हुनुहुन्थ्यो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोबियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेवी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिरहेका बेला राठौरले एक हप्ता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाण्डौका खड्गीले उम्मेद्वारी दिनुभएको थियो। खड्गी काठमाण्डौ 5 को क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुनुहुन्छ। काया कैरनमा नेपालमा हिउँदे चराहरूको आगमन शुरू भएको र उनीहरूले गर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी, प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण, विपदको बजेट जति संघमा बाढ़ीले क्षति गरे पनि किस्ता तिर्न उद्योगीलाई बैंकको ताकेता, नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण, कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण, आज प्रचार भोलि मतदान, शर्मा र भूषाल निर्विरोध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। शरद ऋतुको आगमन सँगै हिउँदे चराहरूको आगमन शुरू भएको छ। उत्तरतर्फका चिसो हिमाली क्षेत्रबाट हजारौं किलोमिटर टाढाको जोखिमपूर्ण यात्रा तय गर्दै पाहुना चराहरू नेपालका सिमसार क्षेत्र र तराईतिर आइपुग्छन्। यति लामो अनिश्चित र थकाई लाग्दो उडान उनीहरूले कसरी पूरा गर्छन् भन्ने सोच्नु भएको छ। यसको कारण हो उनीहरूको व्यवस्थित पूर्व तयारी। गन्तव्यमा उड्नु धेरै अघिदेखि नै यी चराहरूले आफ्नो शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका कैयौं पूर्व तयारीहरू गरिरहेका हुन्छन्। थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: गर्मी छल्नका लागि दक्षिणबाट आएका चराहरू फर्कन थालेसँगै चिसो छल्न उत्तरतर्फबाट चराका बथानहरू आउन थालेका छन्। नेपालमा वर्षको दुई मौसममा हजारौं किलोमिटरको यात्रा तय गरेर यसै गरी चराहरू आउने जाने गरेका छन्। कठिन र लामो उडान गर्नु पूर्व उनीहरूले विशेष तयारी गरेका हुन्छन्। यसमा सबैभन्दा महत्वपूर्ण शरीरको तयारी रहेको नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई बताउनुहुन्छ।
9: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाल्ने, धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने। धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस् भनेर बोसो जम्मा गर्ने र त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ।
8: लामो यात्रामा निस्कनु अघि चराहरू आफ्नो शरीरलाई ऊर्जावान बनाउन क्यालोरीयुक्त र बोसो बढ़ाउने खानेकुराहरूमा ध्यान दिन्छन्। यस्तै बच्चा कोरोल्ने बेला छरिएका चराहरू यात्रा शुरू गर्नु अघि एकीकृत हुन्छन्।
9: बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि आफ्नो झुण्ड झुण्डमा फर्किने त्यस्तो पनि गरेको देखिन्छ।
8: खानपान र बथानमा जम्मा हुनु मात्र होइन, उनीहरू आफ्नो शरीर र क्षमतालाई पनि उडानका लागि पूर्ण रूपमा तयार गर्छन्।
9: उड्नको लागि चाहिँ उनीहरूको फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन्।
8: शरीरको तौललाई सन्तुलनमा राख्न र उडानलाई सहज बनाउन उनीहरूले आफ्ना शारीरिक अंगहरूमा समेत परिवर्तन ल्याउने अध्ययनले देखाएका छन्। यात्राका दौरान नयाँ पुस्तालाई कसरी बाटो देखाउने र मौसमको प्रतिकूलताबाट कसरी जोगिने भन्ने विषयमा पनि उनीहरूको अचम्मको पूर्व तयारी छ।
9: केही चराहरूमा चाहिँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई सराईमा भाग लिँदैछन्, तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ। फेरि सबै चराहरूमा चाहिँ होइन, तर केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ। त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न, त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ।
8: यस्तै यात्रामा निस्कनु अघि उनीहरूले हावाको तापक्रम, वेग लगायत मौसमी गतिविधिहरू यकिन गर्छन्। त्यति मात्र होइन, उडानकै क्रममा आइपर्ने प्राकृतिक अवरोधहरूलाई पनि उनीहरूले निकै सूझबूझका साथ सामना गर्छन्।
9: यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने, आफूलाई चाहिने आरामहरू गर्ने, त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन्।
8: मौसम बिग्रेको बेला जोखिम मोल्नुको सट्टा सुरक्षित ठाउँमा विश्राम गर्ने उनीहरूको यो बानीबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौं। चराहरूले सुरक्षित र सफल यात्राका लागि पहिले नै यस्तो राम्रो तयारी गर्छन्। हामी पनि त दशैंको अवसरमा परिवार भेट्न घर जाने वा लामो यात्रा गर्ने तयारीमा छौं नि। त्यसैले चराहरूबाट प्रेरणा लिएर हामी पनि सुरक्षित यात्राको योजना बनाऊ।
1: नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पंचाङ निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजयादशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवी प्रसादको रूपमा देशका धेरै ठाउँमा कोजागर पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजयादशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:00 घटस्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजयादशमी परेको छ।
2: दशैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले पर्सीदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ। लामो तथा मध्यम दूरीका गाड़ीलाई यात्रुको चाप अनुसार रिजर्वमा संचालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागले हिजो राष्ट्रिय यातायात व्यवसाय महासंघ, ट्रक व्यवसाय महासंघ, ढुवानी व्यवसाय महासंघ, यातायात सम्बद्ध मजदूर संघ संगठन र ट्राफिक प्रहरी लगायत सरोकारवालासँग छलफल गरेर बुकिङ खुलाउने निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवत जावत गर्ने भएकाले नियमित रूटका गाड़ीसँगै रिजर्भ गाड़ी संचालनलाई समेत व्यवस्थित गर्न रूट पर्मिट खुल्ला गरिएको हो।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
11: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 28 242।
5: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। पछिल्लो समय वीर अस्पतालको टेलिमेडिसिन सेन्टरमा स्वास्थ्य सेवा तथा परामर्शका लागि विदेशबाट फोन तारन्तार आउने गरेको छ। कतिपयले गम्भीर समस्या लिएर फोन गर्छन् भने कतिपयले सामान्य। टेलिमेडिसिन सेन्टरका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार दूर दराजमा रहेका नेपाललाई सित्तैमा परामर्श दिने र स्वास्थ्य अवस्थाको जोखिम टार्ने काम टेलिमेडिसिन सेवा ले गरिरहेको बताउनु भएको छ। बुढाथोकीका अनुसार टेलिमेडिसिन सेन्टरमा 7 जनाको टोली छ, जहाँ मेडिकल अधिकृत, मनोसामाजिक परामर्शदाता, विशेषज्ञ चिकित्सक र ल्याबका कर्मचारी छन्। साउन यता बिहान 9 देखि बेलुका 9 बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ। यसका लागि अस्पतालले 2 मोबाइल नम्बर, वाट्सएप, भाइबर र इमो लगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ। प्रभावकारी मानिएको टेलिमेडिसिन सेवाको नीतिगत पक्ष भने कमजोर छ। यो सेवालाई नीतिगत रूपमा सरकारले स्पष्ट पार्न सकेको छैन। विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तारमा सरकारको छैन चासो शीर्षकको खबर नयाँ पत्रिकामा छ।
6: अब विदेशको खबर। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएपछि फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको हप्तौं लामो देशव्यापी आन्दोलनको समर्थनमा हिजो वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा गरेका बीबीसीको खबरमा उल्लेख छ। पेरिसको 20 जिल्लामा रहेको हेलेन बुचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोड़फोड़का घटना बढ़नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्तादेखि विद्यालय बन्द गर्न थालेका हुन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको प्रतिक्रियाको बचाव गर्नुभएको छ। उहाँका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 775 जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। राष्ट्रपति इमान्युएल म्याक्रोनको सरकारलाई समेत दबावमा पारेको उच्च माध्यमिक विद्यालय सम्बन्धी आन्दोलनको समर्थनमा मजदूर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी र्यालीमा सहभागी भएका थिए।
7: अब खेल खबर। नेपाल प्रीमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सर्वोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा दुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म काठमाण्डुमा हुँदैछ।
6: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी काठमाण्डुको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाण्डुमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णालीको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान छ।
7: भारतले निर्यात अनुमति सकिएका 4 जलविद्युत आयोजनाको नवीकरण गरिदिएको छ। नवीकरण गरिएका आयोजनामा माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तार्दी खोला र माथिल्लो दोर्दी ए जलविद्युत आयोजना छन्।
6: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीश सहित 4 न्यायाधीशहरूलाई सिफारिश गरेको छ। परिषदका अध्यक्ष एवं प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा हिजो बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिश गरेको हो। परिषदकी प्रवक्ता राम प्यारी सुनवारका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बाग्चन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागीलाई सिफारिश गरिएको छ।
7: इजरायलको दीर्घकालीन हेरचाह सेवा क्षेत्रमा रोजगारीका लागि सन् 2024 आवेदन दिएर गोला प्रथाबाट छनौट हुन नसकेका 1153 नेपाली उम्मेद्वारले पुनः आवेदन दिन पाउने भएका छन्।
6: काया कैरनमा अब पालो उखानको।
7: हल्लिएको दाँत एक दिन फुस्कन्छ।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
6: कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार, भोलि मतदान। शर्मा र भूषाल निर्विरोध।
7: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई सर्नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
6: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो। 100 उच्च माध्यमिक विद्यालय प्रभावित। 6000 भन्दा धेरै पक्राउ। 715 जना सुरक्षा कर्मी पनि घाइते।
7: र एनपीएलको तयारी अन्तिम चरणमा। यस पटक दर्शक क्षमता बढ्ने ज्ञानको विश्वास।
6: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको। उपभोक्तालाई खाना पकाउने ग्यासको शास्ति अझै पनि यथावत छ। उद्योग मन्त्रीले हालै ग्यास सरकारको नियन्त्रणमा नरहेको बताउनु भएको थियो। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एकजना पत्रकार ग्यासको अभाव र सहजताका लागि भइरहेका पहलबारे बुझ्न मन्त्रीको कार्यकक्षमा पुगेका छन् अनि उनले डुङ्ती गनाएको गन्धले नाक थुनेका छन्। नाककै थुनेको देखेर मन्त्री जस्ता देखिने व्यक्तिले भन्दैछन्, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9891552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
6: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुछ्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन।
6: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
6: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछापुछ्रे बैंकको भवन।
6: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
7: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9840647580।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
8: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट शुरू गर्ने भनेर नअल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा, पोखरा।
5: मोबाइल 9800258595, फोन 0161586559।
9: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटिई, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
10: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
11: होइन, कति पुन मोबाइल भन्दै कराएको।
10: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
11: कहाँ छ पुन मोबाइल?
10: यही दुईवटामा तरकारी पसलको आडैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
6: प्रोपाइटर हेमराज पुन। मोबाइल 98 1 91 74 88 र 98 4 48 48 00 00।
12: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
13: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
12: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला।
14: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल। मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम।
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलीगौडाका नहुँ।
17: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0765709704, मोबाइल नम्बर 98 4 60 61 268।
15: 98 5 60 60 268।
19: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ? के के
15: तर महँगो होला नि?
19: छैन, बजारमा उपलब्ध

0: र 98 28 22 938।
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98 560 62 099।
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परेमा त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
4: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
3: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98 4 61 94 378, 98 1 71 96 902।
5: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा। प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98 560 30 982 र 97 065 20 209।
6: TVS साथ छ हाम्रो।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, साढ़े नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
12: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0465414194, मोबाइल 98 560 20630।
11: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: धुलेगौडा महोत्सव 2083
1: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पूर्ण खेलाडी सहभागी क्लब तथा भलिबल खेल प्रेमी जीवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 1,50,000 ट्रफी मेडल र प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 1,00,000 ट्रफी मेडल र प्रमाण पत्र।
0: तृतीय पुरस्कार नगद रु 50,000 ट्रफी मेडल र प्रमाण पत्र।
1: सान्त्वना पुरस्कार नगद रु 25,000 ट्रफी मेडल र प्रमाण पत्र। विदागत तर्फ उत्कृष्ट सेटर स्पाइकर ब्लकर डिफेन्डर प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
0: टिम दर्ता शुल्क रु 5,000।
1: एक टिममा 3 जना मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
0: खेल हुने स्थान कसेरी खेल मैदान धुलेगौडा तन हो।
1: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजे।
0: आयोजक शुक्ला गण्डकी युवा क्लब शुक्ला गण्डकी 4 तन हो।
1: सम्पर्क नम्बर 9806679078 9849741273। खेल संयोजक भरत श्रेष्ठ 9821-31565।
2: बडा दशमी विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
3: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
2: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
3: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
2: महोत्सवका मुख्य आकर्षणहरू
3: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
2: बालुद्यान एवं रमाइलो मेला
3: दशैं तिहार सस्तो बजार
2: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
3: स्थानीय कला संस्कृतिको प्रदर्शनी
2: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
3: साथमा लाइभ कन्सर्ट
2: आयोजक शुक्ल गण्डकी युवा क्लब धुलेगौडा तनहुँ।

0: सिधै 10 लाखसम्म सियोर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबन उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: सर्टहरू लागू हुनेछन्। यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दोलेगौडा, सम्पर्क 0-65-590-299 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।
2: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15औं वार्षिक साधारण सभा तथा 5औं अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
3: हामी मधेसी खुलामा, म मधेसी खुलामा केन्द्र सदस्यको रूपमा म आफ्नो उम्मेदवारी दिएको छु र त्यस कारणले पार्टीका साथीहरूको साथ सहयोग र उनीहरूको सुझावको अनुसार नै मैले आफ्नो उम्मेदवारी दिएको हो र मलाई आज नीति बनाउनको लागि, आर्थिक नीति बनाउनको लागि र भोलिका दिनमा देशलाई नेपाली काँग्रेसले आर्थिक रूपबाट गर्छ भन्ने कुराको त्यसमा कहीँ न कहीँ म योगदान दिन सक्छु भन्ने कुराको लागि जिम्मेदारी हो। त्यस कारणले मलाई भोट दिन्छ भन्ने मलाई थाहा छ, मलाई मात्र विश्वास छ।
4: देशभरिका महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, मधेसी केन्द्रीय सदस्य खुलातर्फ यहाँको उम्मेद्वारी पनि छ, होइन? कंग्रेस कस्तो भएको देख्न चाहनुहुन्छ? गगन थापाको नेतृत्वमा सफल सबल कंग्रेस बन्छ आज?
3: होइन, एउटा कुरो सत्य छ कि गगन थापाको नेतृत्वमा एउटा नयाँ ऊर्जा थपेको छ पार्टीमा र पार्टीले संसारभरि नै र देशभरि नै नेपाली जनताले एउटा युवा नेतृत्व भएको कारणले गर्दा, एउटा ऊर्जाशील नेतृत्व भएको कारणले गर्दा एउटा नयाँ जोस, नयाँ एउटा ऊर्जा चाहिँ पार्टीमा आएको छ र जनताले पनि त्यसलाई एउटा सकारात्मक दृष्टिकोणमा देखिरहेका छन् र आउने दिनमा नेपाली काँग्रेस पार्टी अझ लोकप्रिय हुनेछ भन्ने कुरामा सबैको अनुमान छ।
4: अब नेपाली कंग्रेसको अब निकै ठूलो संकटबाट, संक्रमणकालीन अवस्थाबाट चाहिँ आज यो अवस्थामा आइपुग्दाखेरि चाहिँ कंग्रेसमा हिजोका कतिपय विरासतहरू छुटेका छन्, होइन? नयाँ ढंगको कंग्रेस चाहिँ अगाडि बढ़न खोजिरहेको एउटा परिस्थिति छ। देशव्यापी रूपमा चाहिँ अहिले भनौँ न महाधिवेशन प्रतिनिधि इतिहासकै धेरै महाधिवेशन प्रतिनिधि चाहिँ काठमाडौँमा केन्द्रित छन्। उनीहरू के चाहन्छन्, तपाईँहरू के चाहनुहुन्छ? कंग्रेस कस्तो बनोस्? लोकतान्त्रिक पार्टी, पुरानो पार्टी, आज कंग्रेसको अभिगत र अब बन्ने कंग्रेस कस्तो बनोस्?
3: एकदम ठिक हो। अब हाम्रो परम्परा पनि, हामी परम्परावादी पार्टी पनि हौ, हाम्रो परम्परा पनि विशाल छ र अर्को हामीहरू नयाँ युगमा पनि हामीहरू गएका हुनाले नयाँ चिजलाई पनि हामीले संकल्पको साथ अगाडि बढ्नुपर्ने आवश्यक देखिन्छ। त्यस कारणले पछाडि छुटेका साथीहरूको पनि कुनै न कुनै किसिमले सम्बोधन हुनुपर्छ भन्ने विचार पनि पार्टीका साथीहरूको छ। महाधिवेशनपछि ती छुटेका नेताहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने कुरामा कसैको पनि दिग्मत छैन र त्यो गर्नुपर्छ भन्ने कुरामा पनि हामी विश्वस्त छौं।
4: तर अब देशभरि आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह चाहिँ के छ?
3: आग्रह यो छ कि उहाँ योपालि नेपाली काँग्रेस यता अहिलेको समयमा सरकारमा नभए पनि, अहिले नेपाली काँग्रेस सरकारमा नभए पनि नेपाली काँग्रेसमा जुन ऊर्जा देखिएको छ, एउटा नयाँ आशा चाहिँ जागेको छ, आगामी दिनमा नेपाली काँग्रेसले नै नेतृत्व गर्छ भन्ने कुरा चाहिँ विश्वास दिलाएको छ र सबै माझिसन प्रतिनिधिहरूलाई म आग्रह गर्दछु कि म अनिल कुमार रुङ्टा खुल्लामा मधेसी खुल्लामा आफ्नो अमूल्य मत दिएर विजय बनाउनुहोस्, म तपाईँहरू के चार्टर निर्देशनमा म काम गर्नेछु भन्ने कुराको म प्रतिबद्ध गर्न चाहन्छु र राम्रो पार्टी बनाउनमा हामीहरू अगाडि बढौं। धन्यवाद।
4: हस् अनिलजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो अनिल रोगटा, मधेसी तर्फबाट खुला केन्द्रीय सदस्यका उम्मेद्वार। आदरणीय श्रोता, यतिखेर हामी फेरि जान चाहन्छौ बाला अधिकारी तर्फ। बालाजी, नेपालीहरूले धेरै सुनेका कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ, धन्यवाद।
4: बालाजी, केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएछ, बाला अधिकारीजीलाई महाधिवेशन प्रतिनिधिहरूले कसरी चिन्नुहुन्छ, कसरी चिन्छन्?
5: खासमा मलाई चाहिँ महाधिवेशन प्रतिनिधिहरूले चाहिँ अहिले नेता भन्दा पनि एउटा पत्रकारको रूपमा, पत्रकारको संगठनबाट आएको भएर अहिलेसम्म चाहिँ उहाँहरूले नेता भन्दा बढी पत्रकारकै रूपमा चिनिराख्नु भएको छ मलाई।
4: अब पत्रकारबाट सिधै नेता भन्न चाहनुभयो होइन?
5: हजुर, होइन, सिधा होइन, म त पत्रकारिता सँगसँगै मेरो राजनीति जीवनलाई पनि बिस्तारो डोर्याउँदै थिएँ। सिधै आएको डाइरेक्ट त्यो पत्रकारिता छोडेर आएको चाहिँ होइन म, होइन, तर के भने यता पार्टीगत राजनीति चाहिँ मेरो सेकेन्डरी पार्ट थियो, पहिलो चाहिँ म पत्रकारिताको पनि राजनीतिमै थिएँ नि।
4: भनेपछि अब केन्द्रीय सदस्यमा बाला अधिकारीलाई किन विजय गराउने बताउनुहोस् त?
5: अब मेरो चाहिँ धेरै ठुला धेरै आकाश काया पलटै गर्छु भन्ने चाहिँ मेरो एजेन्डा छैन, होइन, मलाई विजय गराउनुको चाहिँ मलाई चाहिँ सबैभन्दा पहिले के हो भने म चाहिँ नीति र विधिलाई संस्थागत रूपमा बलियो बनाउनु पर्छ भन्ने एउटा मान्यता राख्छु, होइन, अनि त्यसपछि अर्को काङ्ग्रेसको त्यो ऐतिहासिक जुन विरासत छ त्यसलाई चाहिँ वर्तमान पुस्ताहरू जुन छन् त्यसको लागिको आवश्यकता र भविष्यको राजनीतिसँग पनि म उहाँहरूलाई जोड्न चाहन्छु। एउटा भाष्य के निर्माण भएको छ भने यो पुरानो पार्टी हो नेपाली काङ्ग्रेस र अन्य नेपाली काङ्ग्रेस लगायतका यी पुराना पार्टीहरू हुन्, यहाँ चाहिँ नयाँ मान्छे छैनन्, युवाहरू आउन सक्दैनन्, युवाहरूलाई आकर्षित गर्न सकेन भन्ने जुन एउटा बाहिर भाष्य छ बिल्कुलै त्यस्तो होइन। अहिले चाहिँ नेपाली काङ्ग्रेसमा अधिकांश चाहिँ युवाहरू महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको छ र उहाँहरूलाई हाम्रो त्यो गर्विलो इतिहास अब चाहिँ त्यो इतिहासको विषयमा इतिहाससँग पनि उहाँहरूलाई जोड्न आवश्यकता छ, त्यसैले पनि मेरो उम्मेदवारी हो यो।
4: भनेपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह अनुरोध के छ बालाजी?
5: म देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिज्यूहरूलाई के भन्न चाहन्छु भने अब यो हाम्रो नेपाली काङ्ग्रेसको आन्तरिक प्रतिस्पर्धा हो, यहाँ तपाईँहरूले क्षमता योग्यता लगानी होइन हरेक चिज हेरेर चाहिँ मतदान गर्नुहोला। यहाँहरूले कसैको दबावमा कसैको प्रभावमा परेर भन्दा पनि स्वतन्त्र भएर यहाँहरूले चाहिँ स्वविवेक प्रयोग गरेर विवेकशील भएर चाहिँ मतदान गरिदिनु हुन पनि अनुरोध गर्दछु।
4: भनेपछि अब देशभरका प्रतिनिधिहरूले अर्थात अबको कंग्रेस, गगन थापाको नेतृत्वको कंग्रेस चाहिँ परिवर्तित कंग्रेस चाहिँ कसरी भयो आज?
5: यो त जगजाहेरै छ, अहिले जुन विधान हेर्नुहोस् होइन, नेपालको इतिहासमै नेपाली काङ्ग्रेसको इतिहासमै अहिलेको कार्य समितिमा सबैभन्दा यो विशेष महाधिवेशन पछि सबभन्दा बढी महिला समेटिएको पदाधिकारीदेखि लिएर होइन महिला समेटिएको पनि पहिलो पटक हो र अहिले विधानलाई यति फ्लेक्सिबल बनाइएको छ कि उपसभापति महामन्त्री सहमहामन्त्री लगायतका धेरै कोटाहरू चाहिँ महिलाहरूका लागि आरक्षित गरिएका छन् यहाँ, त्यसले पनि हामी महिलाहरूको लागि त एकदम स्वर्णिम चाहिँ भनौँ न, यो स्वर्णिम युगै सुरु भयो नेपाली काङ्ग्रेसको गगन थापाको यो जुन परिवर्तन यो एउटा त्यो भयो, त्यसमा समावेशी बनाइयो, युवाहरूको चाहिँ म्याक्सिमम प्रतिनिधित्व छ यहाँ, 35 वर्ष मुनिका युवाहरूको छुट्टै क्लस्टर व्यवस्था गरेर ती युवाहरूलाई पनि ल्याइयो, अनि अधिकांश भनौँ न वडाबाट जिल्लाबाट एकदम आउनेहरू एकदम उत्साही भएर यो अधिवेशनमा, अनि हिजो 80 वर्षको सभापति भन्दा अहिले 50 वर्षको सभापति हुनुभएको छ, त्यसै पनि परिवर्तन त भएकै छ, यसलाई चाहिँ यसरी बुझौँ। अब नेपाली काङ्ग्रेसको यो परिवर्तन भइसकेको छ र अझै परिवर्तन गर्न धेरै चिज बाँकी छ र यो अहिलेको चाहिँ परिवर्तन

0: नयाँ जडानको लागि सम्पर्क 9808-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
2: घटना, दुर्घटना,
3: कला, संस्कृति,
2: स्थानीय, राष्ट्रिय,
4: अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। इतिहासकै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। केन्द्रीय सदस्यमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्यसमितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्काको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। चौधौं महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सह महामन्त्री हुनुहुन्थ्यो। 2051मा राठौर त्रिचन्द्र क्याम्पसको सोभी सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेविसंघका पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिनुभएका बेला राठौरले एक साथ अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँका खड्गीले उम्मेद्वारी दिनुभएको थियो। खड्की काठमाडौँ 5 को क्षेत्रीय कार्यसमितिका पूर्व सभापति हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया 2 मा आन्तरिक विवादका कारण मंगलबार महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिनासाथ राठौर जिम्मेवारी दिन उम्मेद्वार दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया 2 को प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गर्नुभएको थियो। मनोनयन दर्ताका क्रममा उहाँले भन्नुभयो, यसपटक म पराजित भए पनि 16 महाधिवेशनमा सभापति जित्ने तयारी हो। सभापतिका अर्का उम्मेद्वार खड्गीले भने यस अगाडिका सबै सभापति निर्वाचनबाट आएकाले यसपटक थापा पनि निर्वाचनबाटै सभापति हुन् भन्ने सोचेरै उम्मेद्वारी दिएको बताउनु भएको छ। मेरो उम्मेद्वारी हारजितका रूपमा नभएर आन्तरिक लोकतन्त्र जीवन्त बनाउने हो, उहाँले भन्नुभयो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भूषाल निर्विरोध हुनुभएको छ। शर्मा र भूषाल दुवै निवर्तमान उपसभापति हुनुहुन्छ। गत पुसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित हुनुअघि शर्मा महामन्त्री र भूषाल केन्द्रीय सदस्य हुनुहुन्थ्यो। वरिष्ठ उपसभापति पद यही महाधिवेशनबाट विधान संशोधन मार्फत थपिएको हो। शर्मा र भूषाल निर्वाचित भएको घोषणा हुने भने बाँकी छ। नेता व्यवस्थापनका लागि यसपटक पदाधिकारीको संख्या 14 बाट 25 पुर्याइएको छ। वरिष्ठ सहित उपसभापति संख्या नै 5 छ। महामन्त्री 3 र सहमहामन्त्रीको संख्या 15 हुने व्यवस्था विधानमा गरिएको छ। 4 सहमहामन्त्री र 1 को सादेशी सभापतिबाट मनोनयन हुने र अरू महाधिवेशनबाट निर्वाचित हुनुपर्ने व्यवस्था छ। समावेशी उपसभापतिको एक पदका लागि जीवन परियार, विनोद चौधरी, फरमुल्लाह मंसूर, सीता गुरूङ र रंजित कर्णले उम्मेद्वारी दिनुभएको छ। परियार 14 महाधिवेशनमा सहमहामन्त्री निर्वाचित हुनुभएको थियो। विशेष महाधिवेशनपछि उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो। मंसूर पनि 14 महाधिवेशनका सहमहामन्त्री हुनुहुन्छ। यसअघि केन्द्रीय सदस्य रहनुभएका चौधरी पहिलो पटक पदाधिकारीको प्रतिस्पर्धामा उत्रनु भएको हो। गुरूङ 14 महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएको थियो। नेविसंघका पूर्व अध्यक्ष कर्ण यसअघि सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो। खुल्ला उपसभापतिमा मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, चन्द्र भण्डारी, धनराज गुरूङ, सुरेन्द्रराज पाण्डे, मधुप्रसाद आचार्य, देवराज चालिसे, दीपक गिरी, चन्द्रमोहन यादवले उम्मेद्वारी दिनुभएको छ। रिजालले 14 महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्नुभएको थियो। महामन्त्रीमा पराजित भएपछि उहाँले रक्षा मन्त्रीबाट राजीनामा दिनुभएको थियो। नेविसंघका पूर्व अध्यक्ष भट्टराई निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ पहिलो पटक पदाधिकारीमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो। पाण्डे गण्डकीका मुख्यमन्त्री हुनुहुन्छ। अर्का दावेदार भण्डारी नेविसंघका पूर्व महामन्त्री हुनुहुन्छ। उहाँ 14 महाधिवेशनमा उपसभापति पदमै पराजित हुनुभएको थियो। गुरूङ 14 महाधिवेशनबाट निर्वाचित उपसभापति हुनुहुन्छ। उहाँ नेविसंघका पूर्व अध्यक्ष हुनुहुन्छ। आचार्य चालिसे दुवै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलनमा नेतृत्व लिनुभएका नेता हुनुहुन्छ। आचार्य निवर्तमान केन्द्रीय सदस्य र चालिसे निवर्तमान प्रवक्ता हुनुहुन्छ। उहाँहरू दुवै पहिलोपल्ट पदाधिकारीको प्रतिस्पर्धामा उत्रनु भएको हो। गिरी र यादव केन्द्रीय सदस्य भइसक्नु भएको नेता हुनुहुन्छ। उहाँहरू दुवै पार्टीको पदाधिकारीमा आउनुभएको छैन। यादव प्रथम राष्ट्रपति रामवरण यादवका छोरा हुनुहुन्छ। 3 महामन्त्रीमा 11 जना प्रतिस्पर्धा गर्दैछन्। खुल्ला 2 महामन्त्रीमा 8 जना र 1 महिला महामन्त्रीमा 3 जनाको मनोनयन परेको छ। महामन्त्रीमा महिला आरक्षण यसै पाली गरिएको हो। खुल्लातर्फ निवर्तमान महामन्त्री प्रदीप पौडेल र गुरूराज घिमिरे दुवैले उम्मेद्वारी दिएको जनाइएको छ। पौडेल 14 महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो। विशेष महाधिवेशनबाट उहाँ महामन्त्री हुनुभएको हो। घिमिरे पनि विशेष महाधिवेशनबाटै महामन्त्री हुनुभएको हो। विशेष महादेश बनाउन हस्ताक्षर संकलन गर्ने अभियानको नेतृत्व लिने नेतामध्ये घिमिरी पनि एक हुनुहुन्छ। महामन्त्रीमा एक अर्का प्रतिस्पर्धी उदय शमशेर राणा यसअघि सहमहामन्त्री हुनुहुन्थ्यो। अर्का उम्मेद्वार अमर सिंह पुन पूर्व मन्त्री हाल लुम्बिनी प्रदेश कार्य समितिका सभापति हुनुहुन्छ। महामन्त्रीमा मनोनयन गर्नेका नयन सिंह महर नेवी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। सुनिल शर्मा मेडिकल व्यवसाय हुनुहुन्छ। सन्तोष उपाध्याय र शंकर तिवारी नयाँ अनुहार हुनुहुन्छ। उहाँहरू दुवैले एक एक पटक केन्द्रीय सदस्य समेत नभई सिधै महामन्त्रीमा दावी गर्नुभएको हो। उपाध्याय चिकित्सक हुनुहुन्छ। महिला महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना र डिला संग्रहलाको उम्मेद्वारी परेको छ। सहमहामन्त्रीमा खसारे आदिवासी जनजाति महिला मधेसी मुस्लिम थारू दलित पिछड़िएको क्षेत्र र अल्पसंख्यक अपाङ्गता कोटाबाट एक एकजना निर्वाचित हुने व्यवस्था छ। खुला प्रतिस्पर्धाबाट दुई सहमहामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारालाई सुरक्षा चुनौती रहेको भन्दै करिब 12 घण्टा प्रहरी नियन्त्रणमा राखिएको घटनाको पराक्रम ललितपुरको नक्कु कारागारदेखि सशस्त्र प्रहरी बलको हेडक्वार्टरसम्म पुगेको छ। यसमा बिचौलिया इनाम सापकोटा सहित जोड़िएपछि यसको तरंग अन्यत्र समेत पुग्न सक्ने अनुसन्धान अधिकृतहरूले बताएका छन्। पूर्व प्रधान न्यायाधीश जवारासँग मिलेर आफ्नो पक्षमा फैसला गराउन चलखेल गरेको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्टलाई नक्कु कारागारको थुनाबाट सिन्धुपाल्चोकमा स्थानान्तरण गरिएको छ। भट्ट छुटाउन पूर्व प्रधान न्यायाधीश जवारा समेतले चलखेल गरेको आरोप प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूको रहेको प्रहरी अधिकृतहरूको भनाइ छ। जवारालाई प्रहरी कार्यालय पुर्याएर थालिएको अनुसन्धानका क्रममा उहाँले सापकोटासँग पटक पटक कुराकानी गरी खुलेको प्रहरीले जनाएको छ। सापकोटालाई फेला पारेर मोबाइल फोनका विवरण जाँच गर्दा उहाँसँग सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उच्च अधिकृतहरूको समेत नियमित सम्पर्क रहेको भेटिएको एक अधिकृतले बताएका छन्। नेपाल प्रहरीका उच्च अधिकृतहरूको उनीसँग सामान्य चिन्जान र सम्पर्क मात्रै हो कि थप केही भन्नेबारे केही खुलाइएको छैन। आतंकवाद र अन्तर्देशीय अपराध अनुसन्धानमा खटिने प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो करिब 1:30 बजे सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। अमेरिकाको ग्रीन कार्ड हुनुभएका उहाँ केही दिन पहिले मात्र काठमाडौँ आइपुग्नु भएको थियो। भारतको नयाँ दिल्ली जाने तयारीमा रहनुभएको बेला उहाँ विमानस्थलबाटै पक्राउ पर्नु भएको थियो। शेरबहादुर देउवा पछिका केही कांग्रेस नेतासँग समेत उहाँको सम्बन्ध रहेको प्रहरी अधिकृतहरूको दावी छ। सापकोटाको मोबाइलको जाँचबाट खुलेको विवरण समेतका आधारमा सशस्त्र प्रहरी बलका अपरेशन विभाग प्रमुख समेत रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक ईआईजी वंशीराज दाहाललाई निलम्बन गरिएको छ। प्रहरी कार्यालयमा पूर्व प्रधान न्यायाधीशलाई लगिएको बेला उहाँ राति 3 बजे गई भेटेर 5 बजे फर्किनु भएको रहेछ। कसैलाई जानकारी नदी त्यहाँ पुगेपछि उहाँबारे छानबिन शुरू भएको थियो। गृह मन्त्रालयका एक उच्च अधिकृतले भनेका छन् प्रहरी कार्यालय गएर पूर्व प्रधान न्यायाधीश जवारालाई भेटेको थाहा भएपछि अनुमति लिएको नलिएको बारे आईजीपी नारायण दत्त पौडेललाई समेत सोधिएको थियो। गृहमन्त्री सुदन गुरूङले पौडेलसँग त्यसबारे सोद्धा उहाँले आफूलाई अग्रिम जानकारी नदिएको बताउनु भएको थियो। बरू भेटेर आएपछि खबर गरिएको ब्रिफिङ उहाँले सुनाएको मन्त्रालयका ती अधिकारीको भनाइ छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले शुरूमा त्यसलाई गम्भीरतापूर्वक लिएन। बरू ईआईजी दाहालको पदावधि थपका लागि गृह मन्त्रालयमा सिफारिस गर्यो। सशस्त्र प्रहरी नियमावली 2072 सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिशमा सरकारले ईआईजी र डीआईजीको पदावधि 4 वर्षपछि 1 वर्ष थप गर्न सक्ने व्यवस्था छ। त्यसअनुसार अधिकांश ईआईजी र डीआईजीको 1 वर्ष पदावधि थप हुँदै आएको छ। पदावधि थप नभएको अवस्थामा 27 असोजमा दाहाल अवकाशमा जाँदै हुनुहुन्थ्यो। सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रस्तावपछि उहाँको म्याद थप गर्ने नगर्ने निर्णय मन्त्रालयले गर्नुपर्ने थियो। तर त्यहीबीच गृहमन्त्री गुरूङ समक्ष केही मेसेजको स्क्रिन सट समेत पुग्यो, जसका कारण ईआईजी दाहाल अवकाशको मुखमा निलम्बित हुनु परेको छ। मन्त्रालयका एक अधिकारीका अनुसार पूर्व प्रधान न्यायाधीश जवाराले अवकाशपछि समेत सर्वोच्च अदालतको न्यायिक काम कारवाहीमा हस्तक्षेप गर्ने गरेको सूचना केही पहिले आएको थियो। खास गरी दीपक भट्टलाई छुटाउने गरी चलखेल भइरहेको थियो। त्यसमा सापकोटाले दुई पक्षबीच सम्वाद गराएको देखियो। मन्त्रालयका एक अधिकारी भने यस्ता व्यक्तिसँग बालवाला एआईजीको व्हाट्सएप र सिग्नलमा नियमित सम्वाद हुनुले शंका बढ़ायो। गृहमन्त्री गुरूङले दाहाललाई स्पष्टीकरण सोध्न सशस्त्र प्रहरीका आईजीपी पौडेललाई निर्देशन दिनुभएको थियो। दाहालले स्पष्टीकरणमा आफू पारिवारिक सम्बन्धका आधारमा जवारालाई भेट्न गएको दावी गर्नुभएको छ भने पदीय आचरण विपरीतका कुनै कार्य नगरेको जिकिर गर्नुभएको छ। तर प्रमाण समेत आइसकेको भन्दै सोमबार गृह मन्त्रालयले उहाँलाई तत्कालै निलम्बन गर्ने निर्णय गर्यो। सोमबार अपरान्ह सशस्त्र प्रहरीका आईजीपी पौडेल समेत मन्त्रालय पुग्नु भएको थियो। प्राप्त सूचनालाई गम्भीर भन्नुभएका गृहमन्त्री गुरूङले तत्कालै निलम्बन भएको जानकारी सहित विज्ञप्ति निकाल्न सचिव केदारनाथ शर्मालाई निर्देशन दिनुभयो। त्यसपछि शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव आनन्द काफ्रीको हस्ताक्षरमा दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाट गरी आचरण विपरीतको कार्य गरेका कारण निलम्बन गरिएको भन्दै विज्ञप्ति जारी भयो। हरेक सशस्त्र प्रहरी कर्मचारी आफ्नो सेवा र पद अनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेकोमा विज्ञप्तिमा भनिएको छ। सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको मुक्त अभियोगमाथि जाँचोज गर्न मन्त्रालयको निर्णयअनुसार निलम्बन गरी तीन दिनभित्र जाँचोज सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचोज अधिकृत तोकिएको व्यवहार सम्बन्धी सबैमा जानकारी गराइन्छ। विज्ञप्तिमा मन्त्रालय मातहतका हरेक कर्मचारीबाट गरिने पदीय आचरण विपरीत कार्य संवेदनशील गोप्य सूचनाको चुहाव तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमा मन्त्रालयले सूक्ष्म निगरानी तथा विश्लेषण गरिएको समेत भनिएको छ। गृहमन्त्री गुरूङ स्वयंले पनि मंगलबार बिहान मन्त्रालय र मातहतका जिम्मेवारीमा रहेका कुनै पदाधिकारी वा कर्मचारी आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि आफूले निहालिरहेको बताउनु भएको छ। यस वर्ष दशैंको टीकाका लागि उत्तम सहित आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजागर पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजया दशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भगवानीको विशेष पूजा आराधना गरिन्छ। असोज 25 गते आइतबार बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको छ। भदौ 10 को भोटिकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज हिजो बसेको बैठकले विभिन्न सहायता संघ संस्था तथा स्थानीय तहसंघको सहकारीमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको हो। बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थाहरूलाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। बैठकले सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रहेर घर निर्माण गर्नुपर्ने निर्णय गरेको छ। शुक्लागण्डकी नगर उद्योग वाणी संघले दुलीगढ़ामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको ध्यानकर्षण गराएको छ। संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा हिजो बोकेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायलाई चार पर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। शुक्लागण्डकी युवा क्लबको आयोजनामा असोज 8-18 गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षा कारण प्रभावित भएकोमा असोज 11-22 गतेसम्म सञ्चालन भइरहेको छ। संघका अध्यक्ष श्रेष्ठ र महासचिव सुजन श्रेष्ठद्वारा जारी ध्यानकर्षण पत्रमा सम्झौता तथा सहमति अनुसार व्यवसाय प्रकृतिका स्थलहरू न्यून राखिने भनिए तापनि अपेक्षा गरिएभन्दा बढ़ी व्यावसायिक स्थलहरू सञ्चालनमा रहेको उल्लेख छ। चार पर्वको मुखमा भएको महोत्सवले व्यवसाय आर्थिक मारमा परेको बताउँदै न्यायोचित निर्णय गरिदिन प्रमुख जिल्लाधिकारी तिवारीलाई ध्यानाकर्षण गरिएको छ। शुक्लागण्डकी नगरपालिका नम्बर 8 अव्यवस्थित बसवासीको अप्पु कागजात संकलन गरिँदैछ। आज बिहान 10 बजेदेखि क्रम संख्या 301-400 व्यक्तिहरूको अप्पु कागजात संकलन गरिने वडा अध्यक्ष नारायण सिंह थापाले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कारागार कार्यालय काशीबाट फरार एक बन्दीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय काशीबाट खटी गएको प्रहरी टोलीले 45 वर्षीय उत्तम मगरलाई पक्राउ गरी कार्यवाहीका लागि सोमबार कारागार कार्यालय कास्कीमा बुझाएको जनाइएको छ। असोज 9-11 परेको अविरल वर्षासँगै बाढ़ी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़ बढ़ेको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुननिर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान छ। सड़क डिभिजन कार्य अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्य अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको हो। भारी पहिरोबाट राष्ट्रिय राजमार्ग सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति पुगेको छ। मध्य पहाड़ी लोकमार्गको निसीखोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर ताराखोला सड़कमा बढ़ी क्षति भएको जनाइएको छ। भीषण वर्षापछि आएको बाढ़ी पहिरोमा म्याग्दीमा ठूलो जनधनको क्षति गरे पनि क्षतिको पूर्ण तथा अध्यावधिक विवरण संकलन हुन सकेको छैन। सड़क संचार र विद्युत सेवा अवरूद्ध हुँदा जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा पुग्न कठिन भएपछि भौतिक संरचनातर्फको वास्तविक क्षतिको विवरण अझ यकिन हुन नसकेको हो। सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्य अनुसार म्याग्दीभित्र बाढ़ी पहिरो परि 7 जनाको मृत्यु भएको छ भने 2 जना अझै बेपत्ता छन्। वर्षासँगै बाढ़ीले कालीगण्डकी नदीको ट्रस पुल बगाएसँगै टुटेको स्याङ्जा र गुल्मीको सड़क सम्पर्क वैकल्पिक मार्गबाट सुचारू भएको छ। असोज 11 गतिको बाढ़ीले कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने पक्की पुल बगाएको थियो भने आवाजात बन्द भएको थियो। दुई जिल्लाको आवाजात बन्द भएको 9 दिनमा यहाँ सम्पर्क कायम भएको हो। स्याङ्जा र गुल्मीका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कालीगण्डकी जलविद्युत केन्द्रका कर्मचारी तथा स्थानीय बीच भएको सर्वपक्षीय छलफलले बाँध र सुरुङबाट हलुका सवारी साधन सञ्चालन गर्ने निर्णयसँगै यातायात सञ्चालन गरिएको हो। दशैं लक्षित मुस्ताङबाट बाहिरिन थालेका भेडा च्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएको छ। जिल्लाबाट बाहिरिने भेडा च्याङ्ग्रा बिरामी वा अन्य रोग भएमा उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमे पुगेर परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्ला बाहिर पठाउने गरिएको छ। डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकले बिक्री गरेका गरी 2000 भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बजारमा पठाएको कार्यालयका प्रमुख डाक्टर लालमणि आर्यले बताउनुभयो। निरोगिताको प्रमाणपत्र नभएका भेडा च्याङ्ग्रालाई नाकामै रोकिन्छ। हालसम्म परीक्षण गरेकोमा रोग देखिएको छैन। लामो यात्रामा चोट लागेकाको उपचार र जिल्लाभित्रै बध गर्न अनुरोध गरिएको छ, प्रमुख डाक्टर आर्यले भन्नुभयो। रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 83-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माण र बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्रमा मुख्य बाधक बन्ने उल्लेख छ। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबभन्दा धेरै काशीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। यसैगरी काठमाडौँको थानकोट र ताप्लेजुङको दोबानमा पनि मध्यम वर्षा भएको जनाइएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुनु झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवाजात व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। अवस्थ हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाई ग दुलीगौड़ा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौड़ा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
11: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
10: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब, एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
14: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
13: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलीगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
13: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
14: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा, फोन नम्बर 0565904090।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
16: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबीमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
11: मोबाइल 98560055770।
18: धुलेगौडा महोत्सव 2083
19: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पूर्ण खेलाडी सहभागी क्लब तथा भलिबल खेल प्रेमी जीवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
18: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 1,50,000 ट्रफी मेडल र प्रमाण पत्र।
19: द्वितीय पुरस्कार नगद रु 1,00,000 ट्रफी मेडल र प्रमाण पत्र।
18: तृतीय पुरस्कार नगद रु 50,000 ट्रफी मेडल र प्रमाण पत्र।
19: सान्त्वना पुरस्कार नगद रु 25,000 ट्रफी मेडल र प्रमाण पत्र। विधागत तर्फ उत्कृष्ट सेटर स्पाइकर ब्लकर डिफेन्डर प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
18: टिम दर्ता शुल्क रु 5,000
19: एक टिममा 3 जना मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
18: खेल हुने स्थान कसेरी खेल मैदान धुलेगौडा तनहु।
19: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म। समय बिहान 8 बजे।
18: आयोजक शुक्ला गण्डकी युवा क्लब शुक्ला गण्डकी 4 तनहु।
19: सम्पर्क नम्बर 9806679078 9849741273। खेल संयोजक भरत श्रेष्ठ 9821315।
20: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
21: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौडा तनहु र भण्डारी कास्की।
20: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
22: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
23: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
22: मोबाइल 9856043952 र 9806656।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो।
7: होइन हौ, कसरी पर्यो?

0: सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा शर्तहरू लागू हुनेछन्
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0658-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
2: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
3: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
4: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
3: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
5: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031
6: आज पनि खाना कहाँ छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
6: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
9: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
10: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
11: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
10: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
12: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
3: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
12: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0658-570-225 मोबाइल 98-560-33-878 98-461-658
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
13: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
4: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ

0: र लिइसकेपछि 10 लाखसम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्। साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाडपर्व यमाहासँग।
1: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: यस यमाहा।
3: हजुर दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
4: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
3: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 21 गते बुधबार, ईस्वीसम्म 2026 अक्टोबर 7 तारीख सकसम्म 1948 नेपालसम्म 1146 सूर्यदय बिहान 5 बजे र सूर्यदय बिहान 6 बजे भयो भने सूर्यास्त साँझ 5 बजेर 45 मिनट पाउनेछ। आज अश्विन कृष्ण पक्षको द्वादशी तिथि, द्वादशी श्राद्ध। कार्यक्रम श्राद्ध गरौं। आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 बजे तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5 बजे 5:25 सम्म विभिन्न भक्तगीत संगीतहरू, 5:25 देखि 5:50 सम्म शुक्लागण्ड गीत समाचार, 6 बजेदेखि 6:30 सम्म काया कैरन, 6:30 देखि 7:30 सम्म नेपाली बहस, 7 बजेदेखि 7:20 सम्म शुक्ला गण्डकी समाचार, 7:20 देखि 7:45 सम्म राष्ट्रिय गीत संगीतहरू, 7:45 देखि 8 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी, 8:15 देखि 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00 बजे 9:15 सम्म नेपाल खबर, 9:15 10 बजेसम्म गाम्बीसीको भाका, 10:10 15 सम्म शुक्ला गण्डकी समाचार, 10:15 12 बजेसम्म हेलो शुक्ला गण्डकी, 12:00 बजे 12:15 सम्म नेपाल खबर, 12:15 देखि 1 बजेसम्म विभिन्न पप गीत संगीतहरू, 1 बजे 2 बजेसम्म लोकगीत संगीत, 2 बजे 3 बजेसम्म इनगी संगीतहरू, 3 बजे 3:15 सम्म नेपाल खबर, 3:15 देखि 4 बजेसम्म फिल्मी गीत संगीत, 4 बजेदेखि 5 बजेसम्म आधुनिक गीत संगीतहरू, 5 बजेदेखि 5:15 सम्म शुक्ला गण्डकी समाचार, 5:15 देखि 6 बजेसम्म लोक चौतारी, 6 बजेदेखि 37 सम्म नेपाल दर्पण, 37 देखि 7 बजेसम्म विभिन्न भाषा भाषा गीत संगीतहरू, 7 बजेदेखि 7:30सम्म शुक्ला गण्डकी समाचार, 7:30देखि 8 बजेसम्म इनगी संगीतहरू, 8 बजेदेखि 8:30सम्म पनि विभिन्न गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। 8:15देखि 9 बजेसम्म बीबीसी नेपाली सेवाको साँझ पख, 9:10 बजेसम्म गीत संगीतहरू, 10:10 15सम्म शुक्ला गण्डकी समाचार, राति 10 बजेको शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यतातिहास दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि पालो रहेको छ तपाईँको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा माघ चुचे चोलाली डुलेलो, परिस्थितिवश सिताएको कामहरू रोकिन सक्छ। कामको मिसो नमिल्दा योजनाहरू अधुरै रहनेछन्। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ़ने हुँदा स्वास्थ्यमा कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुने र सन्तानको साथले उत्साह जगाउनेछ। निर्णय लिन पनि अपरिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्चनु पर्ने हुन सक्छ। समझदारीमा समस्या आउनाले सम्झौताहरू भंग हुन सक्छ। विश्वमा आश्वासन दिने बानीले पछि दुःख पाइनेछ भने तत्काल योजना सार्वजनिक नगर्नुहोला। आफन्त रिसाउने तथा काम बिग्रने भयले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला। मिथुन राशि। मिथुन राशिमा अक्षर काकीको ढंग छकेको हो। काममा केही बाधाहरू आउन सक्छ। प्रगतिमा ईर्षा गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ योजना थाल्न उपयुक्त साइत पर्खाउनु पर्ला। व्यवसायमा सामान्य लाभ हुने तर सोचेको दाम नउठ्न सक्छ। आफ्नो लाभांशमाथिहरूले दावी गर्न सक्छन्। प्रतिस्पर्धालाई कमजोर नठान्नुहोला। आलस्य त्यागेर मेहनत गर्दा काम बढ्न सक्छ। रोकिएका कामहरू दोहोऱ्याएर प्रयास गर्नुहोला। कर्कट राशि। कर्कट राशिमा प्राथमिकताका आधारमा कामहरू गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलि सजग रहनुहोला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्ता र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साविक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेलाहरू आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारीको वहन गर्नुपर्ने र समस्यामा परिने सम्भावना छ। सिंह राशि। सिंह राशिमा अक्षर मामी मु मेमो टाटी टुडे, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बढ्नुका साथै मनज्ञ धनार्जन हुन सक्छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विश्वरियाका पर्यटनसँग भेटघाट हुनेछ। रमाइलो जंगरका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कन्या राशिमा माछ टोप पेपो सरठा पेपो आई पनि समस्याले दौड़धुप गराउन सक्छ। घर खर्च बढ़नुका साथै अर्थभावले पनि सताउने सम्भावना छ। आफ्नाबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। पेसा व्यवसायमा होसियारका साथ लेनदेन गर्नुहोला। समय लागे पनि गरेको काममा आंशिक लाभ हुनेछ छ भने फाइदाका लागि दोहोर्याएर पर्यटन गर्नुहोला। भविष्यमा लगानी बढ़ाउनु पर्ला। आकस्मिक यात्रा हुन सक्छ। तुला राशिमा छे र रिरुरेरो ताती तुते मेहनतले सजिलै काम बन्नेछ र आमदानीले उत्साह जाग्नेछ। अरूको उचित मूल्याङ्कन हुनाले राम्रै प्रतिफल हात लागि हुनेछ। विभिन्न स्रोत साधनहरू जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याहरूले रकम खर्च गर्न सक्छ। व्यापार आंशिक फाइदा उठाउन सकिनेछ। वृश्चिक राशिमा सुस्तीले काम रोकिन सक्छ। दोहोर्याएर पर्यटन गर्दा सामान्य फाइदा उठाउन सकिनेछ तर दाम भने हात लागिएन हुन सक्छ। सहीबाट गोपनीयतामा बाहिरिन सक्छ। मेहनतले कामको चुनौतीहरू पछ्याउन सकिनेछ तर तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजनाहरू बन्नेछ तर आफ्नैले काममा बाधा पुर्याउला। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। धनुराशि परिबन्धले समस्या निम्ताउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। मेहनतको नतिजा चित्त बुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मेहनत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही कामहरू सम्पादन हुनेछ। मकर राशि माछे भोज जे जुजे जो खाकी खुखे खो गागे स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। लगानी गर्ने काममा हात थाल्नु अघि विचार पुर्याउनुहोला। अडान लिने बानीले पनि समस्या निम्ताउनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। सावधानीले केही समस्याहरू टर्नेछन्। कुम्भ राशिमा गुगेको साक्षी सुशेषजनसँगको भेटघाटले रमाइलो रहनेछ। गम्भीर तथा मनोरञ्जनको समय छ तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले कामहरू रोक्नुपर्ने अवस्था पनि आउन सक्छ। वर्षक वाद विवाद नगर्नुहोला। खर्च लागे पनि शोक र भोगविलासका वस्तुहरू जुटाउने समय छ। पर्यटन गर्दा देश विदेशका भ्रमण गर्ने साइडहरू पनि जोड्न सक्छ। अन्तिम मीन राशि दिदु थजङ्गे दिदु चची वाद विवादमा अलमल लिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नु होला। बाहिर स्रोत जुड्नले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मेहनतले उपलब्धि दिलाउनेछ। राशिफलमा जे जस्तो भने तापनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि आपालु रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल असोज महिनाको 21 गते बुधबार आज तपाईँ जसको जन्मदिन परेको छ आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यदि तपाईँहरूले सुमित्र दाजुभाइ साथीसँगै आफ्नै कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 034 0 4 0 4 98 38 34 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँहरूलाई पाइक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस् भनेर सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
3: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
2: स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेक जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
8: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
2: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
1: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
10: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
15: TVS साथ छ हाम्रो
16: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
17: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुलभ मूल्यमा पाउनुहुनेछ
18: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
19: सुन्नुहोस् है सैमसंग तथा हिमस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन
17: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तुलेगौड़ा मुक्तिनाथ विकास बैंक संगे प्रोप्राइटर सुरेन्द्र पौडेल संपर्क 0655706676 मोबाइल 9855602676
20: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ
21: कहाँ जाने कुन विषय पढ्ने कुन युनिभर्सिटी छनौट गर्ने यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन
20: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि
21: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ त्यसैले ढुक्क हुनुहोस्
20: करियर काउन्सिलिङ युनिभर्सिटी एप्लिकेशन भिसा गाइडेन्स उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्
21: अस्ट्रेलिया न्यूजील्याण्ड युके क्यानेडा वा युएसए तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन
20: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्
21: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेरिनलाई सम्झनुहोस् मेभेन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेडमल तेस्रो तल्ला चिप्लेढुङ्गा पोखरा
20: मोबाइल 9802853995 फोन 0615685559
22: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
4: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
5: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
23: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
5: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
23: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028222938
24: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
25: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको
26: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना
25: चाड पर्वको अवसरमा माछापुछ्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन 5000 सम्मको खरिद गर्दा 2 कुपन
26: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ दुई जनालाई राइस कुकर प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार
25: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा
26: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ
25: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुछ्रे बैंकको भवन
26: प्रोपाइटर भरत श्रेष्ठ मोबाइल 98560-65870
27: पुन मोबाइल
28: होइन कति पुन मोबाइल भन्दै कराएको
27: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
28: कहाँ छ पुन मोबाइल
27: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
28: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ
1: साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
27: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
27: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
27: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
27: ऋषि कुमार श्रेष्ठको भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
27: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98 5 60 12 474।
9: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार।
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
10: ओमकार?
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार?
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
10: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
2: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834।
27: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो?
1: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
27: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
27: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98 5 60 62 452।
29: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
30: गरेको देखिन्छ त्यस्ता समूहहरूलाई नै कतिखेर हामी बस्ने, कतिखेर खाने, कतिखेर उड्ने प्रायः थाहा हुन्छ सबैजना।
31: यसमा पनि दुई किसिमको छ, अब कति कुराहरू चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुन्छ भनेर पनि भनिन्छ, त्यो चाहिँ अब हाम्रो यो इभोल्युसनको क्रममा जन्मजात यो दिशातर्फ जानुपर्छ अथवा यो कुराहरू खानुपर्छ भन्ने किसिमको चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुने भयो र कति कुराहरू चाहिँ उनीहरू बसाइसराई गर्दा गर्दै उनीहरूले सिक्दै सिक्दै जाने र अब एकचोटि बसाइसराई गरिसकेको चराले त अर्कोचोटि जाँदाखेरि पहिला कुन ठाउँमा बसेको थिए कता चाहिँ सुरक्षित थियो त्यो सबै कुराहरू उनीहरूले याद गरेर हिँड्छन् भनेर पनि भनिन्छ।
30: हामी हिँड्दै गर्दाखेरि बाटो याद गरेछ उनीहरू पनि बाटो पनि याद गरेकै हुन्छ।
31: अब ठ्याक्कै एक प्रसङ्गमा मैले जोडिहालेँ कति चराहरू चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै जुन ठाउँबाट बसाइसराई गरेको जस्तै बच्चा उसले जता कोरल्यो भनौँ अथवा जुन ठाउँमा झाडो छल्न गयो उनीहरू अर्को वर्ष पनि त्यही ठाउँमा आइपुग्ने लगभग लगभग त्यही समयमा आइपुग्ने गरेको पनि देखिन्छ। हामी एकचोटि भुटानमा जाँदाखेरि त्यहाँ कालीकण्ठ सारस भन्ने एउटा सारस प्रजातिको चरा छ यो चाहिँ भुटानमा चाहिँ तिब्बतबाट बसाइसराई गरेर भुटान आइपुग्छ नोभेम्बरको समयमा आइपुग्ने भनेर भनिन्छ र त्यहाँ एउटा फोब्जिगा भ्याली भन्ने एउटा उपत्यका छ त्यसको माथि चाहिँ एउटा गुम्बा रहेछ हामीलाई त्यहाँको स्थानीयहरूले के भन्नुभएको थियो भन्दाखेरि त्यो कालीकण्ठ सारस जब त्यो उपत्यकामा आइपुग्छ सबभन्दा सुरुमा चाहिँ उसले त्यो गुम्बाको चक्कर लाउँछ अनि बल्द उपत्यकामा झर्छ भनेर भन्नुभएको थियो। अब उहाँहरूले चाहिँ त्यसलाई अलिकति धार्मिक हिसाबबाट जोड्नुभयो त्यसको धार्मिक पक्ष पनि हामीले ननकारौं त्यो आफ्नो ठाउँमा छ तर अब हामीले यसबाट के बुझ्ने हो भन्दाखेरि उनीहरूले चाहिँ आफ्नो भूगोलमा भएका संरचनाहरू पनि याद गर्दा रहेछन् भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्न चाहिँ सक्छौँ।
30: कार्यक्रम बदलिदो नेपालमा अहिले हामी पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं चराको बसाइसराईको बारेमा। कार्यक्रममा अब चाहिँ बसाइसराई कसरी गर्छन् बाटो पहिचान कसरी हुन्छ यसको वैज्ञानिक रहस्य के हो लगायतका बारेमा चर्चा गरौं। हजारौं किलोमिटर अथवा सयौं किलोमिटर अन्जान बाटो भनौं न अब वर्षमा एकपल्ट जान्छ आउँछ त्यो उड्दाखेरि चराहरू प्राय झुकिँदैनन् भनिन्छ उनीहरूको आफ्नो सही बाटो कसरी पहिचान गर्छन्।
31: अब यसमा जो अनुभवी छन् उनीहरूले त्यो समूहलाई डोर्याउने अथवा त्यो समूहलाई अलिकति नेतृत्वदायी भूमिका खेल्ने त त्यहाँ ठाउँमा छँदैछ। त्यो बाहेक पनि हामीले अब एउटा चराको मात्र कुरा गर्छौं भनेदेखि चाहिँ त्यसमा उनी धेरै कुराहरूले खेलेको हुन्छ जस्तै सूर्यको दिशा सूर्य पनि एउटा जसरी हामीले पूर्व पश्चिम भन्नको लागि अथवा समय कति भयो भनेर आकलन गर्नको लागि हामीले सूर्यलाई हेर्छौं त्यसरी नै चराहरूले पनि सूर्यको सहायतामा चाहिँ आफ्नो दिशा र आफू जानुपर्ने गन्तव्य कता हो भन्ने कुरा थाहा पाउनको लागि चाहिँ सूर्यलाई प्रयोग गर्छन् भन्ने पनि छ। अर्को चाहिँ ताराहरू विशेष गरेर रातको समयमा यात्रा गर्ने चराहरूले चाहिँ ताराहरूलाई आफ्नो यात्राको चाहिँ हामीले जसरी कम्पास प्रयोग गर्छौं त्यसरी नै तारालाई चाहिँ प्रयोग गर्छन् भन्ने खालको पनि अध्ययनहरू छ। विशेष गरेर ताराहरूमा पनि अब तारापुञ्जहरू भए एक अर्को चाहिँ हामी जुन ध्रुव तारा भनेर भन्छौं नर्थ स्टार भनेर भनिन्छ होइन ध्रुव तारालाई चाहिँ उनीहरूले प्रमुख यो जस मान्छेहरूले पनि सुरु सुरुको समयमा ध्रुव तारालाई नै मुख्य दिशा निर्देशको रूपमा लिन्थ्यो भनेदेखि चराहरूले पनि ध्रुव तारालाई त्यो किसिममा लिन्छ भन्ने अध्ययनहरूले देखाएको छ भनेदेखि अर्को चाहिँ हाम्रो यो पृथ्वीको चुम्बकीय शक्तिलाई पनि चराहरूले चाहिँ देख्न सक्छन् अथवा त्यसलाई चाहिँ उनीहरूले अनुभव गर्न सक्छन् भन्ने खालको पनि अध्ययनहरूले देखाएको छ। त्यसमा चाहिँ चराहरूसँग चाहिँ यो म्याग्नेटो रिसेप्सन गर्ने क्षमता हुन्छ भनेर भनिन्छ। त्यो भनेको पृथ्वीको चुम्बकीय जसरी हामीले चुम्बकहरूले पनि उत्तर दक्षिण भन्नलाई हामीलाई सहयोग गर्छ त्यसरी नै चराहरूको दिमागले चाहिँ यो पृथ्वीको चुम्बकीय शक्तिलाई चाहिँ उनीहरूले देख्न सक्छ अथवा अनुभव गर्न सक्छ र त्यही अनुसारले उनीहरूले कता जानुपर्ने हो भन्ने किसिमको उनीहरूले निर्कुल गर्छन् भन्ने पनि छ भनेदेखि अघि भने जस्तै भौगोलिक संकेतहरू र त्यस पछाडि पहिलेको यात्राहरूको अनुभव र अनुभवी यात्रीहरूको साथ त्यो कुराहरूले पनि भूमिका चाहिँ खेलेको हुन्छ।
30: अहिले तपाईँले जोड्नु भयो यस्तो पहिले ध्रुव तारालाई याद गर्ने भन्ने कुरा अब त पछिल्लो पुस्ताहरूमा त्यो कुराहरू बिस्तारै अब हो र भन्ने भयो किनकि हामीले तयार गरेको उपकरण प्रयोग गर्न अभ्यस्त भइसक्यौं अथवा हामीसँग अरू नक्सा छ अनेक किसिमको छ उनीहरूमा चाहिँ त्यो क्षमता चाहिँ शरीरभित्र अथवा जिनमा नै हुन्छ होला कि के होला यसको वैज्ञानिक रहस्य चाहिँ के होला।
31: अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसलाई चाहिँ अब कति कुरा अघि भने जस्तै कति कुराहरू चाहिँ उनीहरूसँग त्यो जन्मजात नै जस्तै अब के कुरा चाहिँ उनीहरूसँग जन्मजात हुन्छ भनेर अध्ययनहरूले भनेको छ भन्दाखेरि उनीहरूसँग चाहिँ म यो दिशामा चाहिँ जानुपर्छ है जस्तै म चाहिँ अब उत्तरमा बस्ने चरा हो भनेदेखि जाडो लागेसँगै म दक्षिण जानुपर्छ है भन्ने चाहिँ उनीहरूको दिमागमा हुन्छ। उनीहरू जन्मजात त्यो चाहिँ अब तपाईँले भन्नुहुन्छ उनीहरूको जेनेटिक ट्रेटमा नै त्यो दक्षिण जानुपर्छ चिसो लागेपछि भन्ने खालको विकास भयो भन्ने खालको पनि भनिन्छ भनेदेखि अर्को चाहिँ अब त्यसले अब कहाँ जाने त ठ्याक्कै भन्ने कुरा चाहिँ उनीहरूले अरूलाई पछ्याउने अथवा चाहिँ अब आफ्नो अनुकूल वासस्थान खोज्दै खोज्दै जाँदाखेरि यो ठाउँमा पुगे कुनै ठाउँमा पुगेपछि यो ठाउँ चाहिँ अब मलाई ठिक हुन्छ भन्ने किसिमबाट त्यो ठाउँमा जाडो कटाउने त्यो किसिमको व्यवहार भएको भन्ने चाहिँ देखिन्छ। र अब ठ्याक्कै जेनेटिक्समा यति यति कुरा छ र त्यसपछि अरू चाहिँ यति यति चाहिँ सिक्ने हो भन्ने खालको त्यस्तो चाहिँ अब प्रजाति विशेष पनि फरक हुने भयो र अध्ययनहरूले पनि यसलाई एकदम यही हो भनेर ठम्याइदिन सकेको अवस्था चाहिँ छैन।
11: यसमा जोडेको मलाई एउटा लागेको त जस्तो हाम्रोमा विशेष गरी यो वसन्तकालीन अथवा बर्खायाममा आउने चराहरू चाहिँ बच्चाको रहन प्रजननको लागि धेरै आउने गरेको पाइँदो रहेछ। हिउँदयाममा आउने आएर फर्किन्छन् तर बर्खायामका चाहिँ प्राय जसोले बच्चा कोरल्ने त्यो बच्चा कोरल्नेहरूमा चाहिँ बच्चा यहाँ कोरलिसकेपछि बच्चा हुर्काएर उनीहरूको अभिभावकले नै लिएर जान्छन् कि कतिपयको चाहिँ अभिभावक एक बाटो जाने फेरि बच्चाहरू पछ्याउँदै जाने कस्तो किसिमको कुरा हुन्छ त्यो बचेराहरू अथवा त्यसको बसाइ सराइलाई हेर्दाखेरि यहाँ जन्मेकाहरू चाहिँ
31: अब ठ्याक्कै यहीँको प्रजातिहरूको कुरा गर्नलाई यहीँको उदाहरणहरू दिनको लागि हाम्रो त्यो स्तरसम्मको अध्ययनहरू कमै छन् होइन
11: यस्तै मिल्दाजुल्दा
31: त्यस्तै त्यस्तै जस्तै अब कोइली प्रजातिका चराहरू विशेष गरेर हामी यो गर्मीयाममा अथवा बर्खायाममा सुन्छौँ र तिनीहरूले यहाँ बच्चा कोरल्नै आउने हुन् र उनीहरूको एउटा रोचक नै भन्नुपर्छ यो कुरालाई पनि अब उनीहरूले अरू

0: वा त्यो मौसमको अनुकूलता कुर्नको लागि चाहिँ त्यो ठाउँमा आएको हो भन्ने खालको हामीले बुझ्न सक्छौँ। त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन्, किनकि मौसमलाई नजरअन्दाज गर्ने बित्तिकै आफ्नो ज्यानसँग खेलेको बराबर हुन्छ।
1: त्यो सँगै उडान शुरू भइसकेपछि केही संख्याहरू त्यतातिर छुट्ने सम्भावना रहन्छ कि?
0: त्यो सम्भावना चाहिँ रहन्छ सर, किन पनि भन्न सकिन्छ भन्दाखेरि त्यस्ता खालका अभिलेखहरू छन्। यो चराहरू त गइसक्नुपर्ने हो, जस्तै नेपालकै सन्दर्भमा पनि यो चराहरू त गइसक्नुपर्ने हो भन्ने अनुसन्धानकर्ताहरूलाई अथवा चरा खोज गर्ने, चरा हेरिरहने जति पनि हुनुहुन्छ उहाँहरूलाई यो चरा चाहिँ अब यहाँबाट गइसक्नुपर्ने समय भयो भन्ने बेलामा पनि त्यो चराहरू भेटिरहेको अवस्थाहरू पनि छ। र कति सन्दर्भमा चाहिँ यो कस्तो पनि हुने रहेछ भन्दाखेरि छुट्नुको कारण चाहिँ जस्तै अब ठ्याक्क बसाइसराई गर्ने बेलामा बिरामी भइदियो भनेदेखि झुण्डले चाहिँ उसलाई धेरै लामो समय कुर्दैन, त्यो चरा अब त्यही समय त्यही बस्छ, पछि स्वस्थ भयो, रोग निको पार्न सक्यो भनेदेखि उल पछि एक्लै अथवा अरू छुटे फुटेका अरूसँग मिलेर बसाइसराई गर्छन्। होइन अब सकिएन, ऊ स्वस्थ हुनै सकेन भनेदेखि त्यसमा केही अरू उपाय रहँदैन।
1: त्यसै गरी बाटोमा उड्दै जाँदाखेरि चाहिँ हामीले अनुमानित सरदर कति प्रतिशत जति चराहरू गन्तव्यमा पुग्छन्, कति बाटोमै मारिन्छन्, मर्छन्, शिकारको शिकार बन्छन्, यस्तो किसिमको केही अध्ययन भएको छैन?
0: यो चाहिँ प्रजाति अनुसार फरक पर्ने कुरा भयो। जस्तै एउटा सारस प्रजाति छ, नेपालमा त पाइने थिएन, इन्डियामा पाइने थियो, इन्डियामा पाइने थियो, मैले थियो किन भने भन्दाखेरि अहिले पाइँदैन त्यो। र त्यसको प्रमुख कारण चाहिँ के रहेछ भन्दाखेरि उसको बाटोमा शिकार हुने रहेछ। बाटोमा शिकार हुने हुँदाखेरि त्यो चाहिँ अब कि त भारततिर आउने सबै नै मारियो भनेर बुझ्नु पर्यो, कि त त्यो खतरा धेरै भइसकेपछि उनीहरूले बाटो मोडे भनेर बुझ्नु पर्यो हामीले। त्यो हुँदाखेरि अब कति प्रतिशतसम्म भन्ने हुँदाखेरि चाहिँ कति ठाउँमा 7% घटेको रेकर्डहरू पनि छ। कति प्रजातिहरूको सन्दर्भमा चाहिँ बाटो बीचमा हराउने संख्या चाहिँ यति नै भनेर यकिन गर्न चाहिँ गाह्रै छ, किनकि अब यति संख्या यहाँबाट उडेर यहाँ जाँदा अब किनकि
1: हराउँछन्, मारिन्छन् अथवा शिकार बन्छन् भनेर चाहिँ हामीले त्यो अनुमान गर्न चाहिँ सक्छौँ धेरै प्रजातिहरू।
0: जस्तै अब नेपालकै सन्दर्भमा पनि हामी कहाँ बगाले बगेडी भन्ने एउटा चरा आउँछ जाडोमा, र बगाले बगेडी भन्ने चरा चाहिँ विशेष गरेर हाम्रो तराईका घाँसे मैदान र यो खेतीयोग्य क्षेत्रहरूमा तिनीहरू जाने गर्छन्, र विशेष गरेर समय हुन थाल्यो अब धानको बिउहरूदेखि लिएर खान्छन्, राति बस्नलाई चाहिँ उनीहरू एउटै झुण्डमा एउटै ठाउँमा बस्न जान्छन्, र शिकारीहरूले चाहिँ त्यसको मौका छोपेर सम्पूर्ण त्यो झुण्डलाई नै उनीहरूले पासो हालेर पुरै झुण्ड नै समाएर त्यो बगाले बगेडीलाई बगाले बगेडीसँगै अब त्यो सँगसँगै अरू जे जे चराहरू पासोमा पर्छन् सबै नै उनीहरूले मार्ने भए। त्यो किसिमको हाम्रो नेपालमै पनि भइरहेका घटनाहरू छन्, र यसमा अब हामी अनुसन्धानकर्ताहरू अनि संरक्षणमा लाग्ने संस्थाहरूले सम्बन्धित निकायहरूलाई झकझगाउनेदेखि लिएर स्थानीयहरूलाई जनचेतना फैलाउनेदेखिका कार्यहरू त गर्दैछौँ, तथापि पनि रोक्न अझै पनि मुस्किल नै भइरहेको छ।
1: कार्यक्रम बदल्यो नेपालमा अहिले हामी पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ बसाइसराईमा देखेका यिनै चुनौतीहरू, विशेष गरी प्राकृतिक र मानव सृजित समस्याहरूको बारेमा कुरा गरौं। विशेष गरी भन्दाखेरि एउटा शिकार गर्ने मान्छेले भयो, प्राकृतिक प्रकोपहरू केही कारणले पनि वर्षा ठूलो भयो, हिमपात भयो भने पनि समस्या होला, ती लगायत अन्य चुनौतीहरू चाहिँ चराको बसाइसराईमा देखेका चुनौतीहरू के छन्?
0: चराहरूलाई चाहिँ बसाइसराईको बेलामा के कस्ता समस्याहरू आइपर्छन् भनेर हामीले हेर्ने हो भनेदेखि तपाईँले भन्नुभयो यस्तै खराब मौसम र प्राकृतिक विपत्ति चाहिँ ठूलो चुनौती हो, र त्यो थियो छ र पछि पनि हुनेछ। प्राकृतिक खराब मौसम र प्राकृतिक विपत्तिहरू किन पनि उनीहरूलाई एउटा चुनौती हुन्छ भन्दाखेरि अब हामीले यसो हेर्दाखेरि मौसम बिग्रिँदाखेरि कुनै सुरक्षित ठाउँ, अघि भने मैले भने जस्तै कुनै सुरक्षित ठाउँमा गएर उनीहरूले आहार खोज्छन्, आराम गर्छन्, पछि फेरि फर्किहाल्छन् भनेपछि त्यसलाई चुनौतीको रूपमा किन लिने भन्ने पनि एउटा हुनसक्छ। तर त्यसलाई अझ निहीन ढंगमा हेर्यौं भनेदेखि चाहिँ प्राकृतिक विपत्तिहरूले वासस्थानहरू बिगार गरिदिएको हुन्छ कति सन्दर्भमा। अब जस्तै अस्तिको हाम्रो बढेकोशी बाढीकै कुरा गर्ने हो भनेदेखि त्यसले अब हाम्रो सामाजिक रूपमा मानवीय रूपमा जति क्षति पुर्यायो त्यो त कुरा गरेर साध्य भएन। चराहरूको वासस्थानको हिसाबबाट अथवा सम्पूर्ण जैविक विविधताको वासस्थानको हिसाबबाट पनि कुरा गर्ने हो भने त्यसले त केही बाँकी राखेन नि त। भनेपछि त्यो त्रिशुली हुँदै आउने चराहरू ले त अब उनीहरू कहाँ बस्यो, उनीहरू जुन ठाउँमा बस्ने गरेका थिए त्यो बास त्यो बास त नभेट्ने भए भने पछाडि उनीहरू अन्ततिर मोडिनुपर्ने आवश्यकता पनि हुन्छ। त्यो गरिरहँदाखेरि अझ नजानिदो ठाउँमा, नदेखेको ठाउँमा जाँदाखेरि उनीहरूले अझ धेरै खतराहरू भोग्नुपर्ने अवस्था आउँछ। अर्को चाहिँ प्राकृतिक शिकारीहरू पनि त हुन्छन् चराहरूको, त्यो पनि एउटा उनीहरूको लागि चुनौती चाहिँ हो। अब त्यसलाई चाहिँ हामीले प्रकृति भनेरै छोडिदिन पर्छ। अर्को चाहिँ रोग र रोग व्याधि पनि उनीहरूको लागि एउटा ठूलो चुनौती चाहिँ हो। यो बसाइसराईको क्रममा विशेष गरेर अघि हामीले कुरा गरे जस्तै धेरै चराहरू एउटै ठाउँमा आउने गर्छन् यो समयमा, विशेष गरेर जाडो छल्न आउने चराहरू त जुन वासस्थानमा उनीहरू जुन अन्तिम गन्तव्य उनीहरूको हुन्छ त्यो ठाउँमा हजारौं लाखौंको संख्यामा उनीहरू एकै ठाउँमा बस्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ यदि कुनै चरा केही रोगबाट संक्रमित छ, कुनै परजीवीबाट संक्रमित छ भनेदेखि त्यो चाहिँ अरूमा फैलिने सम्भावना पनि उच्च हुन्छ यो समयमा। र अब प्राकृतिक चुनौती समस्याहरू त त्यो प्रकृति आफैले पनि त्यसको समाधान गरिदिन्छ। र अब मानव सिर्जित चुनौतीहरू चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो जस्तो लाग्छ। र विशेष गरेर हामी मानव सिर्जित समस्याहरूमा चाहिँ यो समग्रमा नै मानवको सब गतिविधिहरूले समग्रमा नै के गरेको छ भन्दाखेरि वासस्थानको ह्रास गरेको छ। वासस्थान कति वासस्थान त विनाशै भएको छ, कति वासस्थानहरू टुक्रा टुक्रा भएका छन्, अनि समग्रमा चाहिँ त्यसले वासस्थानको जुन क्वालिटी छ त्यसलाई चाहिँ ह्रास गरिदिएको छ। र त्यसले गर्दाखेरि चाहिँ जस्तै अब कुनै एउटा ताल भनौँ न, कुनै एउटा तालले जाडोयाममा पहिला 8,000-10,000 चराहरू त्यसले चराहरू त्यहाँ आएर बस्थ्यो भनेदेखि आजभोलिको मानवीय क्रियाकलापले गर्दाखेरि चाहिँ त्यो ठाउँमा अब चराहरू घटेर 1,000-2,000 झरेको त्यस्तो खालको तथ्याङ्कहरू हामीसँग छ। त्यो चाहिँ एउटा ठूलो चुनौती हो। अर्को चाहिँ यो अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले हाम्रो ठाउँ हाम्रो सहरलाई एकदम सजाएको जस्तो देखिन्छ, तर चराहरूको

0: र यो चाहिँ चराहरूको विशेष गरेर बसाइसराइ गर्नेको लागि मात्र होइन कि लगभग समग्र चराहरूकै लागि नै एउटा ठूलो चुनौतीको रूपमा चाहिँ यो भवनको सिसाहरू राखेको भवनहरू पनि हो, किनकि चराहरूलाई थाहा हो सिसामा त अब त्यो पछाडिकै वातावरण वातावरण जुन छ त्यो वातावरण त्यसमा देखिरहने भएपछि उनीहरूले त्यहाँ त उनीहरू जान मिल्छ भनेर जान्छन् र ठोक्किन्छन्। ठोक्किँदाखेरि चाहिँ चराहरू प्राय चराहरू त मर्छन् नै, नभए पनि घाइते हुन्छन्। कसैको पखेटा भाँचिन्छ, कसैको टाउकोमा चोट लाग्छ, त्यो हुँदाखेरि चराहरूलाई त्यसले धेरै नकारात्मक असर गरेको देखिन्छ। र यो कुरा अब नेपालमा त भर्खर सुरु हुँदैछ, तर विदेशमा यसले एकदम ठूलो रूप नै लिन्छ। यसले लाखौंको संख्यामा चराहरू मर्छन् भन्ने खालको तथ्याङ्कहरू आउँछ। र त्यसको लागि चाहिँ यो अहिले केही वर्ष यता चाहिँ यो विश्वभरि नै ग्लोबल बर्ड रेस्क्यू डे भनेर रेस्क्यू विक भनेरै मनाउँछ। खासमा यो यो यो यो वर्ष चाहिँ सेप्टेम्बर महिनाको तेस्रो हप्तामा त्यो मनाइयो। त्यसमा चाहिँ के गरिन्छ भन्दाखेरि चराहरू कतै बाटोमा कतै ठोकिएको घाइते अवस्थामा भेटिएको छ भनेदेखि त्यसको अथवा मरेकै अवस्थामा छ भने पनि त्यसको अभिलेखहरू राख्ने, अब घाइते अवस्थामा भेटिएका चराहरूको त उपचारको लागि पहल गरिदिने त्यस्तो खालको गतिविधिहरू गरिन्छ। र अर्को चाहिँ अघि हामीले धेरै कुरा गर्यौं, यो चोरी यो शिकार गर्ने मान्छेहरूले शिकार गर्ने पनि ठूलो चुनौती हो। अरू समग्रमा प्रदूषण जलवायु परिवर्तन पनि चराको लागि चाहिँ ठूलो खतराको रूपमा अहिले देखिरहेको छ।
1: यो कुरालाई छोटोमा, यो प्रदूषण र जलवायु परिवर्तनले चाहिँ उनीहरूको विशेष गरी कस्तो पक्षहरूलाई नकारात्मक हानि पुर्याएको छ?
0: प्रदूषणको सन्दर्भमा चाहिँ विशेष गरेर अब जाडोयाममा नेपालमा आउने चराहरूको कुरा गर्छौ भनेदेखि त्यो चाहिँ प्राय जसो पानी चराहरू हुन् र पानीमा बस्ने चराहरूको लागि चाहिँ जब पानी प्रदूषित हुन्छ त्यो बेलामा चाहिँ त्यसले समग्रमा त्यसको यहाँको वासस्थानमा ह्रास ल्याइदियो। त्यसले गर्दा उसले खाना कम पाउँछ, उसले आफू डुल्ने अथवा आफूले गर्ने गतिविधिहरूमा उसले त्यति जुन किसिमको उसले प्राकृतिक रूपमा उसले गर्नुपर्ने थियो त्यो गर्न पाउँदैन। र इन्डियामा एउटा के पनि केस भएको छ भन्दाखेरि पानी प्रदूषित हुँदाखेरि हजारौंको संख्यामा एउटै तालमा चराहरू मरेको सम्मको पनि घटनाहरू भएको छ। त्यो कारणले गर्दा अब त्यसमा चाहिँ विशेष गरेर यो एक किसिमको ब्याक्टेरिया त्यो प्रदूषणले गर्दाखेरि एक किसिमको ब्याक्टेरिया फैलिँदाखेरि चाहिँ हजारौंको संख्यामा चराहरू मरेको देखिन्छ भनेदेखि अब जलवायु परिवर्तनको त हामीले कुरा गरेर साध्य नै छैन। यो चराहरू विशेष गरेर उनीहरूले बसाइसराइ गर्ने त तापक्रम हेरेर अनि त्यस पछाडि यो हावाको गतिहरू हेरेर अनि पानी पर्ने सम्भावना छ छैन भन्ने कुराहरू विशेष गरेर चराले बसाइसराइ गर्ने समयमा कम नै पानी परिरहेको समयमा उनीहरूले बसाइसराइ गर्ने गरेको देखिन्छ। अब यो जलवायु परिवर्तनले गर्दाखेरि तापक्रममा पनि परिवर्तन आयो, तापक्रममा परिवर्तन सँगसँगै अब फूल फुल्ने सिजनमा परिवर्तन आयो। अनि त्यो हुँदाखेरि चाहिँ जस्तै अब यो पहिला यो समयमा यो फूल फुल्छ, यो फूल खाने चराले चाहिँ त्यही समयमा उसले बच्चा कोरल्छ, त्यस्तो खालको सम्बन्धहरू भइरहेको हुन्छ। तर त्यो फूल छिटो फूल दिने अथवा ढिलो फूल दिने बित्तिकै जुन चराले आफ्नो बच्चा कोरल्नु पर्ने समय थियो त्यो समयमा उसले खाना नपाउने भइसकेपछि उसले चाहिँ त्यो बच्चालाई हुर्काउने अथवा बच्चालाई चाहिँ बचाउने सम्भावना कम हुन्छ। त्यसले त्यो किसिमबाट पनि चराहरूमा असर परेको देखिन्छ भनेदेखि अब तापक्रमको हावाको गतिहरूलाई हेरेर बसाइसराई गर्ने चराहरूको त त्यो परिवर्तन हुने बित्तिकै उनीहरूको बसाइसराईको त्यो रुटिनै बिग्रेको जस्तो हुने भयो।
1: यी मानव सृजित विशेष गरी चुनौतीहरू लगायत अन्य चुनौतीहरूबाट बसाइसराई गर्ने चराहरूलाई बचाउन चाहिँ अन्तर्राष्ट्रिय स्तरमा अथवा नेपालमा पनि कस्ता नीतिगत व्यावहारिक प्रयासहरू भइरहेका छन् र अब कस्तो प्रयासहरू आवश्यक पर्छ अन्त्यन्त्य चरणमा हामी कुराकानी गर्दा?
0: अन्तर्राष्ट्रिय तौरमा चाहिँ अघि पनि मैले भने जस्तै यो हाम्रो जुन अन्तर्राष्ट्रिय चराको एउटा साझेदारी संगठन छ बर्ड लाइफ इन्टरनेसनल भनेर, त्यसले चाहिँ यो चराहरूको हामी अंग्रेजीमा चाहिँ फ्लाइवे भन्छौँ, हामीले चाहिँ त्यसलाई नेपालीमा उडान मार्ग भनेर चाहेका छौँ। र यो फ्लाइवे बर्ड लाइफ इन्टरनेसनलले चाहिँ विश्वभरि फ्लाइवेहरूलाई पहिचान गरेको छ। फ्लाइवे भनेको कस्तो भन्दाखेरि अघि हामीले सुरुबाटै कुरा गरे जस्तै चराहरूले बसाइसराइ गर्नको लागि चाहिँ उनीहरूले जथाभावी बसाइसराइ गर्दैनन्, उनीहरूले एउटा बाटोलाई उनीहरूले फलो गर्छन्, एउटा त्यही बाटोलाई पछ्याउँदै पछ्याउँदै।

0: निश्चित बाटोहरू छन्,
1: हजुर त्यस्ता निश्चित बाटोहरू छन्, र त्यो बाटोहरूलाई पहिचान गरेर बर्ड लाइफ इन्टरनेसनलले चाहिँ फ्लाइवे उडान मार्गहरू भनेर पहिचान गरेको छ। यसमा चाहिँ विशेष गरेर यो थल भनौँ न होइन, जल नभइकन यो थल टेरेस्ट्रियल भन्छौँ नि हामी, यो त्यसमा चाहिँ चारवटा उडान मार्गहरू चाहिँ पहिचान विशेष मुख्य चाहिँ चारवटा पहिचान गरेको छ। त्यसमा चाहिँ एउटा हाम्रो दक्षिण अमेरिका र उत्तर अमेरिका जोड्ने त्यो क्षेत्रलाई त्यसलाई चाहिँ अमेरिकी उडान मार्ग भनेर पहिचान गरेको छ, त्यसलाई चाहिँ अमेरिकन फ्लाइवेज भनेर नामकरण गरिएको छ। अर्को चाहिँ युरोप र अफ्रिका जोड्ने उडान मार्ग छ, त्यसलाई चाहिँ अफ्रिकन युरेसियन फ्लाइवे भनेर नामकरण गरिएको छ। अर्को चाहिँ यो हाम्रो आर्टिक क्षेत्र, त्यस पछाडि यो उत्तरी एसियाको क्षेत्रहरू भन्नु पर्यो, त्यसलाई चाहिँ यता यो प्रशान्त महासागरसँग हुँदै हुँदै तल अस्ट्रेलियासम्म जाने, त्यसलाई इस्ट एसियन अस्ट्रेलेसियन फ्लाइवे भनेर नामकरण गरिएको छ। र अनि नेपाल पर्ने चाहिँ अर्को फ्लाइवे छ, यसलाई चाहिँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर भन्छौँ। सेन्ट्रल एसियन फ्लाइवेले चाहिँ यो उत्तरी एसिया भनेर हामी अब रुस, मंगोलिया, कजाकिस्तानहरू भयो, र त्यसलाई त्यहाँबाट लिएर चाहिँ हाम्रो यो हिन्द महासागर, इन्डियन ओसियनसम्म, यो इन्डियन सब कन्टिनेन्टलाई जोड्ने अर्को एउटा उडान मार्ग पहिचान गरेको छ। नेपाल चाहिँ त्यसभित्र पर्छ, र यो मध्य एसियाली उडान मार्ग भन्छौँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर। यसमा चाहिँ लगभग 600 प्रजातिका बसाइसराई गर्ने चराहरू पाइने, र यो उडान मार्गभित्र चाहिँ 30 भन्दा धेरै देशहरू यो उडान मार्गको सदस्यको रूपमा चाहिँ रहेका छन् अहिले चाहिँ। अन्तर्राष्ट्रिय स्तरमा एउटा अर्को चाहिँ यो सीएमएस भनेर, कन्भेन्सन अन द कन्जर्भेसन अफ माइग्रेटरी स्पेसिज अफ वाइल्ड एनिमल्स भनेर, बसाइसराई गर्ने चरा मात्र होइन कि सम्पूर्ण बसाइसराई गर्ने जैविक विविधतालाई नै मध्यनजर गरेर एउटा सन्धि भएको छ। त्यसमा चाहिँ नेपाल अब सदस्य हुने प्रोसेसमा चाहिँ छ, भइसकेको चाहिँ छैन, प्रोसेसमा चाहिँ छ, त्यो छिटै हुन्छ भन्ने हामी अपेक्षा गर्छौँ।
0: यसमा नेपालमा केही नीतिगत रूपमा गर्नुपर्ने अथवा नेपालमा चाहिँ चराको संरक्षणको लागि गर्नुपर्ने काम चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
1: जस्तै अब यस्तो खालको सन्धिहरू जसले चाहिँ बसाइसराई गर्ने चरादेखि लिएर अन्य जैविक विविधताहरूलाई प्राथमिकतामा राखेको छ, यस्ता खालका सन्धिहरूमा पनि नेपाल भाग लिएर त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू नेपालले पूरा गर्नु पर्यो। त्यस सँगसँगै अब नेपालमा अब हामी रामसार महासन्धिको पनि सदस्य राष्ट्र हौ होइन, त्यो हुँदाखेरि हामी रामसार महासन्धि अन्तर्गतको सिमसार क्षेत्रहरू हामीले संरक्षण गरिरहेका छौँ, र ती सिमसार क्षेत्रहरू बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम महत्वपूर्ण क्षेत्रहरू हुन्। विशेष गरेर अब हामीले कुरा गर्ने हो भनेदेखि कोशीलाई हामीले नेपालको पहिलो रामसारको रूपमा हामी चिन्छौँ, र कोशी बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदमै नेपालको पहिलो नम्बरको वासस्थान हो भनेर हामी भन्छौँ। त्यो हुँदाखेरि यो महासन्धिहरू, यो सन्धिहरू जति पनि छन् त्यसबाट पनि हामीलाई बसाइसराई गर्ने चरादेखि अन्य जैविक विविधताको लागि त्यसले महत्वपूर्ण वासस्थान प्रदान गर्ने भएको भएर त्यसमा पनि हामीले नेपालले त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू पूरा गरेर हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
0: कार्यक्रमको अन्तिम चरणमा आएको छौं। आम रेडियो श्रोताहरू, विशेष गरी युवा पुस्ताहरूले चरा र उनीहरूको बसाइसराई सुरक्षित बनाउन कस्तो भूमिका खेल्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई? तपाईँको व्यक्तिगत रूपमा अहिलेसम्मको अनुसन्धान काम त्यो आधारमा, र विशेष गरी यो चराको बसाइसराई दिवसको सन्दर्भ पारेर के अनुरोध गर्नुहुन्छ?
1: नेपालको सन्दर्भमा हामीले कुरा गर्ने हो भनेदेखि नेपालमा अझै पनि अब हामीले हाम्रो तवरबाट त अध्ययन अनुसन्धान गरिरहेका छौं, तर अझै पनि नेपालको अध्ययन अनुसन्धान, यहाँको अनुगमन तथ्याङ्कहरू हामीले हेर्ने हो भनेदेखि त्यो अझै पनि पर्याप्त छैन। त्यो भएको हुनाले यसमा आम नागरिकदेखि लिएर सरकारी तवरदेखि लिएर सबैजना नै यो तथ्याङ्कहरू कसरी चाहिँ हामीले अझ मजबुत बनाउँदै लाने, कसरी चाहिँ हामीसँग पर्याप्त तथ्याङ्कहरू हामीले बनाउँदै लाने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ। र अब त्यो यसको लागि अब नेपाल सरकारले आफ्नो तर्फबाट विभिन्न अन्य अध्ययन अनुसन्धानलाई सहजीकरण गरिदिने त आफ्नो ठाउँमा छँदैछ, त्यो सँगसँगै नेपाल सरकार आफैले पनि त्यस्ता खालका गतिविधिहरूलाई अगाडि लानुपर्छ जस्तो लाग्छ भनेदेखि आम नागरिकको सन्दर्भमा चाहिँ यो अब जस्तै समग्रमा चराको संरक्षणमा ध्यान दिनु पर्यो भन्ने हो। अब शिकार र पासोहरू यदि कसैले गर्ने गरेको छ भने उहाँहरूलाई पनि खबरदारी गर्नु पर्यो, आफूले त गर्नु भएन होइन। त्यस पछाडि अर्को चाहिँ हामी यो वासस्थानको पनि जस्तै अब बसाइसराइ गरेर आउने चराहरूकै मात्र कुरा गर्छौँ भनेदेखि विशेष गरेर सिमसार र खेतीयोग्य क्षेत्रहरू मुख्य वासस्थानहरू हुन्, वन जंगल त छँदैछ हाम्रो, त्यो त्यसको पनि हामीले संरक्षण गर्नुपर्नेछ। खेतीयोग्य क्षेत्रमा पनि यो अब हामीले यो रासायनिक विषादीहरू रासायनिक मलहरू धेरै प्रयोग गर्दाखेरि त्यसले पनि नकारात्मक असर परिरहेको हुन्छ, चरालाई मात्र होइन कि समग्र वातावरणलाई नकारात्मक असर परिरहेको हुन्छ भनेदेखि। अर्को चाहिँ हामी नेपाल पक्षी संरक्षण संघले चाहिँ यो छिमेकी चरा गणना भनेर पनि हामी गर्ने गर्छौं र छिमेकी चरा गणनामा चाहिँ विशेष गरेर आम नागरिकलाई नै हामीले केन्द्रमा राखेर आम नागरिकले चाहिँ आफ्नो वरपर आफ्नो घरमै बसेर आफ्नो वरपर के चरा देखिन्छ त त्यो चराहरूको पनि तथ्याङ्कहरू हामीले सकेसम्मको संकलन गर्ने प्रयास गरिरहेका छौं। त्यसले गर्दाखेरि चाहिँ हामीसँग अघि जुन भने तथ्याङ्कको कमी छ भनेर त्यो तथ्याङ्कलाई चाहिँ हामीले बिस्तारै बनाउँदै लाने, त्यसलाई चाहिँ एक एकवटा इत्ता गर्दै बनाउँदै लाने भनेर हामीले त्यस्तो किसिमको कदमहरू पनि अगाडि लगिरहेका छौं। र छिमेकी चरा गणना जस्ता अब त्यसैमा मात्र भाग लिनुपर्छ भन्ने होइन कि त्यस्ता जति पनि अगुवाईहरू आउँछन् त्यस्ता जति पनि कार्यक्रमहरू अगाडि आउँछ त्यस्तोमा आम नागरिकहरूले भाग लिइदिनुभयो त्यसबाट आफ्नो तथ्याङ्कहरू पठाइदिनुभयो भनेदेखि त्यसले पनि ठूलो भूमिका अब हेर्दाखेरि चाहिँ आफ्नो ठाउँबाट दुईटा भङ्गेराको तथ्याङ्क पठाए जस्तो देखिन्छ। त्यसले चाहिँ समग्रमा हेर्दाखेरि चाहिँ त्यसले हाम्रो देशभरि नै कस्तो स्थिति छ त भन्ने किसिमको हामीलाई बुझ्न सजिलो बनाएको हुन्छ। त्यो किसिमबाट पनि आम नागरिकले भूमिका खेल्न सकिन्छ भनेदेखि समग्रमा चाहिँ चरा र तिनको वासस्थानको संरक्षण गर्नको लागि चाहिँ आम नागरिककै ठूलो भूमिका छ। यो संरक्षण संस्था र हामी अनुसन्धानकर्ताहरूले त उहाँहरूले गर्नुभएको कामलाई अझ कसरी चाहिँ राम्रो बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान दिने हो।
0: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो। यो चराको बसाई सराई जुन एकदम रोचक छ, एकदमै रोचक तरिकाबाट श्रोताहरूलाई सुनाइदिनुभयो, बुझाइदिनुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद सर।
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो अब विश्व चराहरूको बसाई सराई दिवसको अवसरमा पारेर यति कुराहरू राख्ने अवसर दिनुभयो। यो शनिबार चाहिँ हामीले नेपाल पक्षी संरक्षण संघले पनि कुनै ठाउँमा चाहिँ हामीले अब हरेक शनिबार हामीले चरा अवलोकन कार्यक्रमहरू राखिरहेका हुन्छौँ। यो शनिबार पनि चराको बसाई सराई दिवसको अवसर पारेर हामीले चरा अवलोकन कार्यक्रमहरू राख्ने गरेका छौं। यो पालि पनि रहन्छ। त्यसको लागि चाहिँ हाम्रो बर्ड कन्जर्भेसन नेपाल भनेर फेसबुक पेज छ, त्यसलाई तपाईँहरूले फलो गर्नुभयो भने त्यहाँ हामीले जानकारीहरू प्रदान गर्न सक्छौँ। सँगसँगै बर्ड कन्जर्भेसन नेपाल चाहिँ हाम्रो मेम्बरसिप बेस्ड अर्गनाइजेसन भएको भएर यसमा चाहिँ तपाईँहरूले सदस्यता पनि लिन सक्नुहुन्छ। यदि लिन चाहनुहुन्छ भनेदेखि हाम्रो वेबसाइट, फेसबुक पेज अथवा हाम्रो संस्थामा आएर तपाईँहरूले सदस्यता लिन सक्नुहुन्छ। यो अवसरको लागि धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई। अब भने आजको बदलिको नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतवर्गको विषयमा छलफल गर्छौं। आजको बदलिको नेपालमा प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
2: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
1: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
2: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
1: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
4: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425
5: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
6: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
5: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
4: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
5: होम डेलिभरीको पनि व्यवस्था छ
7: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिनसेना मोबाइल 98141 11178 98560078

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक। सभापतिमा थापा सहित 3 जनाको उम्मेद्वारी, शर्मा र भूषाल निर्विरोध। गैर सरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय। विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग। बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अघि नै सञ्चालनमा ल्याइने। आज पनि 1-2 ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव। जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी। र फुटबलमा मेस्सी युगको अन्त्य। आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी। नेपाल खबरमा अब पूरा खबर। काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। 1 सभापति, वरिष्ठ उपसभापति सहित 4 उपसभापति, 3 महामन्त्री, 15 सहमहामन्त्री, 1 कोषाध्यक्ष गरी 24 पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा 4 र कोषाध्यक्ष 1 सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 पदाधिकारीका लागि 32 उम्मेद्वारी परेको हो। सभापतिमा गगन कुमार थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र श्यामकृष्ण खड्गे गरी 3 उम्मेद्वारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पद महिला क्लस्टरमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उहाँहरू निर्विरोध हुनुभएको छ। प्रथम नामावलीमा प्रक्रिया अनुसार कुनै दावी विरोध रहे अहिले बिहान 10 बजेदेखि 12 बजेसम्मका लागि समय तोकिएको छ। दावी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। सरकारले गएको भदौ 10 आएको रसुवा भोटेकोशी बाढ़ीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास अर्थात ट्रान्जिशनल सेन्टर निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभ गराएको विवरण पनि माग गरेको छ। बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिशनल सेन्टर निर्माणको लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ। घरबारविहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभ गराएको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुनर्निर्माण कार्य अघि बढ़ने प्रवक्ता महतले बताउनु भएको छ। गएको असोज 11 कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड़ने मालडुंगा पुल दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मरमतको काम गरिरहेको जनाएको छ। अहिलेलाई बागलुङ बजार पुग्न वैकल्पिक मार्गको प्रयोग गरिएको छ। मालडुंगा पुलको विकल्पमा मालडुंगा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मिटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि 2 जिल्ला बीचको सम्पर्क सहज बन्न सकिरहेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवत जावत भइरहेको छ। अहिले मध्य पहाड़ी लोकमार्ग हुँदै बागलुङ रूकुम रोल्पाको सम्पर्क टुटेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल मरमत कार्य 24 घण्टा भइरहेको हुँदा अबका केही दिनमै सञ्चालनमा आउने जनाएको छ। यो एउटा पुल मात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड़ने सेतु नै रहेको र भारत र चीनलाई जोड़ने कालीगण्डकी करिडोर तथा पहाड़लाई छिचोलेको मध्य पहाड़ी लोकमार्गकै संगम स्थल रहेको छ। सड़क डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चाँडपर्व नजिकै गएको तथा बागलुङमा खाद्यान्न ग्यास लगायत उपभोग्य सामानको अभाव समेत देखिन थालेकोले 24 घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो।
आज पनि एक दुई ठाउँमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हिमाली थोरै ठाउँ र पहाड़ी केही ठाउँमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरी सहितको असिना पानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागका सह प्राध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाको रहन उहाँको आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिंच उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउनु लकी ड्र कूपन अनि पाउनु होस् इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनु होस् एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउनु होस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको हो। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजयादशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजागरत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजयादशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:00 47 मिनटमा घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजयादशमी परेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री तहले फिजी र तुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्त्याइरहेको रोइटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार तुभालुको समुद्री सतह विश्वव्यापी औषधभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 को पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एलनिनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताका अनुसार सन् 2023 सम्मको 3 दशकमा टुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ, जुन विश्वव्यापी औषधभन्दा दोब्बर छिटो हो। जलवायु शिखर सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। अब केही खेल खबर। विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेस्सीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेस्सीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। कोलास ओटमेन्टीले 48 मिनटमा र निजो पाजले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए मेस्सीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। 5 खेलको टी20 श्रृंखला अन्तर्गत गैराती भएको पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले 19 ओभर 1 बलमा अल आउट हुँदै 171 रन बनाएको थियो। जीतका लागि 172 रनको लक्ष्य पछ्याएको भारतले 14 ओभर 4 बलमा 2 विकेट गुमाएर भेटायो। भारतका लागि श्रेयस अय्यरले अभिजित 102 रन बनाए। उनले 43 बलमा शतक पूरा गरेका थिए। ईशान किशनले अभिजित 37 रन जोड़े। 5 खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार चार बन्छेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक, सभापतिमा थापा सहित तीनजनाको उम्मेद्वारी, शर्मा र भूषाल निर्विरोध। गैर सरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय, विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग। बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अघि नै संचालनमा ल्याइने, आज पनि एक दुई ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव, जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी। र फुटबलमा मेसी युगको अन्त्य, आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
7: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564-14-142, मोबाइल 98560-23-128 र 98462-14-720।
14: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्क बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेङवडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
22: प्रोपराइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
19: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
30: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
29: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
31: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
32: साथ था टीवीएस को, साथ था हमरो, साथ टीवीएस।
0: टीवीएस साथ छ हाम्रो।
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुन चाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98 4609 70 246, 98 0 58 00 08।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
0: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
1: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न न

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दा सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुमसादेव देवले दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशन सारपत्र राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनसादी उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। भीमसेन मन्दिर थियो पहिलाको र जय पोखरा दमाउने बस रोक्ने गल्लीबाट तपाईँहरू भित्र छिर्नु भयो भने बायाँपट्टि ठ्याक्कै ओमेन आभूषण सुनसादी उद्योग भेटाउन सक्नुहुनेछ र त्यहाँ गएर तपाईँले गरगनाको बारेमा सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ। आफूलाई मन पर्यो भने आफ्नो इष्टमित्र दाजुभाइ साथी संघीयलाई पनि ओमेन आभूषण सुनसादी उद्योगको बारेमा चाहिँ तपाईँले बताउन सक्नुहुनेछ। बिहानीको समय रहेको छ। सबैजना आफ्नो आफ्नो कामहरूमा पनि व्यस्त हुनुहुन्छ होला। स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु। आज पनि हामी रहेका छौ बुधबारको बसाईमा। बुधबारको बसाईमा तपाईँहरूको माझमा मौलिक अनि सांस्कृतिक लोकवाकालाई कार्यक्रममा लिएर म उपस्थित भइसकेको छु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। विशेष आज मौलिक भाकाहरूलाई नै कार्यक्रममा स्थान दिनेछु र सुन्नुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो यो सुमधुर सालैजो भाकालाई कार्यक्रममा स्थान दिन्छु। यसमा आवाज रहेको छ संजय थापा मगर र देवी घरतीको आवाजमा रहेको छ। मलाई शब्द संजय थापा मगरको रहेको छ। यो सुमधुर सालैजो भाका स्वीकार्नुहोस्।

सारा भन्ने रहेको थियो, संजय थापा मगर देवी घरदेखि आवासमा रहेको थियो भन्ने लय शब्द संजय थापा मगरको रहेको थियो। तपाईँहरूकोमा समयले स्थान दिइसकेको छु, फेरि पनि अर्को सुमधुर लोकमाकालाई कार्यक्रममा स्थान दिन्छु। चाहिँ रोइला भाका रहेको छ, यसमा आवाज रहेको छ शिव शर्मा र इसवला सञ्जेलको आवाजमा रहेको छ भने लय शब्द विष्णु न्यौपानेको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस्।

आफ्ना स्थान दिइसकेको छु शिव शर्मा र ईश्वर सञ्जालको आवासमा रहेको छ भने लै शब्द विष्णु पानेको रहेको थियो। तपाईँहरूको माझमा मैले स्थान दिइसकेको छु पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को सुमधुर रूप भाकालाई कार्यक्रममा स्थान दिन्छ। यो चाहे कौरा भाका रहेको छ, सुन्टिनीको माया लाग्छ भने यसो आवाज रहेको छ। टेक बिसी रमेन्द्र राईको आवाजमा सुनलाई शब्द टेक बिसीको रहेको छ। यति बेला सुकानु

हजुर यसो मधुर कौरा भाषामा तपाईँको माझमा राखिसके टेकबिसी र मिल्न रहेको आवाजमा रहेको तिनलाई शब्द टेकबिसीकै रहेको थियो पक्कै पनि सुनेर आनन्द लिइसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ। यदि तपाईँ वक्री मात्रामा रेडियो खुलेर सुन्नुहुन्छ भने तपाईँ सुन्नुहुन्छ शुक्ला गण्डकी एफएम 97.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी FM.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली

चाहन्छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन जाति उद्योगले दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिकाको सृजनका गरगनाहरू, आसनसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने पनि तपाईँहरू मेनाभूषण सुन जाति उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। भीमसेन मन्दिर भएको गल्ली र पोखरा दोमनी बस रोक्ने मान्छेहरू ओर्लाने झर्ने ठाउँबाट तपाईँहरू भित्र छिर्नुभयो भने बायाँपट्टि चाहिँ ओमेन आभूषण सुन जाति उद्योग रहेको छ। तपाईँले त्यहाँ गएर गरगनाको सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ। मन पर्यो भने गरगना खरिद गर्न सक्नुहुन्छ र आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि ओमेन आभूषण सुन जाति उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। यति बेलाको क्रममा तपाईँहरूको माझ फेरि पनि अर्को सुमधुर यो झ्याउरे भाकालाई कार्यक्रममा स्थान दिन्छु। देउराली छुटिने दो बाटो भन्ने रहेको छ। यसमा आवाज रहेको छ कुमन सिंह राणा र देवीघरले नगरको लय शब्द कुमन सिंह राणाको रहेको छ। बेला स्वीकार्नुहोस्।

हजुर, मधुर छाउरे भाषामा तपाईँले माझमा स्थान दिइसके देउराली छुटिने दो बाटो भन्ने रहेको थियो। कुमारी सिंह राणा र देवी घरती मगरको आवाजमा रहेको थियो भन्ने शब्द कुमारी सिंह राणाकै रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके। आज पनि नै सुमधुर मौलिक लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै भने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो अनुवाद हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जान्दै भने तपाईँको माझमा सुमधुर सुरठी वार्तालाई स्थान दिन्छु। आकाशमा भनिरहेको छ, यसमा आवाज रहेको छवि रास्ता कोटी त्यस्तै देवी घरती मगर र चन्द्र बहादुर घाती मगरको आवाजमा रहेको छ भनेदेखि शब्द प्रेम बहादुर मगरको र नरेन्द्र वियोगीको रहेको छ। यो सुमधुर सोरठी भाकालाई कार्यक्रम स्थान दिँदै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि रहन्छु। तपाईँको बाँकी पर्छु भन्ने सुख दिनुहोस्। तपाईँ पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुन चाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665575537, मोबाइल नम्बर 98460769246, 98058008।
6: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694 57056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरेज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
12: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
1: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0665570225, मोबाइल 98560338, 98461356558।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको धुत्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98560043952 र 98

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय
3: अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले गएको भदौ 10 गते आएको रसुवा भुटेको सिबाडीमा पीड़ित परिवारहरूलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले निर्माणमा सहयोग गर्न चाहने विकास साझेदारी संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभ पुर्याएको विवरण पनि माग गरेको छ। बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिसनल सेन्टर निर्माणका लागि सरकारी संघ संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भटेको सी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ। घरबारविहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभ पुर्याएको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घरहरू पुननिर्माण कार्य अघि बढ़ाउने प्रवक्ता महतले बताउनुभयो। काठमाण्डुमा चलिरहेको नेपाली कांग्रेसको 15 महाधिवेशनमा पदाधिकारी लगायतका विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारीहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। एकजना सभापति वरिष्ठ उपसभापति सहित 4 जना उपसभापति 3 महामन्त्री 15 सहमहामन्त्री 1 सदस्य गरी 24 जना पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा 4 जना र को सदस्यमा 1 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यस अनुसार निर्वाचन हुने पदाधिकारी संख्या 29 जना रहेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 जना पदाधिकारीका लागि 32 जनाको उम्मेद्वारी परेको छ। सभापतिमा गगन कुमार थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र श्यामकृष्ण खड्के गरी 3 जनाको उम्मेद्वारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पदमा महिला क्लस्टरमा सुषमा भूषालको एकल उम्मेद्वारी परेको छ। उहाँ निर्विरोध हुनुभएको छ। प्रथम नामावलीमा प्रक्रिया अनुसार कुनै दावी विरोध रहे अहिले बिहान 10 बजेदेखि 12 बजेसम्मका लागि समय तोकिएको छ। दावी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। यस वर्षको दशैं टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मानेजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाइने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजय दशमीको दिनभर टीका लगाउन सकिने भए पनि साइटमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजय दशमीको मुख्य दिन मात्र टीका लगाइने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै गरी राति भने कालराती पर्व मनाइनेछ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि पनि परेको छ। कार्तिक 3 गते मंगलबार बिहान नवमी र 4 गते विजय दशमी परेको छ। एमसीसी अन्तर्गत मिलियम च्यालेन्ड अकाउन्ट नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केबी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबीच 200 केबी विद्युत प्रदान गर्ने तयारी गरिएको छ। पूर्ण क्षमताको 400 केबी सब स्टेशन निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएकाले हाल सञ्चालनमा रहेको 200 केबी प्रणाली मार्फत विद्युत आदान प्रदान शुरू गर्न लागि नेपालतर्फ नवलपरासी बर्दगा सुस्त पूर्व स्थित न्यू बुटावल सब स्टेशनदेखि भारतीय सीमासम्मको 18 किलोमिटर प्रसारण लाइनको टावर तथा तार जडान सम्पन्न भइसकेको छ। भारततर्फ सीमादेखि गोरखपुरसम्मको करिब 96 किलोमिटर खण्डमा टावर तथा प्रसारण लाइन निर्माण तीव्र गतिमा भइरहेको छ। गोरखपुरमा भने 400 केबी सब स्टेशनको आवश्यक पूर्वाधार तयार भइसकेको बताइएको छ। गएको असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र बर्बजोनलेमा ढुङ्गा पुल दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम गरिरहेको जनाएको छ। अहिलेलाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था गरिएको छ। मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमेनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मिटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि दुई जिल्ला बीचको सम्पर्क सहज बन्न सकेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवत जावत भइरहेको छ। अहिले मध्य पहाड़ी रूपमा गाउँदै बागलुङ रूपुङ रोल्पाको सम्पर्क पनि टुटेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल मरमत कार्य 24 घण्टा भइरहेको हुँदा अबका केही दिनमै सञ्चालनमा आउने जनाएको छ। यो एउटा पुल मात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने काली गण्डकी कोरिडोर तथा पहाड़लाई छिचोलेको मध्य पहाड़ी लोकमार्गकै संगम स्थल रहेको छ। सड़क डिभिजन कार्यालय प्रमुख हरि सुवेदीले चारपर्व नजिक गएको तथा बागलुङमा खाद्यान्न ग्यास लगायतका उपभोग्य सामानको अभाव समेत देखिन थालेकाले 24 घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो। पोखरा महानगरपालिकाभित्र विभिन्न क्षेत्रमा कास्की प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 15 जना पक्राउ परेका छन्। चाडपर्वको समयमा पर्यटकलाई जबरजस्ती सवारी साधनमा चढ़ाउन खोज्ने होटल मिलाइदिने भन्दै झोला तान्ने तथा विभिन्न वाहनामा दुःख हैरानी दिएका कारण उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय तथा माताहतका प्रहरी कार्यालयबाट परिचालन गरिएको टोलीले महानगरका विभिन्न ठाउँमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पोखराको पृथ्वी चोक सभागृह र सृजना चोक आसपासका क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती सवारी साधनमा चढ़ाउन खोज्ने होटल मिलाइदिने भन्दै पर्यटकका झोला तान्ने करकाप गर्ने तथा अनावश्यक रूपमा दुःख हैरानी दिने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढ़ाइएको प्रहरीका नायब उपरीक्षक पासवानले बताउनुभयो। सोही ठाउँमा क्रमशः सार्वजनिक सवारी साधनमा जबरजस्ती चढ़ाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै पर्यटकको झोला तान्ने 6 जना अफलाइन पठाओ तथा इन ड्राइभका चालक 8 जना र जीपका 1 चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबैलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वडा प्रहरी कार्यालय बैदम पठाएको प्रहरीले जनाएको छ। पर्यटक तथा सर्वसाधारणलाई आवश्यक दुःख अनावश्यक दुःख हैरानी दिने जबरजस्ती सवारी साधनमा चढ़ाउन खोज्ने वा सेवा उपलब्ध गराउने नाममा करकाप गर्ने गतिविधि नगर्न सम्बन्धित सबैलाई प्रहरीले आग्रह गरेको छ। साथै यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ। बाढ़ी पहिरो र नदी कटानका कारण 2 सातादेखि मुस्ताङ जोन एकमात्र सड़क खण्ड उत्तर दक्षिण जोड़ने काली गण्डकी कोरिडोर अन्तर्गतको कोरोला जोमसुङ बेनी सड़क अवरूद्ध भएपछि मरमतमा प्रयोग हुने मेसिन इन्धनको अभाव हुन नदिन मुस्ताङका 3 स्थानीय तहको इन्धन सहयोग गरेका छन्। गत 8 गतेदेखि 11 गतेसम्म परेको विरल वर्षापछि आएको बाढ़ी पहिरो र नदी कटानले सड़क खण्डमा क्षति पुर्याएपछि मुस्ताङको सड़क सम्पर्क प्रभावित भएको थियो। सड़क मरमतका लागि घरको जंग गाउँपालिकाले 220 र बारगुमुती क्षेत्र गाउँपालिकाले 660 र लोकेघर दामोदर कुण्ड गाउँपालिकाले 740 लिटर गरी कुल 1320 लिटर अर्थात 6.6 ब्यारेल इन्धन उपलब्ध गराएको काली गण्डकी कोरिडोर सड़क आयोजनाले जनाएको छ। मुस्ताङ महसुसको दोस्रो सातासम्म बजारमा पठाउनु पर्ने स्याउ बगैंचा रेस्टोरमा रोकिएपछि सड़क मर्मतको कामलाई सहयोग पुर्याउन इन्धन उपलब्ध गराएको बारगुङ मुक्तेश्वर गाउँपालिकाको प्रवक्ता एवं वड़ा नम्बर एकका अध्यक्ष प्रमेश गुरूङले बताउनुभयो। मुस्ताङमा चारपुडवालाई लक्षित गरी साउ लगायतका केसी तापशु जन्य वस्तुहरूको निकासीका साथै चीनबाट कोरोला नाका हुँदै भित्रिएका माल वस्तुको ढुवानीमा समेत असर परेको छ। सड़क अवरूद्ध हटाउन मुस्ताङका स्थानीय तहले प्रतिनिधि खटाएर आवश्यक सहयोग र सहजीकरण समेत गरिरहेका छन्। मुस्ताङमा करिब 8 करोड़ रूपियाँ बराबरको स्याउ 35 करोड़ रूपियाँ बराबरको च्याङ्दा तथा नगदे बाली अन्तर्गत आलु लगायतका कृषि उत्पादनहरू पत्र अवस्थामा रहेको जनाएको छ। गत असोज 11 गते निसिखोलामा आएको बाढ़ीले लघु जलविद्युत आयोजनाको नहर क्षतिग्रस्त बनाएपछि स्थानीयवासीले श्रमदान जुटाएर मर्मत गरेका छन्। नहर मर्मतपछि निसिखोला गाउँपालिका 1 र 2 मा करिब 1500 घरधुरीमा पुनः बिजुली बलेको छ। बाढ़ीले निसिखोला गाउँपालिका 2 मा विद्युत गृह रहेको निसिखोला पहिलो र बयर खोला लघु जलविद्युत आयोजनाको करिब 3.5 मिटर नहर बगाएको थियो। नहर क्षतिग्रस्त भएपछि दुवैवटाका 1500 घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए। प्रत्येक 250 जनाका ले 7 दिनसम्म सेवाग्राही नहर मर्मदा खटेपछि अस्थायी रूपमा भए पनि घर घरमा बिजुली बलेको हो। स्थानीयवासी नै श्रमदानमा जुट्न तयार भएपछि अस्थायी रूपमा भए पनि नहर मर्मत गरेर बिजुली बाल्ने प्रयास सफल भएको छ। बैया खोला लघु जलविद्युत आयोजनाका अध्यक्ष भरत फुलले भन्नुभयो। आज पनि 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित हावाहुरी र असिना सहित ठूलो पानी पर्ने मौसम पूर्वमहाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशले पहाड़ी तराई भाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हिमाली थोरै ठाउँ र पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ। आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरी सहितको असिना पानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागमा सह प्राध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखु रहन उहाँको आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पछि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती बागमती गण्डकी र कुशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्र राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्ने जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री स्तरले फिजी र टुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्ताएको रोइटर्सले खबरमा उल्लेख गरेको छ। अध्ययन अनुसार टुभालुको समुद्री सतह विश्वव्यापी औसतभन्दा दुब्बर गतिले बढ़ेको छ। सन् 2015 पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्र संघले आउँदो केही वर्षभित्र यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एल निलोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायहरूको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूको अतिस्तोगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताहरूका अनुसार सन् 2023 तीन दशकमा टुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ, जुन विश्वव्यापी औसतभन्दा दुब्बर छिटो छ। जलवायु शिखर सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। लियोनल मेसी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट बुर्नस आयर्समा मेसीले अन्तिम खेल खेलेका हुन्। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिससँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका छन्। मेसीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरेका हुन्। मेसीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। निकोलस ओटामेडीले 48 मिनटमा र निको पाजले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग एक गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 उपाधि जितेको थियो। सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानी बनाएका मेस्सीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावपूर्ण विदाई गरेका छन्। खेलकुटी ट्वेन्टी श्रृंखला अन्तर्गत गए राति भएको पहिलो खेलमा भारतले वेस्ट इण्डिज 8 हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हालेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले 19 एक बलमा अल आउट हुँदै 171 रन बनाएको थियो। जितका लागि 172 रनको लक्ष्य पछ्याएको भारतले 14 चार बलमा 2 गुमाएर भेटाए। भारतका लागि श्रेयस अयरले अभिजित 102 रन बनाएका थिए। उनले 43 बलमा शतक पूरा गरेका थिए। ईशान किशनले अभिजित 37 रन जोडे। 5 खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ। अवस्थामलाईसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल nuwsshuklagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरोटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98461356558।
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
7: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर।

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजनले एउटैले विष्णु त साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीबीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा
2: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414111 मोबाइल 98562938 र 98028222938
4: बडा दशमी विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म
4: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
5: स्थान शुक्ला गण्डकी साथ दुलेगौडा कस्तरी खेल मैदान
4: महोत्सवका मुख्य आकर्षणहरू
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
4: बालुद्यान एवं रमाइलो मेला
5: दशैं तिहार सस्तो बजार
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी
4: बालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
5: साथमा लाइभ कन्सर्ट
4: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
6: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा एनआईएमबी बैंक र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
7: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौडा समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म
8: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका ब्रोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9460745780
7: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
1: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311। उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगाउँ, समय बिहान 11 बजे।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
11: TVS साथ छ हाम्रो।
12: दुलेगौड़ा महोत्सव 2083
13: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाड़ी सहभागी क्लब तथा भलिबल खेल प्रेमी जीवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
12: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 150,000, ट्रफी मेडल र प्रमाण पत्र।
13: द्वितीय पुरस्कार नगद रु 1,00,000, ट्रफी मेडल र प्रमाण पत्र।
12: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी मेडल र प्रमाण पत्र।
13: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी मेडल र प्रमाण पत्र। विदागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाड़ीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाड़ीलाई नगद रु 5,000 रुपियाँ।
12: टिम दर्ता शुल्क रु 5,000।
13: एक टिममा 3 जना मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाड़ी मात्र समावेश गर्न पाइनेछ।
12: खेल हुने स्थान कसेरी खेल मैदान दुलेगौड़ा तनहु।
13: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजेदेखि।
12: आयोजक शुक्ला गण्डकी युवा क्लब शुक्ला गण्डकी 4 तनहु।
13: सम्पर्क नम्बर 9806679778, 9849143। खेल संयोजक भरत श्रेष्ठ, 9821317565।
11: शुक्ला गण्डकी FM 97.6। A complete console. Hello, Shukla Gandaki. Hello,
14: Hello.
15: Come on everybody. Hello Shukla Gandaki.
14: हाम्रो यही बसो बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस्
16: Only on 97.6 a complete call show.
17: Program Hello Shukla Gandaki Only on Shukla Gandaki FM 97.6 megahertz.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्रीवान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा तपाईँको माझमा रहने गर्दछु लगभग 12 बजेसम्म। आज पनि हामी रहेका छौँ बुधबारको एपिसोडमा। आजको दिनमा भने तपाईँसँग टपिक छ कुराकानी गर्ने दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 9842 99 11 96 66 36 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुचाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले हिलपोस्टोकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू पनि तपाईँहरूलाई आवश्यकता परेको छ होइन किन्न पनि चाहनुहुन्छ, र साथै तपाईँहरूलाई इलेक्ट्रोनिक सामान पनि आवश्यकता परेको छ भने चाहिँ पोखरेल मोबाइल पसलमा एकचोटि चाहिँ जान सक्नुहुन्छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्रो एप्स हाम्रो 97.6 MHz फ्रिक्वेन्सी मार्फत पनि तपाईँले सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ, के गर्दै हुनुहुन्छ तपाईँहरू? सबैजना आफ्नो आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू आफ्नो खाना खाने तर्खरमा पनि हुनुहुन्छ होला भने, कतिपय साथीहरू आफ्नो कार्यालयतिर पनि पुगिसक्नु भएको छ, कार्यालयको काममा पनि व्यस्त हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। जहाँ आज जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। मौसमको कुराकानी गर्नु पर्दाखेरि हाम्रो साँझ घाम लागेको छ, बादल लिएको छ, पानी पर्छ जस्तो छ, के हुन्छ कसो हुन्छ, दिनभरिको मौसम हो, मौसमको भरोसा छैन, अहिले भर्खरै घाम लाग्छ, अहिले भर्खरै पानी पर्छ, त्यही भएर मौसम चाहिँ यो नै हुन्छ होला भनेर चाहिँ भन्न सकिँदैन है त आजको दिनमा। हेरौँ दिनभरिमा कतिको परिवर्तन हुन्छ भन्ने कुरो हो। आजको टपिकमा कुराकानी गर्ने दिन रहेको छ, म चाहिँ एकदमै सजिलो लिएर आएको छु है टपिकमा कुराकानी गर्नको लागि। चाहिँ मैले तपाईँलाई एउटा प्रश्न लिएर आएको छु, तपाईँहरू चाहिँ फुर्सदको बेलामा एकदमै बढी के गर्न रुचाउनुहुन्छ भनेर चाहिँ मैले सोधेको छु। तपाईँलाई के गर्न मन लाग्छ तपाईँले चाहिँ आफ्नो बताउन सक्नु है, के गर्न मन लाग्छ तपाईँलाई फुर्सद भएको बेलामा होइन? कसैलाई खानेकुराहरू बनाएर खान मन लाग्छ, कसैलाई बसिराख्न मन लाग्छ होइन, कसैलाई किताबहरू पढ्न मन लाग्छ, तपाईँलाई चाहिँ एकदमै फुर्सदिलो समय होइन, सबै कामहरू सकेर एकदम फुर्सद भएको समय चाहिँ सबैभन्दा बढी के गर्न मन लाग्छ तपाईँले आफूलाई गर्न मन लाग्ने होइन, के गर्न मन लाग्छ आफूलाई गर्न मन लाग्ने कामहरूको बारेमा चाहिँ बताउन सक्नुहुन्छ। आजको अवस्थामा एकदमै फन्ने, एकदम रमाइलो भनौँ न, सधैँभरि एकदम गहिरेर सोच्ने भन्दा पनि आज मैले रमाइलो लिएर आएको छु। तपाईँलाई एकदम फुर्सद भएको बेलामा चाहिँ होइन, एकदम फुर्सदिलो समयमा चाहिँ के गर्न मन लाग्छ भनेर चाहिँ सोधेको छु है। फोन गर्न सक्नुहुन्छ 9842 99 11 99 66 66 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। दुवै नम्बर खुल्ला रहेका छन्, एनटीसी एनसेल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। अब बिस्तारै हामीले है 16 साल अब बिस्तारै सकिँदैछ, त्यसपछि नवरात्र शुरू हुँदैछ घट स्थापना 25 गतेबाट, बिस्तारै दसैँ लाग्दैछ है, विभिन्न कामहरू पनि व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू अगाडि बढ्नु होला गर्दै भन्न पनि चाहन्छु। यति बेलाको क्रममा भने तपाईँको माझमा कार्यक्रममा यो मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु मारुनी मुईबाट रहेको छ सक्दिन म बाँच्न भनिरहेको छ, यो मिठो गीत सुनाऊ, अनि त्यसपछि आउनेछु तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।

0: हजुर, यसो मधुर गीतमा तपाईँको मासु राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। मारुनीबाट रहेको थियो सक्दिन म बाँच्न तिमी बिन भन्ने। फोन गर्न सक्नुहुन्छ है 98422 9911 98066611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज तपाईँहरूसँग टपिकमा कुराकानी गर्न दिन रहेको छ है। फुर्सदको समयमा सबैभन्दा बढी तपाईँलाई होइन के गर्न मन लाग्छ भने चाहिँ मैले सोधिरहेको छु, के गर्न मनपर्छ होइन। सबैको आफ्नो आफ्नै होइन चाहनाहरू हुन्छन् होइन, आफ्नो आफ्नै के भन्छ ह्याबिटहरू हुन्छ नि त फुर्सदको समयमा के गर्ने भनेर चाहिँ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो नमस्कार हजुर।
1: हजुर
0: हजुर नमस्ते नमस्कार दिदी, सन्चै आरामै हुनुहुन्छ? अनि खाना खानुभयो? ल पाकी त सक्यो होला नि है? ल ठिक छ, त्यसो भए बिस्तारै खाने बेला सन पाकिहाल्छ है। मेरो खाना भएको छैन है, आज चाहिँ अलि ढिलो हुन्छ होला, 12 बजेपछि नै हुन्छ होला आज है। ल हुन्छ त्यसो भए है त। ल अनि रेडियो सुन्नु भएको छ कि छैन दिदी? फुर्सदको समयमा के तपाईँलाई सबैभन्दा बढी के गर्न मन लाग्छ भनेर सोधेको छु है।
1: फुर्सद समय के छ भन्दा बढी मलाई के गर्न मन लाग्छ भने कार्यक्रम सुन्नु, साथीभाइसँग गफगाफ गर्ने, त्यही घुमफिर गर्ने, त्यही हो।
0: ल तपाईँको चाहिँ एकदमै रमाइलो रहेछ है त त्यसो भए त। ल एकदम धेरै धेरै
1: धन्यवाद।
0: आफ्नो आफ्नो सबैको आफ्नो आफ्नो ह्याबिट हुन्छ नि त, फुर्सदको बेला सबैको फरक फरक योजनाहरू हुन्छन् होइन, बानी हुन्छ नि त सबैलाई। ल हुन्छ, यति मिठो विचारको लागि हजुरलाई एकदम धेरै धेरै धन्यवाद छ। साथीहरू सम्झिन सक्नुहुन्छ दिदी? हुन्छ धन्यवाद।
1: हाम्रो नरेन्द्र मानलाई, मम्मी शर्मा दाई, अमित लदन दाई, राजा राई, गीता राई, कुबेर राई, अनि हाम्रो यता हुनुहुन्छ दर्माई छापा मल भाई, अनि यता हुनुहुन्छ हाम्रो टेगु छेपित दाई, अनि हाम्रो बल्लम दाई, श्रीराम दाई, अनि तारा दाई, कौशी दाई, अनि हाम्रो यता हुनुहुन्छ एकरा रन्द्र मगर भाइ, अनि लगायत, अनि हाम्रो चेतना मगर दिदी
0: नमस्कार। शुभ दिन, उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको हाम्रो खकी भाइ दिदी हुनुहुन्थ्यो पिरुङदेखि, उहाँले पनि आफ्नो विचार व्यक्त गरिसक्नु भएको छ है। फुर्सदको समय तपाईँ सबैभन्दा बढी के गर्न रुचाउनुहुन्छ भन्दा उहाँ चाहिँ साथीहरूसँग गफ गर्ने होइन, कार्यक्रमहरू सुनेर बस्ने भन्नुभएको छ। फेरि पनि साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
2: हेलो
0: नमस्ते हजुर, सन्चै आरामै हुनुहुन्छ? अनि हजुर म एकदमै सन्चारमै छु। अनि खाना खानुभयो? मेरो चाहिँ आज अलि भएन, अलि ढिलो हुन्छ है आज मेरो चाहिँ। ल ठिक छ, अनि रेडियो सुन्नु भएको छ कि छैन? हजुर, सबैभन्दा धेरै के गर्न मनपर्छ भनेको छ है,
2: अब विषय वस्तुतिर लागिहाला
0: हुन्छ।
2: फुर्सदको समयमा के गर्न मनपर्छ भन्दाखेरि कि मलाई त सबभन्दा रेडियो सुन्नु
0: है,
2: मिडियातिर अब बढी मात्रामा

0: राखेको हुन्छ है. ल हुन्छ हस्, एकदम धेरै धेरै धन्यवाद छ हजुरलाई. साथीहरू सम्झिन सक्नुहुन्छ
1: रोसिकालाई धेरै धेरै सम्झिना हुन चाहन्छु. चेतना मोहम्मद साइरा टोपिसी तारा थापालाई धेरै धेरै सम्झना त्यो क्षेत्री. अनि त्यसै लक्ष्मी लम्सल बहिनीलाई पनि सम्झिँदै तपाईँबाट छुट्ने नमस्ते.
0: हस् नमस्कार, शुभ दिन. उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा भिरुवादेखि. उहाँले पनि आफ्नो विचार व्यक्त गरेर गइसक्नु भएको छ. आज एकदमै सजिलो प्रश्न रहेको छ है, मैले तपाईँहरूलाई एकदम फुर्सदको समयमा चाहिँ तपाईँलाई के गर्न बढी मनपर्छ भनेर चाहिँ सोधेको छु. फोन गर्न सक्नुहुन्छ 9842 9911 9860 3611 को माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, आफ्नो विचार व्यक्त पनि गर्न सक्नुहुन्छ. त्यस्तै साथी सङ्गीहरूलाई चाहिँ सम्झना समर्पण पनि छोड्न सक्नेछ. आजको बसाईमा टपिक्समा कुराकानी गर्ने दिन रहेको छ, फोन गर्दै गर्नुहोला तपाईँहरू. भने हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्, 9611 जुन नम्बर सहज सजिलो हुन्छ तपाईँहरूले त्यही नम्बर मार्फत चाहिँ फोन गर्दै गर्नुहोस्. यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु. बरु मुभीबाट रहेको छ इन्द्रणी सातै रंग भन्ने, यो मिठो गीत सिकार्नुहोस्. अनि त्यसपछि तपाईँहरूको माझमा म पुनः उपस्थित हुनेछु.

0: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माटीको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माटीको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी चार, दुलेगौडा, भीम सेन्टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: सुन होमवर्क देखाउ त।
6: हस टिचर।
5: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965414484, मोबाइल 9856703384 र 9856607988।
0: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
8: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
8: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
8: हुन्छ नि, जाऊ जाऊ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी चार, दुलेगौडा।
8: हट एन्ड स्पाइसी भन्दा तीन घर तल बजार सोरुमको आडैमा।
1: फोन नम्बर 9715065555, 9756506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
9: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
14: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घाय फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साफिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, डेलिभर त नहुने
15: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 70 904, मोबाइल नम्बर 98460 61268,
13: 98560 60268।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्लागण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को तारीपट्टी। मोबाइल नम्बर 98560 30982 र 97065 20209।

0: टीवीएस साथ छ हाम्रो।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644 35031।
4: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
5: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
4: हाम्रा विशेषताहरू:
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
4: व्यावहारिक र प्रयोगत्मक सिकाई,
5: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
4: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
4: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
5: सम्पर्क 98560 44 343, 98041 43 688, 98041 43 628, 98560 71 773।
4: डोन्ट मिस दिस अपर्चुनिटी।
6: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहुँ। फोन 065414377, मोबाइल 98560 44 343।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।
3: हजुर, मिठे गीत सँगसँगै छोटो व्यवसायिक विश्राम विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौँ बुधबारको बसाईमा टपिसमा कुराकानी गर्ने दिन रहेको छ। मैले चाहिँ तपाईँहरू फुर्सद भएको समय सबैभन्दा बढी के गर्न रुचाउनुहुन्छ भनेर चाहिँ सोधेको छु। फोन गर्न सक्नुहुन्छ है, दुवै नम्बर खुल्ला रहेका छन् र यति बेला क्रममा साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। हजुर
4: नमस्कार,
3: संसारमै हुनुहुन्छ? हल्का थोरै थोरै रुवा लागेको छ है, त्यही भएर त्यही त नि, के गर्नु, जोगिँदा जोगिँदै नै रुवाले छोइहाल्यो मलाई। खै सायद होला, त्यस्तै भन्नु पर्यो। ल, अनि के छ हाम्रो मान्द्रीतिरको हाल खबर? हजुर, ल ठिक छ त्यसो भए। रेडियो सुन्नु भएको छ हजुरले? ल, के भन्न चाहनुहुन्छ त नि हजुर? त्यसो भए फुर्सदको समयमा के भन्न रुचाउनुहुन्छ सबैभन्दा बढी? हजुर,
4: क्रिस्चियन धर्म भनेर नि
3: हजुर,
4: यो क्रिस्चियन धर्मको दाजुभाइसँग घुम्ने प्रार्थनाहरू
3: गर्ने
4: मलाई यस्तो मनपर्छ है। आफ्नो आफ्नो
3: हजुर,
4: मलाई यस्तो मनपर्छ।
3: ल ठिक छ, तपाईँलाई चाहिँ अब क्रिस्चियन दाजुभाइसँग कुराकानी धर्मको विषयमा कुराकानी गरेर बस्न चाहिँ बढी मनपर्छ है। ल, एकदमै धेरै धेरै धन्यवाद छ हजुरलाई। साथीहरू चाहिँ सम्झिन सक्नुहुन्छ है? हुन्छ, धन्यवाद। हजुर,
4: हाम्रो के अरे सुब्बा दाईलाई एकदमै धेरै सम्झिएको छ, आदिलाई पनि यहाँ आउनु गर्छ क्या, उहाँहरूको अब कामको व्यवस्थाले पनि होला है।
3: हजुर,
4: अनि सबै सबैलाई भन्नुहुन्छ है।
3: नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, चन्द्रजी हुनुहुन्थ्यो मान्द्रीदेखि। उहाँले पनि हाम्रो होइन फुर्सदको समय के गर्न रुचाउँछु भन्ने कुरा चाहिँ व्यक्त गरेर गइसक्नु भएको छ। पालो भने तपाईँको हो, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने छ है त, फोन गर्नुहोला 9842279011 9806336611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। हेल्पोसोकमा रहेको छ, मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन्, समाधान गर्न चाहनुहुन्छ तपाईँलाई। अब अहिलेको समयमा एकदमै नयाँ नयाँ फिचरहरू भएका मोबाइल फोनहरू आइसकेका छन्, ती खालका मोबाइलहरू पनि तपाईँहरूलाई चाहिएको छ भने तपाईँहरू पोखरेल मोबाइल पसल जान सक्नुहुनेछ। र इलेक्ट्रोनिक सामान पनि तपाईँलाई चाहिराखेको छ भने पनि जानुहोला भन्न चाहन्छु। प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल, एकचोटि भिजिट गर्नुहोला है। र तपाईँहरू हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स र स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत मजाले सुनिराख्नु भएको छ भने अब हाम्रो यही तपाईँहरू वरिपरि हुनुहुन्छ भने फ्रिक्वेन्सी मार्फत 97.6 MHz मार्फत सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होइन, कामहरू गर्नु पर्यो होइन, खानको लागि काम गर्न पर्यो जिउनको लागि र आफ्नो नियमित कामहरू पनि व्यस्त हुनुहुन्छ होला। बाहिर मौसम चाहिँ घाम पनि लागेको छैन होइन, मजाले अलिकति अधेरो अधेरो हो कि होइन, भर्खरै भर्खर 6-7 बजेको बेलामा हुन्छ नि त हो, त्यस्तै त्यस्तै भएको छ। तर जाडो बेलामा त समय यस्तै नै हो हाम्रोतिर, बिस्तारै जाडो लागेपछि बिहान 12-1 बजेसम्म होइन 11-12 बजेसम्म घाम लाग्दै लाग्दैन हाम्रोतिर चाहिँ। त्यही भएर तपाईँहरूकोतिर चाहिँ घाम लागेको छ कि के कस्तो छ बताउन पनि सक्नुहुनेछ है, र आफूलाई लागेको विचार पनि व्यक्त गर्न सक्नुहुनेछ। तपाईँलाई विशेष त फुर्सदको समयमा सबैभन्दा बढी चाहिँ के गर्न रुचाउनुहुन्छ भन्न चाहिँ सक्नुहुनेछ। फोन गर्नुहोला 98-42-79-11-98-0-66-11 को माध्यमबाट जोडिन सक्नुहुनेछ। कार्यक्रममा फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा दशैं आयो मुगलान मुभीबाट रहेको छ यो मिठो गीत सुनाऊ, अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरूले फोन गर्दै गर्नुहोला।

हजुर मिठो गीत म तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला, दसैँ आयो भने रहेको थियो, राखिसकेको छु सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। फोन गर्नु होला है 98422791 98066611 को माध्यमबाट कार्यक्रममा चाहिँ जोडिन सक्नुहुनेछ। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। यति बेलाकोमा तपाईँको माझमा फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु, भन्देऊ न साइली भनिरहेको छ, बामुईबाट रहेको छ। त्यति बेला क्रमिकान हो सुमधुर गीत।

हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला क्रममा फेरि पनि अर्को सुमधुर गीतलाई नै स्थान दिन्छु, तपाईँहरूको फोन आएको छैन त्यही भएर सिका नोटेमा भनिरहेको छ। सुमधुर गीत सिकार्नुहोस्।

हजुर, यो मिठो गीतमा तपाईँको नाचमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुनेछ है, आज त्यति साह्रो गाह्रो पनि छैन। टपिक चाहिँ तपाईँलाई फुर्सदको बेलामा सबैभन्दा बढी के गर्न मनपर्छ भनेर चाहिँ मैले सोधेको छु। आउन सक्नुहुनेछ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुनेछ। दुवै नम्बरहरू खुल्ला रहेका छन्। एनटिसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। फोन गर्नुहोला है भन्न पनि चाहन्छु। फोन गर्दै गर्नुहोस् र आउँदै गर्नुहोला पनि भन्न चाहन्छु है साथीहरू। यति बेलाको क्रममा भने गीतै राख्नुपर्छ कि जस्तो लागिराखेको छ मलाई चाहिँ, तपाईँहरूको फोन आएको छैन त्यही भएर दसैँ तिहार भनिरहेको छ। यति बेलाको क्रममा भन्यो मिठो गीत सँगसँगै जान्छु, छोटो व्यवसायिक विश्राम, विश्रामपछि फेरि तपाईँहरूको माझमा म पुनः उपस्थित हुनेछु। तपाईँ भने सुन्दै गर्नुहोला।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5107। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्प पोस्टोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
8: दिदी कुमार श्रेष्ठको भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
10: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
10: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा तनहु। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्पी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656705076, मोबाइल 98560262676।
8: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन न के, आइफोन
0: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
14: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
15: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
16: हजुर, विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि रहेका छौँ हामी बुधबारको बसाईमा तपाईँहरूसँग टपिक्समा कुराकानी गर्नै दिनुभएको छ। फोन गर्न सक्नुहुन्छ 98 22 12 911, 98 066 7611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। र आज मैले टपिक लिएर आएको छु है, तपाईँहरूले फुर्सदको समयमा सबैभन्दा बढी के गर्न रुचाउनुहुन्छ भनेर चाहिँ सोधेको छु। यति बेला आएको क्रममा भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
17: हेलो, नमस्कार हजुर।
16: नमस्कार, के छ हालखबर? सञ्चार हुनुहुन्छ?
17: हजुर,
16: मेरो पनि सबै ठिक ठाक छ। त्यही त, नि अँधेरो अँधेरो भइसकेको छ दिनहरू चाहिँ है।
17: हजुर हजुर,
16: त्यही त नि,
17: थाहा
16: छैन नि।
17: हजुर
16: हजुर
17: हजुर, पोत्रेसी हिँडेर जाँदा केटावटा 15-20 मिनटमा मैले आधी घन्टा पुग्छ।
16: हजुर, ल ठिक छ भनेपछि नजिक नजिकै रहेछ है, म त अलिकति टाढै होला जस्तो
17: लागिरहेको छु। मजा मजा त यसको पारिबाट हेरेपछि गाउँ रहेछ।
16: हजुर,
17: नामेलबाट त 15-20 मिनटको बाटो नजिकै छ।
16: ल ठिक छ, त्यसो भए होइन, यति नजिकै हुँदो रहेछ। अनि
17: लामेलतिर
16: हुन्छ, भइहाल्छ नि, होइन समय नै फेरि त्यस्तै हुन्छ कि, मिल्दै मिल्दैन, गइहाल्ने अनि त्यही दिन गइहाल्ने त्यही दिन फर्किहाल्ने हुन्छ कामहरू चाहिँ, अब जान गइहाल्नै परिहाल्यो भने पनि, अनि त्यही भएको कारणले गर्दाखेरि। ल आउनु भएको छ, आएर गइसक्नु भयो साथीहरू चाहिँ है, हल्का रुगा लाग्ने तर्खर
17: अलि भए त हावाहरू परेकै जस्तो छ।
16: हजुर,
17: त्यही त, अब यो चिसो अब मौसम फेरिने बेला भयो।
16: हजुर, ल ठिक छ, हावाहुरी भन्दा पनि पानीमा अलिक बढी खेले त्यही भएर होला जस्तो लाग्छ मलाई।
17: हजुर त्यही हो, हावाहुरी सृष्टि छ, अब पानी समय पनि हो।
16: हजुर, र समय पनि त्यस्तै छ, मौसम परिवर्तन हुँदैछ त्यही भएर पनि होला।
17: हजुर हजुर
16: ल, रेडियो सुन्नु भएको छ कि छैन हजुरले?
17: छैन, घर सुनेको, कोही पनि नाच्छ नाच्छ जस्तो मानिस
16: गरेको। ल मैले चाहिँ आज चाहिँ अब फुर्सदको समयमा सबैभन्दा बढी चाहिँ हजुर के गर्न रुचाउनुहुन्छ भनेर सोधेको छु है।
17: ए अब फुर्सद टाइममा हजुर हजुर ल ल अब चाहिँ जस्तो हुन्छ त्यस्तै भन्ने।
16: हजुर
17: फुर्सद टाइममा त यही नै हो, पहिला पहिला त हामी चाहिँ जानेसरी खाना चाहिँ अब त्यही नै हो, अब साफ सफाइ अब यताउता नै गरिन्थ्यो।
16: हजुर
17: अब घरतिर आए चाहिँ अब त्यही अब के अब गाउँघरमा त अब यतिखेर त अब के भने अब त्यहाँ फुर्सद भए पनि ल फुर्सद भयो भने त नयाँ नयाँ गर्ने अब त्यहाँ त खसी काटौँ भने काटे खाए त्यही रमाइलो गरे भन्ने गाउँघरमा। अब त्यो जयको दौरानमा सबै अब यताउता गर्ने घरमा अब आफ्नो फ्यामिली फ्यामिली जितै हुन्छ यसो सक्ने सक्ने यताउता मामा छोरीहरूलाई अर्थ त केही नै होइन, हाम्रो त एकवटो चल्छ कि मामा छोरी हजुरको चाहिँ डोर चल्छ होइन, हजुरको डोर हो एक
16: भन्नाले
17: हजुरको पनि मामा छोरी फुपू छोरी त्यहाँ डोर चल्छ कि एक
16: अब खै कसैको दोहोरै चल्छ कि
17: त्यो हाम्रो एक हो, हाम्रो त मामा मात्रै हो।
16: हजुर हाम्रो चाहिँ दोहोरै चल्छ होइन, दोहोरै चलेको छ के देखिँदाखेरि होइन
17: ऊ त थाहा छैन त सुन्दाखेरि गुरुङहरूको दोहोरो मरहरू ठगुरीहरूकै एक हो त्यही नै भन्नु जानेको अब आफूले के जाने र अब चाहिँ फुर्सदको टाइममा
16: हजुर
17: त्यही फुर्सद अब साफ साफ सफाइ यताउता रमाइलो कार्यहरू
16: ल ठिक छ त्यसो भए साथीहरू सम्झिन सक्नुहुन्छ है
17: साथीहरूसँग सबभन्दा पहिला त हजुर
16: धन्यवाद
17: खरिया खरिया भनी दलमा भनी रष्टिका भनी नरेन्द्रजी चन्द्र दादाजी तारोजी सम्पूर्णलाई भन्दै मुस्तजी है म त कोही पनि आउनु भएन र आज आउनु भएन दिदीमा हजुरलाई गाह्रो पऱ्यो भनेर फोन गरे
16: त्यही त नि अब बाह्र बजे एघार बजेपछि चाहिँ साथीहरू खासै आउनुभएको होइन त्यही भएर
17: त्यही भएर म त यहाँ
16: हजुर हो त नि रित्तो भयो भने त बर्बादै हुन्छ नि
17: सुन्छु अनि गएर साथीहरूले गर्नुभयो भने खासै नत्र भन्दा
16: ल ठिक छ एकदम धेरै धेरै धन्यवाद छ है त
17: हुन्छ
16: ल छुटौ नमस्कार सुभदिन हुन्छ धन्यवाद हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो ऋषि राम गाहजी हुनुहुन्थ्यो आफू कसरीदेखि उहाँले पनि आफ्नो विचार व्यक्त गरेर गइसक्नुभएको छ पालो भने तपाईँहरूको हो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ है दुवै नम्बरहरू खुल्ला रहेका छन् एनटिसिएनसी नम्बर सोच हुन्छ त्यही नम्बरमा आफै तपाईँको कार्यक्रममा जोडिन सक्नुहुन्छ त्यति बेला क्रममा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर नमस्कार दिदी सन्चै आरामै हुनुहुन्छ आज चाहिँ हजुर एकदमै फुर्सदिको समयमा सबैभन्दा बढी के गर्न रुचाउनुहुन्छ भनेर सोधेको छु है
18: फुर्सदिलो समयमा के गर्न चाहन्छु भन्दा अब गर्न जाने फुर्सदिलो समयमा कतै आफन्तलाई भेट गर्न जाने जान्छौ
16: र ठिक छ त्यो पनि एकदमै राम्रो हो नि होइन त सबैको आफ्नो आफ्नो रुचि हुन्छ नि त फुर्सदको बेलामा के गर्ने भनेर होइन त ल त एकदमै धेरै धेरै धन्यवाद छ दिदी साथीहरू सम्झिन सक्नुहुन्छ हजुर रुगा लागेको छ के बिस्तारै बिस्तारै त्यही भएर
18: रुगा पनि नराम्रो छ अनि राम्रो ख्याल गर्नु रे दात पानी खानु होला
16: हस् हुन्छ धन्यवाद
18: यो रुगा भनेर बस्न पनि नहुने छ के अहिले हो
16: त नि अब धेरै अब पहिला पहिला रुगा लाग्दाखेरि त तिन चार दिनमा के भन्छ अरे सन्चो भइहाल्थ्यो, आजभन्दा एकदम धेरै हप्ता दिनै लाग्ने भएको छ कि रुगाले गर्दाखेरि पनि. हजुर हुन्छ धन्यवाद. नमस्कार शुभ दिन. उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, दलमायाजी हुनुहुन्थ्यो पुलचोकदेखि, उहाँले पनि आफ्नो विचार व्यक्त गरिसक्नु भएको छ. तपाईँ पनि फोन गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ. यति बेला क्रममा फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार. हजुर हेलो नमस्कार.
18: हेलो दर्शन नमस्ते. नमस्कार. सम्झेर भन्नुहुन्छ.

0: हजुर
1: बाह्र बजे पछि नै एकदम मिठा खाले खानु होला है।
0: हस् हुन्छ।
1: अनि दुलीगुडातिरको मौसमहरू के जस्तो छ पनि?
0: ए दुलीगुडाको मौसम आज त्यहाँ फेरि डम्म छ, पानी पर्छ कि जस्तो जस्तो भएको छ, तर परेको छैन है। हजुर यो त पानी परेको छैन कि र हजुरको तिर परेको छ र
1: हाम्रोतिर पानी परेको
0: हजुर ल ठिक छ। कतै ठाउँमा त पानी परेको छ भन्नुभएको छ कि साथीहरूले त्यही भएर के भन्नुभयो अलि बुझेन है। हजुर
1: अब काममा त म नगई हुन जानै पर्छ भनेर त्यही फुर्सद मिलाएको त यो ल त मान्छेले चाहिँ त फुर्सद है त्यस्तो भन्छु
0: हजुर।
1: म त यसरी भन्छु है अब हेरि चाहिँ हजुरले एकदम सबैलाई भन्न चाहन्छु हजुरको लागि राख्नको लागि अनि हाम्रो मासुमा दाइलाई पनि एकदम मिठा मिठो सम्झाउनु अनि त्यो दाइलाई पनि एकदम
0: नमस्कार भाइ। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, रुचिका लम साजी हुनुहुन्थ्यो, अलिकति फोनमा चाहिँ अलिकति डिस्टर्ब भइराखेको थियो है, राम्रोसँगले यति बुझ्न सकेन, हल्का कुनै कुनै कुराहरू बुझेको थियो, कुनै कुनै कुराहरू चाहिँ बुझेको थिएन र अब भने म साथीहरू फोन आइहाल्यो भने चाहिँ लिइहाल्छु, फोन आएन भने चाहिँ लिँदिन, किनभने अब समय थोरै थोरै छ, सकिसकेको छ भन्नुपर्छ है, 40 भइसकेको छ नि त, त्यही भएर फोन आयो भने चाहिँ लिन्छु, आएन भने चाहिँ लिदिनँ र ठिकै छ। अब त जाने बेला पनि भइसक्यो, थोरै गीत पनि राख्नुपर्ने हुन्छ होइन। तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ, आज हामीलाई फोन गर्नुभएको थियो। कगीमाई दिदी हुनुहुन्थ्यो पिरुङदेखि, नरेन्द्र हिमाल हुनुहुन्थ्यो चाङजाभेरोदेखि, चन्द्रजी हुनुहुन्थ्यो मान्द्रदेखि, रिसरामगाजी हुनुहुन्थ्यो आबु कसरीदेखि, दलमाई दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, रसिका लम्सालजी हुनुहुन्थ्यो वानट्याङ खोलादेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। र अब तपाईँले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मलबसलाई पनि मनाइदेखि आभार प्रकट गर्दछु। आजको टपिक चाहिँ मैले लिएर आएको थिएँ, तपाईँहरूलाई यदि फुर्सद भयो भने होइन, फुर्सदको समयमा तपाईँहरू सबैभन्दा बढी के गर्न रुचाउनुहुन्छ भनेर सोधेको थिएँ। सबैले आफ्नो आफ्नो विचारहरू चाहिँ व्यक्त गर्नुभयो, कसैले रेडियो सुनेर बस्न मनपर्छ, कसैलाई घुमघाम गर्न होइन, कसैलाई कुनै पनि होइन धर्म सम्बन्धी कुराकानीहरू गरेर बस्न मनपर्छ भन्नुभयो, अनि कुनै साथीहरूले चाहिँ फेरि होइन फुर्सदिलो भन्ने चिजै हुँदैन, काम नभएसम्म चाहिँ बाहिर हिँड्न डुल्न चाहिँ मिल पाउँदै पाइन्न भन्नुभएको थियो है। फुर्सद भनेको चाहिँ कुनै पनि कामहरू सकिसकेपछि थोरै समय भए पनि त त्यो एउटा फुर्सद नै हो भन्छु म चाहिँ है। कामहरू सकेर एकछिन यसो बस्दाखेरि पनि त्यो भने एकदमै फुर्सदको हो कि, कामहरू गरिराख्दा एकदम तामातोड गरेर काम गरिन्छ, काम गरेर सकेपछि एकछिन बस्दाखेरि होइन कुनै पनि दिन गरेर हामीहरू अझै विशेष त गाउँ घरतिर त दिन गरेर यो दिनमा यो गर्ने भनेर कामहरू चाहिँ योजना बनाएर गरेका हुन्छौँ होइन, र सर्वधर्म बसेर पनि गर्नुहुन्छ, किनभने टाइम टेबल भयो भने चाहिँ सजिलो हुन्छ काम गर्नको लागि। ठ्याक्क तिनै कामहरू गरेर सकिसकेपछि होइन अलिकति थोरै एक दिन भए पनि थोरै ग्याप हुन्छ नि त, अलिकति फुर्सदिलो भइन्छ, अलिकति हल्का फुल्का यसो घुमघाम गरौँ होइन, साथीहरूसँग भेटघाट गरौँ, अथवा कुनै पनि कामहरू गरौँ होइन, फेरि पनि कामै गर्छु, अर्को नयाँ काम योजना थाल्छु भन्यो भने पनि त त्यो एक दिनको थोरै समय पनि हामीले गर्न भ्याइन्छ है। म पनि थोरै समय भने भयो भने चाहिँ होइन घुमघाम त त्यस्तै हो, किनभने अलि धेरै टाढा गएर घुमघाम गर्न चाहिँ भ्याइँदिनँ, भ्याउँदै भ्याउँदिनँ मैले होइन, नजिकै थोरै वरिपरि यसो हिँड्नु गरौँ भन्यो भने पनि होइन, दुलेगडा बजार यसो डुलौ तलमाथि गरौँ, यतै वरिपरि घुमाउँ भन्यो भने चाहिँ भ्याइन्छ होइन, यसरी चाहिँ योजनाहरू बनाएर चाहिँ म चाहिँ हिँड्छु डुल्छु, नभए त घर आएपछि काममा नै होइन, घरको कामहरू विभिन्न कामहरू हुन्छन्, काम गर्यो भने कति छ र त्यो कामहरूबाट पनि बचेर अनि थोरै आफूलाई मन लागेका होइन सिक्न मन लागेका अथवा कुनै पनि खानेकुराहरू पकाएर खान मन लागेका छन् अथवा कुनै पनि कामहरू गर्न मन

बनेका छन् सिलाइ बुनाइका कामहरू होइन त्यस्तोहरू पनि होइन धागोहरूबाट होइन फेरि बातिकाने कामहरू पनि हुन्छ नि त त्यस्तो त्यस्तै कामहरू पनि मलाई चाहिँ फुर्सद भयो भने चाहिँ त्यस्तो समय थोरै निकालेर अनि गर्न मन लाग्छ ती कामहरू अनि त्यसपछि फेरि थोरै पढ्ने कुरा त भइ नै हाल्यो होइन नियमित जीवनमा पढ्न पर्ने त पढ्नु नै छ पढ्नु नै पर्छ र थोरै थोरै चाहिँ पढे थोरै समय निकालेर पढ्ने होइन के अरे मरुदनको समय यसो साथीभाइहरूसँग गफगाफ गर्ने भेटघाट गर्ने होइन के कस्तो छ टाढाको साथीहरूसँग पनि फोनमा कुराकानी गरेर चाहिँ म चाहिँ दिन बिताइदिन्छु होइन फुर्सद भएको बेला चाहिँ म साथीहरू त्यसरी नै दिन बिताइदिन्छु र घर परिवारसँग पनि कुरा गरेर चाहिँ दिन बित्छ तपाईँले पनि यस्तो नै भन्नुभयो होइन फुस्तुकोलामा घुमघाम गर्ने साथीभाइहरूसँग कुराकानी गर्ने कुनै योजना छ भने त्यसलाई पुरा गर्ने होइन कुनै कामकै योजना पनि हुन्छ नि त फुस्तुको समयमा चाहिँ अलिक मजाले आराम तरिकाले त्यो काम गर्नु पर्ला भनेर चाहिँ राखिराख्नु भएको हुन्छ साँचेर त्यो कामहरू पनि गरिन्छ होइन आफ्नो आफ्नो सबैको इच्छा चाहना हुन्छ फुर्सदको समयमा होइन कसैलाई मजाले दिनभरि सुतेर बसौँ जस्तो हुन्छ कसैलाई दिनभरि मोबाइलहरू चलाएर होइन गीत भिडियोहरू हेरेर बसिराखौँ जस्तो हुन्छ त्यो सबैको आफ्नो आफ्नो इच्छा हुन्छ चाहना हुन्छ होइन त्यो योजना बनाएर राखिएका हुन्छन् मेरो योजना पनि त्यस्तै नै थियो है तपाईँहरूको पनि समग्र रूपमा भन्नुपर्दा सबैको योजना एउटै हो घुमघाम गर्ने बाँकी रहेका कामहरू थोरै रमाइलोको लागि होइन साथीसँगसँग भेटघाट गर्ने होइन खानपान खाना बनाउने खाने होइन रमाइलो गर्ने कुराकानी गर्ने यस्ता यस्ता नै रहेका हुन्छन् है सबैको फुर्सदको समयको योजना भनेको चाहिँ रेडियो सुन्ने पनि हुन्छ कतिपय धेरै साथीहरूको मेरो पनि रेडियो सुन्ने चाहिँ पर्छ एउटा है मजाले फुर्सद भएको बेलामा मजाले ठुलो साउन्डमा रेडियो लाएर होइन गीत बजेको बेलामा त मजाले रेडियोमा गीत बजिराख्छ गीत सँगसँगै आफू पनि काम गर्ने अथवा काम भएन भने मजाले गीत सुनेर आफूलाई जोस जागर पऱ्यो भने गीत सँगसँगै नाच्दिने होइन गाउने सँगसँगै त्यस्तो हुन्छ मेरो चाहिँ हजुरको पनि त्यस्तै समग्र रूपमा सबैको फुर्सदको समय योजनाहरू तिनै भए एकदम धेरै लामो समय फुर्सद भयो भने चाहिँ घुमघामको लागि निस्किनु चाहिँ एकदम बेटर हुन्छ अब सानो थोरै समयको छोटो समयको फुर्सद छ भने त्यसरी अलिकति नजिक नजिकमा होइन पिकनिक जस्तो गर्ने अलिकति घुम्ने साथीहरूसँग कुराकानी गर्ने गरेर चाहिँ बित्ने गर्छ सबैको समग्र रूपमा चाहिँ यो नै आएको थियो र तपाईँ सम्पूर्ण पनि एकदमै धेरै धेरै धन्यवाद छ र अन्तिममा भने जाँदा जाँदै तपाईँको माझमा रातो टिका निधारमा भनिरहेको छ अन्लाइन मुखबाट निमिटे गीतलाई कार्यक्रममा स्थान दिँदै आजको स्पष्टबाट पनि म कार्यक्रम प्रस्तुत गाडीमा पनि बिताउँछु तपाईँका बाँकी रहेको दिनहरू उसो भने सुखद बितोस् तपाईँ सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मतलब समीकर्ष नमस्कार बाबा शुभ दिन।

0: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
1: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
0: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
1: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
1: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
1: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
0: मोबाइल 9800 58 53 995, फोन 061 586 559।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को तारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
8: TVS साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
2: चियाको निर्णय, 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई। नेपाल खबरमा अब पूरा खबर। अहिले काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रसम्म पानी परिरहेको छ। चितवनदेखि पश्चिमका तराई र पहाड़ी धेरै जसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितवन, नवलपुर, तनहुँ, गोर्खा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सि शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविदले आग्रह गरेका छन्। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो ताजाकोट लगायतका विभिन्न तल्लो क्षेत्रमा गैरातीदेखि नै हल्का वर्षा भइरहेको छ। चिसो बढ़ेको छ। कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अप्नाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदैछ। काठमाडौँमा चलिरहेको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका 4 प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटीले भोटेको सिबाडी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री गीता वादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोसी बाढ़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमन खनालले जानकारी दिनुभएको छ। नेपाल रेडक्रसले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित झण्डै 6,000 परिवार रहेको प्रारम्भिक अनुमान छ। प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको ब्याङ्क खातामा रकम सिधै जम्मा गरिनेछ। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकता अनुसार खाद्यान्न, कपड़ा, स्वास्थ्य तथा सरसफाई, अत्यावश्यक घरायसी सामग्री, यातायात संचार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण भएका छन्। मध्य पहाड़ी लोकमार्गको पोखरा महानगरपालिका यामदी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टे खोला नजिक एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको मध्य पहाड़ी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। यी पुल निर्माण कार्य सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हटेको छ। यात्रु र गाड़ीलाई आवतजावतमा सहज भएको छ। तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्का मार्फत काम अघि बढ़ाएको थियो। त्यस अनुसार 21,59,78,000 रूपियाँ लागतमा 2079 साल साउन 22 गते गीता कन्स्ट्रक्सन स्याङ्जासँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण कार्य अघि बढ़ाई तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। मध्य पहाड़ी लोकमार्गले मध्य पहाड़ी क्षेत्रका विभिन्न जिल्लालाई सड़क सञ्जाल मार्फत जोड्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लातर्फ हुने यातायात आवागमन सहज हुने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राजमार्गका विश्राम स्थलमा महिला बाल बालिका र अपाङ्ग मैत्री शौचालय अनिवार्य गराउन पहल, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले देशका पश्चिम क्षेत्रसम्म वर्षा हावाहुरी र असिनासहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेड क्रसले भोटेकोशी बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। राजमार्गका विश्राम स्थलमा महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ। मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सड़क खण्डमा सार्वजनिक गाड़ीले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्राम स्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो। चाड़पर्व नजिकिँदै गर्दा लामो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चाप बढ़ने भएकाले राजमार्गका विश्राम स्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ़ने मन्त्रालयले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 10 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाले धान उत्पादनका लागि जमीन खाली गर्न लाखौं हेक्टर वन क्षेत्र फडानी गर्ने योजना रोक्ने घोषणा गरेको छ। इण्डोनेशियाले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानमा आत्मनिर्भरता हासिल गरिसकेपछि सरकारले यस्तो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले सन् 2024 धान खेतीका लागि 30,00,000 हेक्टर जमीन खाली गरी 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू गरेको थियो। इण्डोनेशिया विश्वमै सबैभन्दा धेरै वन क्षेत्र भएका देशमध्ये एक हो। यी वनले मानव गतिविधिका कारण जीवाश्म इन्धनको दोहनबाट उत्सर्जित हुने र पृथ्वीको तापक्रम बढ़ाउने कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास ठूलो मात्रामा शोषने गर्छन्। विश्वमै धानको उच्च खपत गर्ने देशमध्ये एक इण्डोनेशियामा आन्तरिक उत्पादनले नै देशभरको माग पूरा गर्न थालेको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रपति प्राबोओ सुबियान्टोले यसलाई महत्वपूर्ण उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार अब सरकारले धान उत्पादन बढ़ाउन उन्नत बिउको प्रयोग लगायत उत्पादनमा नयाँ उपायहरूमा ध्यान केन्द्रित गर्नेछ। नेशनल फूड एजेन्सीका अनुसार इण्डोनेशियाले सन् 2025 3,47,10,000 टन धान उत्पादन गरेको थियो। अब खेल खबर। विश्व फुटबलमा लियोनल मेसी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेसीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेसीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजको थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। मेसीले यस अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका मेसीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका पश्चिम क्षेत्रमा वर्षा हावाहुरी र असिना सहित पानी पर्ने क्रम पर्सिसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेडक्रसले भोटेकोशी बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने मध्य पहाड़ी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावको विदाई दिउँसो 12 बजेको नेपाल खबर सकियो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं

0: शुक्लागन्ध केएफएम 97.6
1: या आज पनि खाना काँचै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
1: ए मेरी ती त करेली त्यसरी नरिसाउ न बर भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
5: यो चम्सेरीका घरका फर्निचरका सामान पछि राम्रा हुन् डरा हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
5: त्यसो नभने मरि म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
7: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
7: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702525 मोबाइल 98563338 98416568
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816056187
10: मेरी आमै नि कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
12: शुद्ध सुन तथा चाँदीका गर गहना
13: छापावाला सुन चाँदीका गर गहना
12: राशि अनुसारका पत्थर
13: कम्प्युटर तौल प्रविधि
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
13: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811616069 9007625229
12: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9087769142
11: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यहीँ गएर किनेको
11: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यहीँ जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4
15: दुलेगौड़ा भित्री बजार। फोन नंबर 0965702090 मोबाइल नंबर 9840601457 र 9816362032।
16: स्तरीय कपड़ा पाइने एउटै ठाउँ अर्जनबरी इंटरप्राइज में जाऊ।
17: पहिले दिनको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
18: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
17: होइन हतार छ, पछि आउँदै गरौला है।
19: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानसँग साफ फिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
20: दीर्घायु फर्निचर सोरुम दुलगढा त नहुँ,
19: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
20: 9856268।
22: प्रसन्न होमवर्क देखाउ त।
23: हस् टिचर।
22: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
23: टिचर मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
22: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
24: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज ग्यालट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 0965414484, मोबाइल 9560633384 र 9560667988।
25: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
26: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
27: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
26: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
27: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर मिटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412100160 र 98460728022
27: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउँ न है
1: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
27: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
27: मोबाइल 9856055770
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमन ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811996902
5: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9855309982 र 9705620209
6: साथ हाम्रो
27: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9804639839।
5: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चौरेस स्टील आदि सँगै किचन का अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0652414142, मोबाइल 9560231128 र 9462614726।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
8: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
7: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
7: प्रोप्राइटर रोशनी श्रेष्ठ।
8: मोबाइल नम्बर 9827109066 र 9840694530।
9: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
0: यस्तो पङ्खा चलिरहेको देखेन पनि हो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
0: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303624।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
3: रिडी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसीको साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: यस यमा।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
15: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98 5 60 30 982 र 97 065 20 209।
16: TVS को साथ छ हाम्रो।

0: स्टे कनेक्टेड।
1: नया जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: 96.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
7: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
9: स्मृति फेन्सी, दुलीगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 560 77 987।
12: बडा दशमी विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
13: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
12: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
13: स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, कस्तरी खेल मैदान।
12: महोत्सवका मुख्य आकर्षणहरू:
13: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
12: बालुद्यान एवं रमाइलो मेला,
13: दशैं तिहार सस्तो बजार,
12: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
13: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
12: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
13: साथमा लाइभ कन्सर्ट।
12: आयोजक शुक्ल गण्डकी युवा क्लब, दुलेगौडा, तनहुँ।
14: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ।
16: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
0: मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
17: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
18: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
17: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
18: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
17: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
18: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
18: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9556065870।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: Shukla Gandaki FM 97.6.
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560062676।
4: के तपाईँ पनि अब्रोड स्टडीको

0: सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
1: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
0: मोबाइल 9802853995, फोन 061586559।
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
4: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर।

0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811।
3: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560 62 099।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460 61268
6: 98560 62 68।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।
15: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
16: TVS साथ छ हाम्रो
17: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
3: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
6: यमाहाले ल्यायो दशैं तिहार अफर सहज सजिलो अफर आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमाहा बाइक स्कुटर खरिदमा घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 नगद जित्ने मौका आफैले बटन थिच्नुहोस् नगद जित्नुहोस् साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग
7: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ सम्पर्क 0654142121 मोबाइल 9856935921 प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
8: यस यमाहा
9: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
10: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
9: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
12: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
11: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
13: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ मिति 2083 साल असोज 25 गते आइतबार समय बिहान 11 बजे स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ अध्यक्ष बाबुलाल श्रेष्ठ सचिव कमल मोहन घिमिरे सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार
14: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
16: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
0: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
16: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
17: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
18: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
17: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9711196902।
21: शुक्लागण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब, एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
22: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
21: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगौंडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
21: चार पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
22: सम्पर्क शुक्लागण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्लागण्डकी चार, दुलेगौंडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0665904090।
23: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: त्रिस
1: कसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
24: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ।
2: दुलेगौडा महोत्सव 2083
3: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाडी सहभागी क्लब तथा भलिबल खेल प्रेमीज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 150,000, ट्रफी मेडल र प्रमाण पत्र।
3: द्वितीय पुरस्कार नगद रु 100,000, ट्रफी मेडल र प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी मेडल र प्रमाण पत्र।
3: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी मेडल र प्रमाण पत्र। विदागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
2: टिम दर्ता शुल्क रु 5,000।
3: एक टिममा 3 जना मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
2: खेल हुने स्थान कसेरी खेल मैदान दुलेगौडा तनहुँ।
3: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजे।
2: आयोजक शुक्ला गण्डकी युवा क्लब शुक्ला गण्डकी 4 तनहुँ।
3: सम्पर्क नम्बर 9806679078, 9849741273। खेल संयोजक भरत श्रेष्ठ, 9821131565।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35-031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62-099।
9: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
10: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
9: हाम्रा विशेषताहरू:
10: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
9: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
10: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
9: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
10: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
9: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
10: सम्पर्क 98560-44-343, 98-41-43-688, 98-41-43-628, 98-560-71-773।
11: डोन्ट मिस दिस अपर्चुनिटी।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965-74-9-4, मोबाइल नम्बर 98-460-61-268,
15: 98-560-61-268।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौंडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4 दुलेगौंडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: शुक्ला गंडकी एफएम 97.6।
1: या बुढ़ा 20 वर्ष देखि को यो पुरानो टीवी कति हेर्ने भनेको के वाईफाई र मोबाइल बाटै कनेक्सन गरेर टीवी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टीवी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9846078022।
6: यही हो मौका। पर्यो पर्यो
7: होइन हौ, कसरी पर्यो?

0: सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0635902969 र 98560169।
0: हिरो सीजी मोटर्स।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
4: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
4: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
4: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानेडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
4: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 9802853995, फोन 0165865।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 9856005577।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: पूर्वतर्फ पनि केही ठाउँमा पानी परेको छ। पछिल्लो 24 घण्टामा अर्घाखाँचीको सिमलपानीमा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। चितौन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा पनि अत्यधिक वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका धेरैजसो ठाउँमा वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने विभागले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार धेरैजसो ठाउँमा अहिले मेघगर्जन सहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने पर्सि शुक्रबार दिउँसो फेरि पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत रहेको मौसमविदले बताएका छन्। मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 वटा कन्टेनर सड़कमा रोकिएका छन्। यसोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि ती कन्टेनर रोकिएका छन्। यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसममा रहेका बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसम कोरोला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक वस्तुहरू कन्टेनर जोमसम ल्याइएको छ। म्याग्दीको पोखरे बगर कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा एक हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोना नाका हुँदै नेपाल भित्राएका दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन। काठमाडौँको खुला मञ्चमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। पूर्व निर्धारित समय अनुसार बिहान 10:30 बजे बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 बजेदेखि शुरू हुने भएको छ। कांग्रेसको सूचना संचार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल जारी। यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेर बन्द सत्रको औपचारिक कार्यसूची समापन हुनेछ। आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य संचार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ। बन्द सत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुँदैछ। 19 वटा निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएको 90 स्थानमा झरेको छ। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द्व र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने विज्ञहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 8 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पताल सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले बताउनु भएको छ न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाई छ मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाइने बताउनु भएको छ उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना समेत छ अब विदेशको खबर प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई को सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति कागजात र संचारमा अब एआई को सट्टा एसआई शब्द प्रयोग गर्न थालेका छन् न्याय मन्त्रालयले मातहतका सबै निकायहरूलाई पनि एआई को सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानूनी फाइलहरू नीतिगत दस्तावेजहरू तथा सरकारी सार्वजनिक संचारमा एआईको सट्टा आधिकारिक रूपमा सुपर इन्टेलिजेन्स वा एसआई शब्दको प्रयोग अनिवार्य गर्नुपर्नेछ राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29, 2026 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभाव स्वरूप यो नयाँ अभ्यास शुरू भएको हो प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ यस कदमले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण भइरहेको छ अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सृजना गरेको छ अब खेल खबर सन् 2026 को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 देशले दावी गरेका छन् प्रतियोगिता आयोजना गर्न भारत कतार दक्षिण अफ्रिका कोरिया जर्मनी दक्षिण अफ्रिका टर्की र हंगेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन् आउँदो वर्षको मार्चमा आईओसीको कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग सम्वाद शुरू गर्नेछन् सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गर्ने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ आईओसीले सन् 2036 ओलम्पिक आयोजकको मूल्यांकन आर्थिक स्रोत तथा राजनैतिक र जनसमर्थन जस्ता पक्षहरूका आधारमा गर्ने बताएको छ सन् 2028 ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ भने सन् 2032 संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनमा पाएको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल 1 स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229,
4: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087169 72142।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौंडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ, विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
12: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
13: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
12: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
13: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
12: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौँ न त।
13: हुन्छ नि, जाउँ जाउँ।
12: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा,
13: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
14: फोन नम्बर 97155065555, 97156506।
12: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
15: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
15: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा,
0: किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
16: मोबाइल 9856043952 र 9806656586।
0: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
18: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620।

माथिहरू गरेको त माथिहरू गरेको हाम्रो मान्छेहरू माथि चढ्छ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर।
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मामीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 0564144484 मोबाइल 9856633484 र 9856607988।
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीडी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9856023128 र 9462614726।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: माथिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोपराइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
9: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घ फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265-75-9 मोबाइल नम्बर 98-60-61-268
10: 98-60-62-68
2: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
13: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
2: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
13: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
2: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
13: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
2: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
13: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेगनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
2: मोबाइल 9800 2853995, फोन 0165865।
14: पङ्खा
15: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्लागंधकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बहादुर दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0658-75-676 मोबाइल 9855-62-676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9812656187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमन ल परेमा त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
11: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
14: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5077, प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को तारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
17: TVS साथ छ हाम्रो।
18: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460809। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98271036 र 98460994530।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
17: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98562630।
14: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: शुक्ला गण्डकी FM 97.6।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा,
5: दिदी कुमार श्रेष्ठको भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98 5 60 28 587।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
5: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
7: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811। चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
7: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुस्रे ब्याङ्क भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
7: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
7: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुच्छ्रे बैंकको भवन।
7: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9556065870।
5: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट।
1: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
5: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरी सहर्ष जानकारी गराउँदछौ।
1: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
5: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
1: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल शुक्ला गण्डकी 4 दुलेगौडा बजार क्राउन प्लाजा। फोन नम्बर 0965904090।
5: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार समय बिहान 10 बजे स्थान ढोर बराहा फेरि संयोग कटेजको सभा हल

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6 MHz। घटना, दुर्घटना,
4: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलीगुडामा संचालित बडा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै शुक्ला गण्डकी नगरपालिकाको आज पुनः ध्यानाकर्षण गराएको छ। प्रमुख प्रशासकीय अधिकृत सँगै नगर उपप्रमुख सँगसँगै शुक्ला गण्डकी नगरपालिका नम्बर 4 को कार्यालयको पनि ध्यानाकर्षण गराएको जनाइएको छ। सो क्रममा शुक्ला गण्डकी युवा क्लबका प्रतिनिधिबीच भनाभन समेत भएको थियो। संघका अध्यक्ष समुद्राम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी भएकाले यस क्षेत्रका व्यवसायले चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको थियो। म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विकास परियारलाई स्वागत गरेको छ। संघले आयोजना गरेको स्वागत कार्यक्रममा म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजीव श्रेष्ठले धारणा राख्नु भएको थियो। कार्यक्रममा गाउँपालिका र निजी क्षेत्रबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय उद्योग व्यवसाय आर्थिक गतिविधिको विकासमा जोड़ दिनुपर्नेमा वक्ताहरूले जोड़ दिएका थिए। स्थानीय व्यवसायका समस्या समाधान, लगानीको वातावरण निर्माण तथा गाउँपालिकाभित्र आर्थिक गतिविधि विस्तारका लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी व्यवसायका समस्या र सुझावलाई समेटेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। भुजेल समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा र सामाजिक जीवनको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले तनहुँमा भुजेल भाषामा आधारित चलचित्र निर्माण गरिएको छ। भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्र ब्राउ आपुक र ठुलदाईको नाङ्लोमा भुजेल समुदायको मौलिक जीवनशैलीसँगै समुदायले भोग्दै आएका सामाजिक तथा आर्थिक समस्यालाई कथावस्तु बनाइएको छ। चलचित्रमा भुजेल समुदायको मौलिक पेशा कर्ममा रहेको बाँसबाट सोली, डालो, नाङ्लो लगायत सामग्री निर्माण गर्ने परम्परा, त्यस्ता सामग्रीको उचित बजार व्यवस्थापन हुन नसक्दा परेको प्रभाव र शिक्षित युवाले समेत रोजगारीको अवसर नपाउँदा विदेश पलायन हुनुपर्ने अवस्थालाई चित्रण गरिएको समाजले जनाएको छ। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म 500 भन्दा बढ़ी कन्टेनर सड़कमा लामबद्ध अवस्थामा रोकिएका छन्। असोज 8 देखि 11 गतेसम्म भएको वर्षापछिको बाढ़ी, पहिरो र हिमपातका कारण सड़क अवरूद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्। भारी वर्षाले म्याग्दीको पोखरे बगर, कुनौटे, बैसरी लगायतका स्थानमा सड़कमा क्षति पुगेपछि मरमत भइरहेको छ। सड़क सञ्चालमा आउन अझै एक साता लाग्ने सड़क आयोजनाका प्राविधिकले जनाएका छन्। बेनी जोङसुङ सड़क सञ्चालनमा नआउँदा 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय सवारी साधन जोङसुङ स्थित बस पार्कमा रोकिएका छन्। बेनी जोङसुङ सड़क अवरूद्ध रहे पनि कोरला नाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोङसुङ ल्याइएको छ। कालीगण्डी करिडोर सड़क आयोजनाले जोङसुङ कोरला सड़कको अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका केही मालवस्तुवाहक कन्टेनर जोङसुङ ल्याइएको हो। सेन्जनमा पछिल्लो 3 महिनामा 439 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा 60, साउनमा 159 र भदौमा 220 जनामा संक्रमण देखिएको हो। स्थानीय तहमध्ये सबभन्दा बढ़ी संक्रमण वालिङ नगरपालिकामा देखिएको छ। वालिङमा असार 34, साउनमा 91 र भदौमा 119 गरी 244 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। त्यस्तै कालीगण्डकी गाउँपालिकामा 94, चापाकोट नगरपालिकामा 37 र अर्जुन चौपारी गाउँपालिकामा 25 जनामा संक्रमण देखिएको छ। भिरकोट नगरपालिकामा 17, गल्याङ नगरपालिकामा 16 र पुतली बजार नगरपालिकामा 6 जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। फेदीखोला, आँधीखोला, बिरूवा र हरिनाश गाउँपालिकामा भने पछिल्लो 3 महिनामा स्क्रब टाइफस संक्रमण नभेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टले बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनमा कास्की जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका मध्ये 19 जनाले विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन्। खुलातर्फको उपसभापति पदमा देवराज चालिसे र समावेशीतर्फको उपसभापति पदमा जीवन परियाले उम्मेद्वारी दिनुभएको छ। खुलातर्फको 2 जना उपसभापतिको लागि चालिसे सहित 9 जनाको उम्मेद्वारी परेको छ। यसैगरी समावेशीतर्फको 1 जना उपसभापतिका लागि परियासहित 5 जनाले मनोनयन दर्ता गरेका छनृ पदाधिकारीमा उम्मेद्वार दिएका 40 र परिवार बाहेक काशीका अन्य नेताहरूले भने केन्द्रीय सदस्य पदमा उम्मेद्वार दिएका हुन्। यसैगरी सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका कास्की कांग्रेसका सभापति किशोर दत्त बराल सहित सबैले विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाइएको छ। खुलातर्फको 45 जना केन्द्रीय सदस्यका लागि कास्कीबाट किरण केसी, डाक्टर कृष्ण प्रसाद पौडेल र तिलक राणाभारको उम्मेद्वारी परेको छ। त्यस्तै 15 जना चाहिने खुल्ला महिलातर्फ कास्कीबाट नम्रता बराल, लक्ष्मी पाण्डे र सरिता तिमसेना पंगेनीले मनोनयन दर्ता गराउनु भएको छ। 8 जना चाहिने खस आर्य महिलातर्फको केन्द्रीय सदस्यमा काशीकी हीरा भट्टराईको उम्मेद्वारी परेको छ। खस आर्यतर्फको खुल्ला केन्द्रीय सदस्यमा काशीका कृष्णबहादुर केसीले उम्मेद्वारी दिनुभएको छ। अवस्था हामीलाई 3 जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। 3 जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
6: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
5: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
7: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
6: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चिपेढुङ्गा पोखरा।
4: मोबाइल 9802853995, फोन 0165865059।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
7: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
1: मोबाइल 9856705577।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856007078।
13: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि, सम्पर्क नम्बर 0652124160 र 9840078022।
15: शुक्ला गण्डकी FM 97.6।
16: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
17: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई लिएर आजको यस बुधबारीय श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु। विशेष त तपाईँको लागि मिठा मिठा भाकाहरू लिएर नै उपस्थित भएको छु। तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू ल्याउने दिन अनि सँगसँगै तपाईँको रोजाइकमा चाहिँ त्यही उत्कृष्ट भाकाहरू मध्येबाट गीत राख्ने दिन हो होइन, तर चाहिँ मैले उत्कृष्ट भाकाहरूलाई मात्रै लिएर आएको छु, तपाईँको फोन कललाई भने मैले लिदिनँ है। र गीत सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन त लिन सक्नुहुन्छ नै। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दाखेरि चाहिँ कार्यक्रमलाई प्रायोजन गरेको छ रामराम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साफिर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामराम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु सोल्टिनीको सिरेमा चन्द्रमा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ आइता साङ गुरूङ अनि त्यस्तै गरी शशिका राई र सबिना यङहाङ लिम्बूको चाहिँ रहेको छ। यो भाका यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सल्टिनीको सिधैमा चन्द्रमा बोलको यो कौडा भाका मैले राखि नै सके, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ क्यारे है। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु, रानी फूल बसायो बोलको कुशल बेल बासे, त्यस्तै गरी शर्मिला गुरुङका आवाजमा रहेको यो भाका यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि रानी फूल बसायो बलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ क्या रे। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। र यति बेला अर्को भाकालाई म राख्दैछु शिरमा शिरबन्दी बलको समीक्षा अधिकारी त्यस्तै गरी सुभाष खत्रीको आवाजमा रहेको अनि त्यस्तै गरी लय र शब्द रहेको छ सुजित खत्री त्यस्तै गरी सुभाष खत्रीको। यति बेला भने यो भाका राख्दैछु म भाकासँगै जान्छु छोटो व्यापारिक विश्राम विश्राम पछि तपाईँको माझमा उपस्थित हुने नै छु म सुन्दै गर्नुहोला है त।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक।
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 9856033878, 9841656958।
10: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेन्टर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9856309982 र 9705620209।
11: टीभीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुन चाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
13: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा वाकाहरूलाई नै कार्यक्रममा चाहिँ मैले राखिराखेको छु। सुनिरहनु भएको छ होला अनि मनोरञ्जन लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ र सुन्दै हुनुहुन्छ भन्ने चाहिँ कार्यक्रमको समय अवधि वर्षमा सुनेर साथ पनि दिनुहोला। र कार्यक्रम विशेष त आजको श्रृंखला भनेको चाहिँ बुधबारको श्रृंखला रहेको छ। उत्कृष्ट भाकाहरूलाई नै मैले चाहिँ कार्यक्रममा राखिराखेको छु र यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि पनि भाका राख्दैछु। टोपी ढाकाको बोलको मेलिना राई अनि त्यस्तै गरी आवाज रहेको छ यसमा अनिल पुन मगर अनि सुवर्ण बुढा थोकीको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि टोपी ढाकाको बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र आजको श्रृंखलामा रहेर चाहिँ तपाईँको लागि नै भाकर राख्दा राख्दै अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। तीनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो, सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई फेरि पनि एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला सुकला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्लागन्धकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
2: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 मोबाइल नम्बर 98460 61268
1: 98560 60268।
4: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको,
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: ए दिदी आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाऊ जाऊ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा,
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
8: फोन नम्बर 97155065555, 97156056।
9: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।
8: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: भएको कारणले त्यसलाई नियन्त्रण गर्न सक्यौं भनेदेखि र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपेलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ।
4: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईले पाउने जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई
5: र आर्सेनलका प्रशिक्षक आर्टेटाले 2030 सम्झौता लम्ब्याए।
6: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333, 4-93-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँको खुल्ला मञ्चमा भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू पारित गर्ने क्रम चलिरहेको छ। बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावना सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ। सभापति गगन थापाले पेश गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव पारित गर्ने क्रममा रहेको छ। बन्द सत्रमा बोल्दै कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूमिमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारेमा मात्रै प्रतिस्पर्धा रहेको उहाँले जिकिर गर्नुभयो। आज बन्द सत्र सकेर भोलि बिहानदेखि नेतृत्व चयनमा केन्द्रित हुने कांग्रेसले जनाएको छ। नेतृत्व चयनका लागि भोलि बिहानदेखि मतदान गर्ने कार्यतालिका छ। नेतृत्व चयनका लागि 7 ठाउँमा मतदान हुने भएको छ। ब्रिकुटी मण्डप, सभागृह र खुल्ला मञ्च गरी 7 ठाउँमा मतदानको व्यवस्था गरिएको छ। 3 ठाउँमा 7 बुथमा मतदान गर्न लागेको कांग्रेसले जनाएको छ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुनेछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन कुमार थापा र श्याम कृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। अर्का उम्मेद्वार किशोर सिंह राठौड़ले उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै कांग्रेस प्रवक्ता समेत रहनुभएका देवराज चालिसेले उपसभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिनु भएको छ।
5: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र वहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो राणा सहित नवराज थपलिया, दीपक तिमिलसेना र नवीनराज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमत देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सातपोकटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको छ।
4: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय तथा काम कार्यवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लीलबहादुर थापाद्वारा दायर रिटमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। एमाले सरकारबाट बाहिरिएपछि संविधानको धारा 188 उपधारा 2 बमोजिम मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरिएको दावी रिट निवेदनमा गरेको छ। अदालतले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै रिटको अन्तिम टुंगो नलाग्दासम्म दीर्घकालीन महत्वका काम नगर्नु भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा आदेश दिएको हो। साथै अदालतले विपक्षीहरूलाई कार्तिक 11 गतेभित्र लिखित जवाब पेश गर्न आदेश दिनुका साथै मुद्दालाई अग्राधिकार समेत दिएको छ।
5: सुदूरपश्चिम प्रदेश सरकारले आज प्रस्तुत गर्न लागेको चालू आर्थिक वर्षको बजेट प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अन्यलमा परेको छ। अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेपछि आजै बजेट प्रस्तुत गर्ने तयारी प्रभावित भएको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका विपक्षीका नाममा आदेश जारी गरेको हो। मुद्दाको अन्तिम टुंगो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढ़ाउन आदेशमा उल्लेख छ। यसअघि प्रदेश सरकारले आज बेलुका 5 बजे सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरेको थियो, तर मन्त्री परिषद बैठकबाट बजेट स्वीकृति गर्ने तयारी भइरहेका बेला सर्वोच्चको आदेश आएपछि सरकार अप्ठ्यारोमा परेको हो। बजेट शून्यताको अवस्था टार्न दबाव झेलिरहेको सरकारलाई यो आदेशले थप चुनौती थपिदिएको छ।
4: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेका अनुसार यसपटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू गरिएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा बढ़ी प्रहरीहरू खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। डिजिटल ठगी, एआईको दुरूपयोग र फेक अनलाइन सपिङ विरूद्ध विशेष सतर्कता अप्नाएको प्रवक्ता काफ्रेले बताउनुभयो। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य गरिएको छ भने गाड़ीको अवस्था जाँच गर्न र क्षमताभन्दा बढ़ी यात्रु राख्न नदिन ठाउँ ठाउँमा हेल्प डेस्क राखिएका छन्। देशभर झण्डै 408 ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। टीका आउँदो कार्तिक 4 गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक 4 गते बिहान 10:26 उत्तम साइत रहेको जनाएको छ।
5: मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि 1 हप्तादेखि ती कन्टेनर रोकिएका हुन्। त्यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय गाड़ी जोमसोमा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसोम कोरला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भुन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसोम ल्याएको हो। म्याग्दीको पोखरे बगर, कुनौटे र बैसिर लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्राएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन।
4: यसैबीच पहिरोले अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सड़क खुलेको छ। गगनी खोलामा पहिरो खस्दा बिहान 8 बजेदेखि अवरूद्ध सड़क हिलो पन्छाएपछि बेलुका 4:30 बजे सञ्चालनमा आएको हो। पानी रोकिएपछि बिहानैदेखि पहिरो हटाउने काम शुरू गरिए पनि लगातार वर्षा कारण लेदो झर्दा सड़क खुलाउन समस्या भएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। सड़क सञ्चालन भएपछि जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोर हुँदै हुम्ला, बाजुरा र कालीकोटको रासकोट क्षेत्रबाट आएका गाड़ी गन्तव्यतर्फ लागेका छन्।
5: आज पूर्वी मधेश र पश्चिमको पहाड़का केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। मनसून बाहिरिन शुरू भएर मौसम खुल्न थालेको बेला आज देशका धेरै ठाउँमा पानी पर्नका साथै केही ठाउँमा अत्यधिक वर्षा समेत भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना छ भने यो क्रम शुक्रबारसम्म चल्नेछ। महाशाखाका अनुसार शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने सम्भावना छ। मौसमविद रोजन लामिछानेका अनुसार अहिले देशमा पश्चिमी न्यूनतापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत छ। भोलि वर्षा केही कम हुने र पर्सि शुक्रबार वर्षा बढ़ने महाशाखाले अनुमान गरेको छ।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्कब टाइफस संक्रमण जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई, नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने, पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा, देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, 50,000 भन्दा धेरै प्रहरी परिचालन, मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिदा, चाडपर्व लक्षित सामानको अभावको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। स्क्रब टाइफसको संक्रमण देशका 74 जिल्लामा फैलिएको छ। दोस्रो विश्वविद्यता जापानबाट फैलिएको स्क्रब टाइफस नेपालमा भने विशेष गरी 2072 सालको भूकम्पपछि देखिन थालेको हो। शुरूआती वर्षमा यो रोग चितवन, नवलपरासी लगायत तराईका जिल्लामा बढ़ी देखिएकामा पछिल्लो वर्षमा पहाड़ी र हिमाली जिल्लामा फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 74 जिल्लाका झण्डै 10,000 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार दाङमा स्क्रब टाइफस संक्रमितको संख्या सबैभन्दा धेरै छ। ईडीसीडीका अनुसार दाङमा 600 जनामा संक्रमण पुष्टि भएको छ भने स्याङ्जामा संक्रमितको संख्या 500 पुगेको छ। समयमै उपचार भए निको हुने यो स्क्रब टाइफसको समस्या किन बढ़दैछ भनेर साथी सम्झना महर्जनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
3: यो देखिनुको एउटा कारण के हो भने स्क्रब टाइफस आफैमा ब्याक्टेरियल जन्य रोग हो अथवा ब्याक्टेरियाको कारणले लाग्ने रोग हो। यो रोग मान्छेबाट मान्छेमा सर्दैन भन्ने पनि भयो, तर कुनै कारणले यो ब्याक्टेरिया बोकेको किरणा मान्छेसँग सम्पर्कमा आयो र मान्छेलाई टोक्यो भनेदेखि यसले यो रोग सार्ने गर्छ। र यो समय भनेको बर्खाको समय भनेको किरणा जसलाई हामी चिगर माइस भन्छौं त्यसको वृद्धि र विकास हुने, त्यसको डेभलपमेन्टलाई उपयुक्त हुने, ह्युमिडिटीहरू प्रशस्त मात्रामा बढ़ी हुने, जमिनमा ओसिलो हुने, घाँसपातहरू वरिपरि चारैतिर उम्रने, यस्तो कारणले गर्दाखेरि यो सिजनमा अलिक बढ़ी नै हुने गर्छ।
11: कस्तो वातावरणमा चाहिँ यो किरणा धेरै देखिन्छ र यो चाहिँ मानिसमा छिटो फैलिएको चाहिँ पाइएको छ?
3: यो किरणा पनि आफैमा संक्रमित हुनु पर्यो। 3 कुरामा यो रोग कति बढ़ी हुन्छ हुँदैन भन्ने कुराले प्रभाव पार्छ। एउटा हामीसँग घर वरिपरि ब्याक्टेरिया बोकेको मुसा लगायतका अन्य म्यामल्सहरू कति छन् त्यसमा भर पर्यो, अथवा किरणा आफैले चाहिँ कति इन्फेक्टेड हुन सक्यो सकेन र मान्छे चाहिँ आफू कति एक्सपोजर भयो किरणासँग, यो सबै कुराहरूले कति चाहिँ स्क्रब टाइफस बढ्ने भन्ने अनुमान चाहिँ रहन्छ। तर अब हाम्रो नेपालीको घाँस दाउरा गर्नुपर्ने बाध्यता अथवा खेतीपाती अथवा वन जंगल जानुपर्ने बाध्यता अथवा शहरी बस्तीमा पनि कहिलेकाहीँ पार्कहरू जाँदा हामी हाम्रो शरीरको भागहरू एक्सपोजर हुने, त्यो कारणले गर्दा चाहिँ हामी ग्रामीण ठाउँमा त हामी त्यसको रिस्कमा छँदैछौ र शहरी इलाकामा पनि त्यही लेभलको एउटा रिस्क छ।
11: स्क्रब टाइफसको समस्या देखियो भने चाहिँ के कस्ता लक्षणहरू चाहिँ देखिन सक्छ?
3: खास गरी स्क्रब टाइफस कसैलाई देखियो भने सबैभन्दा पहिला त असाध्य चाहिँ ठूलो ज्वरो आउँछ, कडा ज्वरो आउँछ, शरीर दुख्छ, दुख्ने, ब्याङ्क स्पेसहरू दुख्ने, टाउको धेरै दुख्ने, अब अन्य प्रकृतिका ज्वरो आउने जति पनि रोगहरू छन् ठ्याक्कै छुट्टाउन चाहिँ यसलाई पनि गाह्रो हुन्छ। तर पनि किर्णाले टोकेको ठाउँमा कालो कालो दाग जस्तो देखिने, त्यो देखिने लक्षणहरू सँगसँगै समुदायमा यसको टाइफस फैलिएको छ, छिमेकीमा छ, आफ्नो पेसा पनि आफू घाँस दाउरा अथवा वन जंगलसँग सम्बन्धित जोडिएको छ, आफू स्क्रब टाइफस धेरै भएको ठाउँहरूमा आफूले ट्राभल गरेको हिस्ट्री छ, यी सबै कुराहरू भयो भनेदेखि चाहिँ मलाई स्क्रब टाइफस हुन सक्छ भन्ने अनुमान गर्ने हो। र कसै कसैलाई आँखामा कन्जक्टिभाइटिस भन्छौ, त्यस्तो पनि देखिन्छ भनौँ।
11: यो रोगबाट बस्ने कसरी त?
3: यदि आफू घाँस दाउरा गरेर आइन्छ अथवा वन जंगलमा गइन्छ, खेतीबारीमा गइन्छ भने हामी आउने बित्तिकै आफूले लगाएको कपडालाई छोडाएर राख्यौं, सबै शरीर ढाक्ने कपडा लगाएर त्यो ठाउँमा गयौं र आउने बित्तिकै हामीले नुहायौं साबुन पानीले, अझ सकिन्छ मन तातो पानीले नुहायौं भने त्यो टाँसेको किरणा त्यो पखालिन सक्छ। सँगसँगै हामीले आफ्नो घर वरिपरि घाँसपात छ अथवा बुट्यानहरू छ, फोहोर छ भने त्यसलाई व्यवस्थापन गर्ने दोस्रो काम गर्नु पर्यो। र यो मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले घर वरिपरि मुसाको वासस्थान धेरै भएको देखिन्छ भने त्यसलाई नियन्त्रण गर्न सक्यौं भनेदेखि र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपेलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ। तर अन्य जसरी हामी लामखुट्टेलाई नियन्त्रण गर्न अलिक सहज छ, त्यस्तो प्रकृतिको सहजता चाहिँ यसमा देखिँदैन। त्यो हिसाबले हामीले सावधानी अप्नाउने भनेकै ज्वरो आयो अप्ठ्यारो भयो भनेदेखि चाहिँ स्वास्थ्य संस्थामा गइहाल्ने, तत्काल त्यसको निदान भयो भनेदेखि त उपचार फेरि हामीसँग सहज नै हुन्छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना 2083/84 र 2087/88 स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य राखेको छ। नेपालमा रेबिज प्राणघातक जियोनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081/82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावर टोकाईबाट 223,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाईबाट हुने र रेबिजका 79% कारण रेबिज कुकुरको टोकाई रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको संख्या व्यवस्थापन, कुकुरको टोकाई तथा चिथोराईको एकीकृत व्यवस्थापन, मानिसमा रेबिज विरूद्धको खोप तथा त्यसको पहुँच विस्तार लगायत कार्यक्रम सञ्चालन गरिनेछ। साथै क्षमता विकास, जोखिम संचार, सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ। रणनीतिले कुकुरमा 70% खोप कवरेज पुर्याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारिएको छ।
5: विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएर 90 स्थानमा झरेको हो। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट शीर्ष 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बावे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने सुझाव विज्ञहरूको छ।
4: मलेसियाले आउँदो नोभेम्बर 5 नेपालका 275 म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढ़ाउने भएको छ। मलेसियाली प्रणाली FWCMS सञ्चालन गरिरहेको बेस्टिनेट कम्पनीले एक मेमो सार्वजनिक गर्दै यो नयाँ व्यवस्था लागू हुने जानकारी गराएको हो। नेपालसँग कुनै छलफल नै नगरी सीमित कम्पनी मार्फत मात्र श्रमिक लिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ। यो कदमले मलेसिया रोजगारीमा सिन्डिकेट गर्न खोजेको भन्दै समस्या समाधानका लागि कूटनीति पहल हुनुपर्ने आवाज उठिरहेको छ। नयाँ व्यवस्था लागू हुनु अघि पुराना प्रक्रिया टुंग्याउन विभिन्न कट अफ मिति समेत तोकिएका छन्। जस अनुसार यही अक्टोबर 15 पछिको समय पुराना प्रणालीमा बायोमेडिकल दर्ताको अन्तिम मिति हुनेछ। यस्तै योग्य श्रमिकहरूले यही अक्टोबर 31 भीडीआर अर्थात भिसा विथ रेफरेन्स आवेदनको प्रक्रिया अघि बढ़ाउन सक्ने व्यवस्था गर्न लागि छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। इजरायलमा केयर गिभरको आकर्षक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ठगे गरेको ठूलो घटना सार्वजनिक भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यस प्रकरणमा थप पीड़ितहरूलाई सम्पर्कमा आएर जाहेर दर्ता गर्न गम्भीर आग्रह समेत गरेको छ। यो मुद्दामा संलग्न रहेको आरोपमा रामेछापका 59 वर्षीय भरत प्रसाद चौलागाई सहित 4 पक्राउ गरी अहिले ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। अनुसन्धानबाट खुले अनुसार सन् 2024 को केयर गिभर परीक्षाको प्रतीक्षा सूचीमा रहेका 1152 मध्य पहिलो चरणमा 150 भन्दा बढ़ीलाई विशेष निर्णय गराएर इजरायल पठाइदिने आश्वासन यो गृहले दिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिन्जान रहेको दावी गर्दै यो गृहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका फर्जी कागजात समेत देखाएर अहिलेसम्म 2,50,00,000 रूपियाँ भन्दा बढ़ी ठगी गरेको पाएको छ।
3: सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कड़ाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्रै गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कड़ाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाई छ। अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाउने बताउनुभयो। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना छ।
4: दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 6.38 अंकले घटेर 2,572.34 बिन्दुमा झरेको छ। आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनीको शेयर घटेकामा 100 बढ़ेको छ। 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3,13 करोड़को कारोबार भएकामा आज 359 कम्पनीको 1,03,00,000 किता शेयर 3,74 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: केही पालिकाहरूले कानूनी प्रावधान र बजेट प्रक्रिया विपरीत जथाभावी आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। आयोगको 8 वार्षिक प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष 2082-83 17 पालिकाले अर्थ मन्त्रालयको सहमति र वार्षिक बजेटमा समेत समावेश नगरिकन नगर विकास कोषबाट 33 करोड़ भन्दा बढ़ी आन्तरिक ऋण परिचालन गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार पालिकाहरूले ऋण लिनुअघि नेपाल सरकारको सहमति अनिवार्य लिनुपर्ने भए पनि कुनै पनि पालिकाले त्यस्तो प्रक्रिया पूरा नगरेको पाइएको छ। यस्तै मोरङका 2 पालिकाले आयोगले तोकेको सीमाभन्दा बढ़ी ऋण लिएको तथा केही पालिकाले प्रचलित कानून विपरीत विभिन्न संस्थाको ऋणका लागि जमानत बसेको प्रतिवेदनमा उल्लेख छ। आयोगले सार्वजनिक ऋणको एकीकृत विद्युतीय प्रणाली विकास गर्न र उत्पादनशील क्षेत्रमा मात्र ऋण परिचालन गर्नमा जोड़ दिएको छ।
4: रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपालीहरू दशैं नजिकैसँगै स्वदेश फर्किने क्रम तीव्र भएको छ। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश र सिमला लगायतका ठाउँबाट परिवारसहित नेपालीहरू फर्कन थालेपछि बाँकेको नेपालगंजमा रहेको जमुनाहा नाकामा यात्रुको अत्यधिक चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले त्यस नाकाबाट दैनिक 5,000 भन्दा बढ़ी नागरिकहरू नेपाल आइरहेका छन्। भारतबाट फर्कने यात्रुहरूको सहजता र सुरक्षाका लागि यस वर्ष जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा यात्रु सहायता कक्ष सञ्चालन गरियो। साथै सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट र अव्यवस्था रोक्न नेपाल र भारतीय प्रहरी बीच आवश्यक समन्वय सहित सुरक्षा निगरानी समेत कड़ा पारिएको छ।
3: भरतपुरबाट बिरामी बोकेर ठोडीतर्फ जाँदै गरेको एम्बुलेन्स आज पर्सा राष्ट्रिय निकुञ्जको बगही पोस्ट नजिकैको खोल्छ तर्ने क्रममा खोलाले बगाएको छ। मध्य प्रदेश 03001-0147 नम्बरको एम्बुलेन्समा चालक दुर्गा श्रेष्ठ, ठोरी 4 बिरामी मोहन लामा र 1 कुरुवा रहेका थिए। उनीहरू 3 सकुशल रहेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईले प्राप्त गर्नुहुने भएको छ। नोबेल समितिले जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि हेनरी र कन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर अर्थात झण्डै 16,90,00,000 रूपियाँ नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि 3 वैज्ञानिकहरूलाई प्रदान गरिएको थियो। ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरित गृह ग्यास शोषने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट नुरीले आज सफलतापूर्वक उडान भर्दै 15 उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्याएको छ। यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नुरीको विकास क्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। 3 विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समय अनुसार बुधबार दिउँसो 12:25 उडान भरेको थियो। रकेटलाई राजधानी सोयलबाट झण्डै 400 दक्षिण पश्चिममा रहेको गोहुङ क्षेत्रमा रहेको नारो अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको। प्रक्षेपणपछि रकेटको उडान निर्धारित योजनाअनुसार अघि बढ़ेको छ। रकेटको पहिलो चरण सफलतापूर्वक अलग भएको थियो। त्यसपछि यसको बाहिरी आवरण र दोस्रो चरण पनि योजनाअनुसार छुटिएका छन्। प्रक्षेपणको झण्डै 12:30 पछि रकेटको तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। इंग्लिश क्लब आर्सेनलका प्रशिक्षक मिकेल आर्टेटाले 2030 सम्झौता लम्ब्याएका छन्। गएको सिजन क्लबलाई 22 यताकै पहिलो प्रिमियर लीगको उपाधि दिलाएका आर्टेटाले 2030 जून महिनासम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका आर्सेनलले जानकारी दिएको छ। 2019 जिम्मेवारी सम्हालेका आर्टेटाले आर्सेनलको प्रशिक्षकका रूपमा आफ्नो पहिलो सिजनमै एफए कप पनि जितेका थिए। आर्सेनलसँग नयाँ सम्झौता गरेपछि आर्टेटाले यसलाई क्लबको सफलताको शुरूआत मात्र भएको बताएका छन्। स्पेनी प्रशिक्षक मिकेल आर्टेटाको सम्झौता यस सिजनको अन्त्यमा सकिँदै थियो। अब भने उनको कार्यकाल 1 लम्बिने सम्भावना देखिएको बीबीसीले जनाएको छ।
3: नेपाल दर्पण सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: नेपाली कंग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई। नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने।
3: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू। 50,000 भन्दा धेरै प्रहरी परिचालन। मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभावको जोखिम।
4: मनसून सकिने लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ़दै। मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपड़ा लगाउन विज्ञको सुझाव।
3: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईले पाउने। जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई।
4: र आर्सेनलका प्रशिक्षक आर्टेटाले 2030 सम्झौता लम्ब्याए।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र पस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: शुक्लागंधकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा,
3: दिदी कुमार श्रेष्ठको भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98568285587।
7: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
7: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
9: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
11: होइन हौ, कसरी पर्यो?

0: स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्रेच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौंडा। सम्पर्क 0658-90-2969 र 98-560-61-909।
0: हिरो सीजी मोटर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दम को साथमा।
7: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
8: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म,
7: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
8: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
7: महोत्सवका मुख्य आकर्षणहरू,
8: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
7: बालुद्यान एवं रमाइलो मेला,
8: दशैं तिहार सस्तो बजार,
7: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
8: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
7: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
8: साथमा लाइभ कन्सर्ट,
7: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
10: TVS साथ छ हाम्रो।

0: 700, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटर में 2 वर्ष को वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
4: सुन्दर अटो ओक्स यमहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 065414221, मोबाइल 9856035921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: यस यमहा।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811। शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा रक्त परीक्षणमा 30% छुट।
8: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
6: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म BMLT को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
6: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
8: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL, शुक्ला गण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0965904090।
9: ए साँचे सोल्टी, तपाईँ युके कहिले फर्किने त? अब
10: म त अब नफर्किने सोल्टी नि।
9: किन सोल्टी? पहिला तपाईँलाई विदेशको मह खुबै थियो त, के भयो अहिले?
10: म त अब सोल्टी नि गाउँमै फर्किने, गाउँ फर्केर आमाको सेवा गर्छु र गाउँ विकास पनि गर्छु र बाँकी जिन्दगी सबै त्यहीँ अर्पिन्छ।
9: साँचे सोल्टी?
10: हो सोल्टी।
9: त्यसो भए मलाई पनि गाउँ लिएर जानु।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
2: शुक्ला गण्डकी एफएम 97.6।
1: घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान। पार्टीभित्रको गुट र समूह समाप्त भएको गगन थापाको घोषणा। 3 अध्यादेश सिफारिश, मृत घोषणा गर्ने अवधि 12 वर्षबाट 45 दिनमा छुट्याइने। पूर्व प्रधान न्यायाधीश जबरा र नातेदारहरूको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। गण्डकीका मुख्यमन्त्रीको रिटमा सर्वोच्चको अन्तरिम आदेश, दीर्घकालीन प्रभाव पार्ने काम नगर्न निर्देशन। दुलीगौंडा बडा दशैं महोत्सव समय थप गर्ने विषयमा शुक्ला गण्डकी नगर उद्योग वाणी संघ र महोत्सव आयोजक बीच विवाद। असोज 23 गते समापन गर्ने सहमति भएको नगरपालिकाको प्रस्तुति। आयोजक शुक्ला गण्डकी युवा क्लब भन्छ छलफल भएपछि दिन तोकिन्छ। मुस्ताङको लेतेदेखि कोरलासम्म झण्डै 500 कन्टेनर रोकिए। नेपथ्य लाइभिङ शुक्ला गण्डकीको सचिवालय बेलचोत्रामा उद्घाटन। र फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार। समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले दिएको जानकारी अनुसार बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राप्ति कारणले केही ढिला गरी शुरू गर्न लागि जानकारी दिनुभयो। पूर्व निर्धारित समयभन्दा 3 घण्टा ढिला गरी मतदान शुरू हुने भएको छ। खड्काले जनाए अनुसार मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहायताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। त्यसै गरी खुला मञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। भाद्री तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बन्ने कार्यका लागि पनि खुल्ला मञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। मतदान बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको गुट समूह समाप्त भएको घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेल लगायतका नाममा रहेका समूह समेत अब नरहेको दावी गर्नुभयो। विशेष न विशेष कोइराला, पौडेल सबै गुट सकियो, कुनै समूह छैन, आजदेखि सबै सकियो गुट, थापाले भन्नुभयो। उहाँले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटी पार्टीका रूपमा अघि बढ़ाउने संकेत गर्नुभयो। पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजन भन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ़नुपर्ने उहाँको भनाई थियो।

0: सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। आज दिउँसो बसेको मन्त्रीपरिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई छुट्याएर तयारी पारिएको ऐनलाई अध्यादेश मार्फत जारी गर्न लागि हो। पन्ध्र चैत 2081 तीनकुनीमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कार्यवाही गर्न मानवाधिकार आयोगले सिफारिश गरेको छ। आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनका बेला काठमाडौँमा रहेका सुरक्षा अधिकारीहरूलाई कार्यवाही गर्न सिफारिश गरेको हो। कार्यवाही सिफारिश हुनेहरूमा काठमाडौँका तत्कालीन एसएसपी विश्व अधिकारी हाल डीआईजी एसपी अपिलराज बोहरा, सशस्त्रका एसपी शैलेन्द्र श्रेष्ठ, काठमाडौँका तत्कालीन सीडीओ ऋषिराम तिवारीलाई कार्यवाही गर्न सिफारिश गरेको हो। उनीहरूलाई संविधानको धारा 249 को उपधारा 2 ख बमोजिम कार्यवाही गर्न भनिएको छ। धारा 249 को उपधारा 2 खमा मानवाधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी वा कर्तव्य भएको पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा कर्तव्य पालन नगरेमा वा जिम्मेवारी पूरा गर्न वा कर्तव्य पालन गर्न उदासीनता देखिएमा त्यस्तो पदाधिकारी उप विभागीय कार्यवाही गर्न सम्बन्धित अधिकारी समक्ष सिफारिश गर्ने उल्लेख छ। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्ति र नातेदारको घरमा छापा मारेको छ। सिंहदरबार स्थित स्रोतका अनुसार आज दिउँसो पूर्व प्रधान न्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमिसिना र नारायण दाहालको घरमा छापा मार्ने काम भएको हो। त्यस्तै जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पुगेको जनाइएको छ। जबराका भाइ प्रभु शमशेर जबरा एवं ज्वाई पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोलीले छापा मारेको स्रोतले बताएको छ। टोलीले छापा मारेर महत्वपूर्ण कागजातहरू बरामद गरेको बुझिएको छ। प्रहरीले केही दिन अघि जबरालाई पक्राउ गरेर करिब 12 घण्टापछि छाडेको थियो। म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिले छानबिन प्रक्रिया अघि बढ़ाएको छ। उपसमितिको पहिलो बैठकले छानबिनको कार्यविधि तयार गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी सुरक्षा संयन्त्र तथा गृह प्रशासनसँग सम्बन्धित कागजातको प्रारम्भिक अध्ययन गरेको छ। अब खरिद प्रक्रियासँग जोड़िएका व्यक्ति तथा निकायका प्रतिनिधिलाई बोलाएर सोधपूछ गर्ने तयारी गरिएको उपसमिति सदस्य खगेन्द्र सुनारले जानकारी दिनुभयो। सुनारका अनुसार छानबिनका क्रममा खरिद प्रक्रिया, बजेट विनियोजन, बोलपत्र, ठेक्का सम्झौता, पोसाकको गुणस्तर, मूल्य निर्धारण तथा आपूर्ति व्यवस्था लगायत विषयलाई आधार बनाइनेछ। अध्ययनबाट अनियमितता पुष्टि हुने आधार भेटिए थप अनुसन्धानको लागि सम्बन्धित निकायलाई सिफारिश गरिनेछ। यता नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महराले संसदीय समिति भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो। उहाँले उजुरी वा आरोपलाई नै अन्तिम निष्कर्ष नमानिने भन्दै तथ्य प्रमाण र कानूनी प्रक्रियाका आधारमा निष्पक्ष अध्ययन गरिने उल्लेख गर्नुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको भनिएका मुख्यमन्त्री पाण्डे विरूद्ध दायर रिटमा सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यो अन्तरिम आदेश दिएको हो। नेपालको संविधानको धारा 188(2) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व रहन्छ। गत भदौ 10 गते एमाले सरकार छाडेर समर्थन फिर्ता लिएकाले पाण्डेले असोज 9 गतेभित्र विश्वासको मत लिनुपर्ने जिकिर एमालेको थियो। तोकिएको समय अवधिभित्र पनि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएपछि संविधानको सोही धारा कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म कुनै पनि महत्वपूर्ण काम नगर्न पाण्डेका नाममा आदेश जारी गरेको छ। नेपालको संविधानको धारा 188(2) बमोजिम 30 दिनभित्र विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा दुविधा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि काम कार्यवाही नगराउनु सर्वोच्च अदालत नियमावली 2074 को नियम 49 बमोजिम जारी आदेशमा भनिएको छ। गण्डकी प्रदेशमा सत्ता समीकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच लामो समयदेखि सर्वोच्च अदालतमा कानूनी लड़ाई चल्दै आएको छ। यसैगरी 2079 निर्वाचनपछि 79 पुष 25 गते एमालेका खराज अधिकारी पहिलोपटक मुख्यमन्त्री बन्नुभएको थियो। त्यसपछि सत्ता समीकरण फेरिएपछि 2080 वैशाख 14 कांग्रेसका सुरेन्द्र राज पाण्डे पहिलोपटक गण्डकीको मुख्यमन्त्री बन्नुभएको थियो, तर माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका पाण्डेले राजीनामा दिएपछि 2080 चैत्र 25 गते एमालेका खगराज अधिकारी पुनः मुख्यमन्त्री नियुक्त हुनुभयो। त्यतिबेला सभामुखको समेत मतगणना गरेर बहुमत दावी गरिएकाले कांग्रेस नेता पाण्डे सर्वोच्च अदालत पुग्नु भएको थियो। सर्वोच्च अदालतले अधिकारीको नियुक्ति र पछि लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको थियो। अदालतको सही परामर्श बमोजिम 2081 जेठ 16 सुरेन्द्र राज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्ता गठबन्धन बनेपछि एमाले पनि पाण्डे नेतृत्वकै सरकारमा सहभागी भएको थियो, तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै भदौ 10 एमाले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्, एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
0: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलीगौड़ा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलेगौंडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
12: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856020630।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 सोमबार, समय बिहान 10 बजे, स्थान ढोर
13: बराहा फेरी संयोग कटेजको सभा हल, अनुरोधक सचिव कमल भट्टराई, ढोरफेर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
14: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
13: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
14: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
13: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
14: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
13: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
15: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
13: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
15: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
13: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
15: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
13: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
15: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
13: मोबाइल 9800258595, फोन 0161586559।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
16: मोबाइल 9856043952 र 9806।

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
1: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
1: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
1: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
1: हुन्छ नि, जाऊ जाऊ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दोलेगाउँडा।
1: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
2: फोन नम्बर 97155065555, 97156506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
0: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुस्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 खरिद गर्दा 2 कुपन।
0: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
0: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगाउँडा, माछापुच्छ्रे बैंकको भवन।
0: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: बाँकी समाचार। बागलुङ नगरपालिकाले वर्षेनी करिब 4 लाख रुपियाँ खर्च गरेर पार्कका झण्डा फेर्दै आएको छ। वर्षा र टन्टलापुर घामले रंग उडेपछि नयाँ झण्डा हाल्न थालिएको हो। नगरपालिकाले एउटा झण्डालाई भ्याट बाहेक 1800 रुपियाँ खर्च गर्दै आएको छ। पार्कमा 195 देशका झण्डा राखिएको छ। अहिलेसम्म 3 पालिकाले झण्डा फेरेको छ। बागलुङ बजार स्थित तत्कालीन वीरेन्द्र ऐश्वर्य पार्कलाई नगरपालिकाले 3 वर्ष अघि झण्डा पार्क बनाएको थियो। पार्कमा रहेका रूखका हाँगा बिगा काटेर कंक्रिटमा गाडिएका फलामे डण्डीमा झण्डा हालेपछि त्यति बेला आलोचना भएको थियो। कास्कीको मारी गाउँपालिका 11 खिमाजेमा चट्याङ परेको छ। चट्याङ लागेर 2 बाख्रा मरेका छन्। खिमाजेमा स्थानीय केशवराज पौडेलको गोठमा बाँधे राखिएका 2 बाख्राका बोकालाई बुधबार चट्याङ लागेको हो। चट्याङ लागेर दुवै बाख्रा मरेको प्रहरीले बताएको छ। घटनाबारे बिहान करिब 10 बजे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट भगवती टार कास्कीबाट प्रहरी सहायक हवलदार कमल खनखावासको कमानमा टोली घटनास्थल पुगेको जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। शुक्लाचन्द्रकी नगर उद्योग वाणी संघले दुलेगुडामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागेको हुँदै शुक्ला गण्डकी नगरपालिकाका आज पुनः ध्यान आकर्षण गराएको छ। सुर्खममा महोत्सव आयोजक शुक्ला गण्डकी युवा क्लबका प्रतिनिधिबीच भनाभनी समेत भएको थियो। नगरपालिकाले बीचको बाटो सम्बन्धी असोज 23 गते समापन गर्ने सहमति गरेको प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले जानकारी दिनुभयो। संघका अध्यक्ष समनराम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायीलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको थियो। नगर उपप्रमुख कुम्बाद्र विक राजु, प्रमुख प्रशासकीय अधिकृत भूषाल, वार्ड नम्बर 4 अध्यक्ष राजकुमार वार्ले, क्लबको तर्फबाट वडा सदस्य समेत रहनुभएका महिप ज्वाचनको उपस्थितिमा असोज 23 गते समापन गर्ने सहमति भएको नगरले दावी गरेको छ। यता शुक्ला गण्डकी युवा क्लबका अध्यक्ष मीनबहादुर थापाले भने समापनको दिन नतुकेको दावी गर्नुभयो। समापन 23 वा 24 गते कहिले हुन्छ हामी जानकारी गराउँछौ, उहाँले भन्नुभयो। क्लबले असोज 8 18 गतेसम्म तोकेको महोत्सव वर्षा कारण प्रभावित भएकोमा असोज 11 22 गतेसम्म सञ्चालन भइरहेको छ। महोत्सव नोक्सानमा गएको हुँदै समय बढ़ाउन माग गरेको हो। लायन्स क्लब अफ शुक्लागण्डकीले आयोजना गरेको नेपथ्य लाइभ इन शुक्लागण्डकी सचिवालय बेलचोत्रमा उद्घाटन गरिएको छ। फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर किशोर बरालले बेलचोत्रमा स्थापित सो कार्यालयको आज उद्घाटन गर्नुभएको हो। सो अवसरमा उहाँले कार्यालय स्थापनासँगै तयारीमा जुट्नुपर्नेमा जोड़ दिनुभयो। नेपथ्य लाइभ मक्सिर 12 बेलचोत्र स्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा हुँदैछ। लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्र ढुङ्गानाको अध्यक्षमा भएको कार्यक्रममा संयोजक खुम्बहादुर विकराजु, लायन्स सुमन सापकोटा, सफल आले लगायतले बोल्नु भएको थियो। म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विकास परियारलाई स्वागत गरेको छ। संघले आयोजना गरेको स्वागत कार्यक्रममा म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजीव श्रेष्ठले धारणा राख्नु भएको थियो। कार्यक्रममा गाउँपालिका र निजी क्षेत्रबीच सहकारी तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय उद्योग व्यवसाय र आर्थिक गतिविधिको विकासमा जोड़ दिनुपर्नेमा वक्ताले जोड़ दिएका थिए। स्थानीय व्यवसायका समस्या समाधान, लगानीको वातावरण निर्माण तथा गाउँपालिकाभित्र आर्थिक गतिविधि विस्तारका लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी व्यवसायका समस्या र सुझावलाई समेटेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। मुस्ताङको लेटेदेखि कोरला नाकासम्म 500 भन्दा बढ़ी कन्टेनर सड़कमा लामबद्ध अवस्थामा रोकिएका छन्। असोज 8 11 गतेसम्म भएको वर्षापछिको बाढ़ी पहिरो र हिमपातका कारण सड़क अवरूद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्। भारी वर्षाले म्याग्दीको पोखरे बगर, कुनौटे, बेसौरी लगायतका स्थानमा सड़कमा क्षति पुगेपछि मरमत भइरहेको छ। सड़क संचालमा आउन अझै एक साता लाग्ने सड़क आयोजनाका प्राविधिकले बताएका छन्। बेनी जोनसम सड़क संचालमा नआउँदा 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय सवारी साधन जोमसुम स्थित बस पार्कमा रोकिएका छन्। बेनी जोनसुम सड़क अवरूद्ध रहे पनि कोरला नाकाबाट केही माल वस्तु बकेका कन्टेनर भने जोनसुम ल्याइएको छ। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोनसुम कोरला सड़कको अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका केही माल वस्तु बाहेक कन्टेनर जोनसुम ल्याइएको हो। स्याङ्जामा पछिल्लो 3 महिनामा 439 स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य काली स्याङ्जाका अनुसार असारमा 60, साउनमा 159 र भदौमा 220 संक्रमण देखिएको हो। स्थानीय तहमध्ये सबभन्दा बढ़ी संक्रमण वालिङ नगरपालिकामा देखिएको छ। वालिङमा असारमा 34, साउनमा 91 र भदौमा 119 गरी 244 स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। त्यस्तै कालीगण्डकी गाउँपालिकामा 94, चापाकोट नगरपालिकामा 37 र अर्जुन चौपारी गाउँपालिकामा 25 संक्रमण देखिएको छ। भिरकोट नगरपालिकामा 17, गलेङ नगरपालिकामा 16 र पुतलबजार नगरपालिकामा 6 संक्रमण पुष्टि भएको छ। फेदीखोला, आँधीखोला, बिरुवा र हरिनाथ गाउँपालिकामा भने पछिल्लो 3 महिनामा स्क्रब टाइफस संक्रमण नभेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टले बताउनुभयो। जिल्लामा स्क्रब टाइफस संक्रमणको संख्या बढ़दै गएकाले जोखिम अझै कायम रहेको भट्टले बताउनुभयो। वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढ़ी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्था पुगेर परीक्षण तथा उपचार गराउन उहाँले आग्रह गर्नुभयो। भूजेल समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा र सामाजिक जीवनको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले तनहुँमा भूजेल भाषामा आधारित चलचित्र निर्माण गरिएको छ। भूजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भूजेलको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्र ब्राओ आपुक र ठुल्दाईको नाङ्लोमा भूजेल समुदायको मौलिक जीवनशैलीसँगै समुदायले भोग्दै आएका सामाजिक तथा आर्थिक समस्यालाई कथावस्तु बनाइएको छ। चलचित्रमा भूजेल समुदायको मौलिक पेशाका रूपमा रहेको बाँसबाट सुली, डालो, नाङ्लो लगायत सामग्री निर्माण गर्ने परम्परा, त्यस्ता सामग्रीको उचित बजार व्यवस्थापन हुन नसक्दा परेको प्रभाव र शिक्षित युवाले समेत रोजगारीको अवसर नपाउँदा विदेश पलायन हुनुपर्ने अवस्थालाई चित्रण गरिएको समाजले जनाएको छ। समुदायको भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा मौलिक पहिचान कमजोर हुँदै जाने अवस्थालाई ध्यानमा राखेर चलचित्र निर्माण गरिएको निर्देशक भूजेलले बताउनुभयो। दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी 6.38 अंकले घटेर 2572.34 बिन्दुमा झरेको छ। आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनी शेयर घटेकोमा 100 बढ़ेको छ। 12 कम्पनी शेयर भने घटबड़ भएको छैन। आज ग्लोबल आईमी समूह 3.2 शेयर 5.26% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन कलेन्डी हाइड्रो पावर शेयर 5.85% बढ़ेको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3.13 अर्ब कारोबार भएकोमा आज 359 कम्पनीको 1.3 करोड़ किता शेयर 3.74 अर्ब किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिने भएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि 3 वैज्ञानिकलाई प्रदान गरिएको थियो। ती संरचनाले ठूला मात्रामा ग्यास तोड्न सक्ने भएकाले वातावरणबाट हरितगृह ग्यास शोष्ने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ, हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। खेल समाचार। विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनस आयर्समा मेस्सीले अन्तिम खेल खेल्नुभयो। उहाँले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गर्नुभएको हो। मेस्सीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उहाँले गोल गर्नुभयो। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गर्नुभएको हो। अर्जेन्टिनाको लागि उहाँको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उहाँको भूमिका महत्वपूर्ण रह्यो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान। पार्टीभित्रको गुट र समूह समाप्त भएको गगन थापाको घोषणा। 3 अध्यादेश सिफारिश। मृत घोषणा गर्ने अवधि 12 वर्षबाट 45 दिनमा छुट्याइने। पूर्व प्रधान न्यायाधीश जबरा र नातेदारहरूको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। गण्डकीका मुख्यमन्त्री विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश। दीर्घकालीन प्रभाव पार्ने काम नगर्न निर्देशन। दिलीगुडा बडा दशैं महोत्सव समय थप गर्ने विषयमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ र महोत्सव आयोजक बीच विवाद। असोज 23 गते समापन गर्ने सहमति भएको नगरपालिकाको दावी। आयोजक शुक्ला गण्डकी युवा क्लब भन्छ छलफल भएपछि दिन तोकिन्छ। मुस्ताङको लेतेदेखि कोरलासम्म झण्डै 500 कन्टेनर रोकिए। नेपथ्य लाइभ इन शुक्ला गण्डकीको सचिवालय बेलचोत्रामा उद्घाटन। र फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन आएको चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
5: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
7: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगाउँ। समय बिहान 11 बजे।
8: 10,00,000 जित्ने यही हो मौका। पर्यो पर्यो ठ्याक्कै पर्यो।
9: होइन हौ, कसरी पर्यो?

0: उपहार पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो की पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0658-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
3: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलीगौड़ा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौडा समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म
4: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट
5: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ
4: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलीगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ
5: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ
4: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ
5: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल शुक्ला गण्डकी 4 दुलेगौडा बजार क्राउन प्लाजा फोन नम्बर 0965904090
6: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
7: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
6: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
7: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
7: फोन गर्नुहोस् 0665-90-511
8: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्ने त्यतै
10: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
11: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707444
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560-77987
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
14: तर महँगो होला नि
13: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
15: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही एल्मुनियम अब युपिभीसी को साथमा
15: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
16: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड टेक्सटाइल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229038 र 9808222938
1: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
14: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
1: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855262452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
16: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
14: मोबाइल 9855600577
17: हजुर दान गरौ
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
19: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
17: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
18: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ

0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860747580।
1: आज पनि खाना काँच्छ होइन, कहाँ जान्छ कि तिम्रो ध्यान।

0: राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
10: दुलेगौडा महोत्सव 2083
11: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाडी, सहभागी क्लब तथा भलिबल खेल प्रेमी जीवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
10: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 150,000, ट्रफी, मेडल र प्रमाण पत्र।
11: द्वितीय पुरस्कार नगद रु 1,00,000, ट्रफी, मेडल र प्रमाण पत्र।
10: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी, मेडल र प्रमाण पत्र।
11: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी, मेडल र प्रमाण पत्र। विदागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ, साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
10: टिम दर्ता शुल्क रु 5,000।
11: एक टिममा 3 मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
10: खेल हुने स्थान कसेरी खेल मैदान, दुलेगौडा तनहुँ।
11: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजे देखि।
10: आयोजक शुक्ला गण्डकी युवा क्लब, शुक्ला गण्डकी 4 तनहुँ।
11: सम्पर्क नम्बर 98066-79078, 98419-41273। खेल संयोजक भरत श्रेष्ठ, 98271-31565।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
13: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला रातिको ठिक 8 बज्यो.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि,
3: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
2: यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
7: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड। के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
8: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
7: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
7: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
7: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
7: मोबाइल 9802853995, फोन 0165685950।
9: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ?
10: कटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303324।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166 34372।
5: यस्ता नौ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658 414 377, मोबाइल 98560 44 343।
16: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
17: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
16: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
18: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81 457 र 98136 26 032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
16: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
19: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
20: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
20: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 800 98461 656 58।

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
4: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा तनहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709, मोबाइल नम्बर 9847061268,
5: 9857062068।
8: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन,
9: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर, कोत्रे।
8: हिन्दू नेपालीहरूको महान पर्व विजया दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
10: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
9: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति, कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
1: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
2: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007178।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
6: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856030982 र 9705620209।
7: TVS साथ छ हाम्रो।
8: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
8: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धन का निमित्त दसैं तिहार सस्तो बजार
9: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तेरी खेल मैदान।
8: महोत्सव का मुख्य आकर्षणहरू
9: राष्ट्रिय र स्थानीय स्तर का कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दसैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट,
8: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको 3 वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 2500 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्षभन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो

0: y se bajó.
1: साझापखमा पुनः स्वागत छ। रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1455 जनाको शव फेला परे पनि 5285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
2: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई पुनः मृत घोषणा गर्ने थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
1: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
3: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने सहज छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
1: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आस मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासू आमा सहित परिवारको 4 गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
5: खोजिरहेछु अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो पाउँदैन, होइन गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 कार्य हो।
4: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
6: माथितिर गाउँमा भए त उनीहरू जास्टिङमा गाडी हो, तीन दिन गर्ने जलन थियो, अहिले यस्तो भारीले घुमाउँदै अरे गरौँ भने कता गरौँ, अब बसौँ कता बसौँ, खाऊ कहाँ खाऊ, उनीहरू मरेर गए भने केही होस् भन्ने चाहिँ मेरो मनमा सोचेर घेवा गर्नुभयो।
4: बाढ़ीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितुवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढ़ीमा हराएका श्रीमती, तीन छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
7: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर अनि लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू गयो, कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा 3 दिन लगाएर घेवा गर्दै आएकोमा यसपटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय आसन्न ठूला चाड़ पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्य

0: कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
1: विगत भन्दा फरक भनेको हामीले विशेष त यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीड़भाड़ क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौ। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली शुरू गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लंघन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते मापस्ते चेक हामीले बढ़ाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौं। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौं। त्यसरी हामी अगाडि बढ्छौं।
2: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
1: देशभरि गरेर हामीले करिब करिब 13,000 प्लस ठाउँमा हामी ड्युटी राख्छौ। त्योमा चाहिँ हाम्रो 50,000 प्लस प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश, काठमाडौँ, विशेष शहरहरूमा प्रयोग गर्छौ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, युवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागु औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौं, विशेष ध्यान दिन्छौं र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौं।
2: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्। आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
1: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर स्पिडमा सवारी साधन चलाएको छ, मापसै गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लंघन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात 100 फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
0: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 जना मारिएको र 251 जनालाई बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मिनट मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सो हमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुधे शान्ति योजना अन्तर्गत यो युद्ध विराम भएको एक वर्ष पुग्न लागेको छ, तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: क्या टेन्सन भइराछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
6: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
7: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
6: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
7: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
6: महोत्सवका मुख्य आकर्षणहरू:
7: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
6: बालुद्यान एवं रमाइलो मेला,
7: दशैं तिहार सस्तो बजार,
6: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
7: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
6: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
7: साथमा लाइभ कन्सर्ट।
6: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
9: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
11: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
12: ओमकार।
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
13: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स।
14: जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
16: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
17: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो,
18: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0658-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स।
3: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
4: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
3: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन।
5: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
6: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
6: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है।
9: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564-14-142 मोबाइल 98-560-23-128 र 98-462-14-726।
11: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महाज्ञ एवं कथा प्रवचन
12: यही असोज 25 गतेदेखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
1: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा

0: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
1: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
0: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
1: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
1: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
1: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
0: मोबाइल 9800 58 53 995, फोन 061 586 559।
2: धुलेगौडा महोत्सव 2083
0: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाडी, सहभागी क्लब तथा भलिबल खेल प्रेमीज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 1,50,000, ट्रफी, मेडल र प्रमाण पत्र।
0: द्वितीय पुरस्कार नगद रु 1,00,000, ट्रफी, मेडल र प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी, मेडल र प्रमाण पत्र।
0: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी, मेडल र प्रमाण पत्र। विधागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
2: टिम दर्ता शुल्क रु 5,000।
0: एक टिममा 3 जना मात्र 10 औं एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
2: खेल हुने स्थान कसेरी खेल मैदान धुलेगौडा तनह हो।
0: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजेदेखि।
2: आयोजक शुक्ला गण्डकी युवा क्लब, शुक्ला गण्डकी 4 तनह हो।
0: सम्पर्क नम्बर 9806679078, 9849141273। खेल संयोजक भरत श्रेष्ठ, 9821 31565।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
2: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
4: विगत लामो समयदेखि तपाईँहरूको मनसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाई ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
8: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
5: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
8: हाम्रा विशेषताहरू:
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
8: व्यावहारिक र प्रयोगत्मक सिकाई,
5: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
8: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
8: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
5: सम्पर्क 98560-44343, 98041-43688, 98041-43688, 98560-71773।
8: डोन्ट मिस दिस अपर्च्युनिटी।
9: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
5: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
12: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
12: गतिलो ठाउँ चाहिँ कहाँ छ?
14: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
5: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
16: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
5: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
5: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
16: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4 दुलेगौंडा बजार, क्राउन प्लाजा, फोन नम्बर 0965904090।
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
17: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुछ्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
17: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
17: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, माछापुछ्रे बैंकको भवन,
17: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
18: यस तनाव सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही असोज 24 गते शनिबार
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्स रे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहुँ। फोन 0658414377, मोबाइल 98560443443।
20: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
21: सुन्दर अटो ओक्स यमहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: यस यमहा।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत ट्रेन किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि यसलाई सुन्न सक्नुहुनेछ।

0: गण्डकीका मुख्यमन्त्री सिंहराज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमत परेको भनेका मुख्यमन्त्री पाण्डे विरूद्ध दायर रिटमा सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यो अन्तरिम आदेश दिएको हो। नेपालको संविधानको धारा 188(2) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएकोमा 30 दिनभित्र मुख्यमन्त्रीको प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व रहेको छ। गत भदौ 10 गते एमाले सरकार छोडेर समर्थन फिर्ता लिएकोले पाण्डेको असोज 9 गतेभित्र विश्वासको मत लिनुपर्ने जिकिर एमालेको थियो। तोकिएको समय सीमाभित्र पनि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएपछि संविधानको सोही धारा कार्यान्वयन गराउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो। अदालतले मुद्दाको टुङ्गो नराख्दासम्म कुनै पनि महत्वपूर्ण काम नगर्न पाण्डेका नाममा आदेश जारी गरेको छ। बागलुङ नगरपालिकाले वर्षेनी करिब 4 लाख रूपियाँ खर्च गरेर पार्कका झण्डा फेर्दै आएको छ। बरसात र टन्टलापुर घामले रंग उडेपछि नयाँ झण्डा हाल्न थालिएको हो। नगरपालिकाले एउटा झण्डालाई भ्याट बाहेक 1,800 रूपियाँ खर्च गर्दै आएको छ। पार्कमा 195 देशका झण्डा राखिएको छ। अहिलेसम्म 3 पटक पालिकाको झण्डा फेरिएको छ। बागलुङ बजार स्थित तत्कालीन वीरेन्द्र ऐश्वर्य पार्कलाई नगरपालिकाले 3 वर्ष अघि झण्डा पार्क बनाएको थियो। पार्कमा रहेका रूखका हाँगा बिगा काटेर कंक्रिटमा गाडिएका फलामे डण्डामा झण्डा हालेपछि त्यति बेला आलोचना भएको थियो। काशीको मोदी गाउँपालिकामा 11 खिमा जेमा चट्याङ परेको छ। चट्याङ लागेर 2 वटा बाख्रा मरेका छन्। खिमाजेमा स्थानीय केशराज पौडेलको गोठमा बाँधेर राखिएका 2 वटा बाख्राका बोकाहरूलाई बुधबार चट्याङ परेको हो। चट्याङ लागेपछि 2 बाख्रा मरेको प्रहरी जनाएको छ। घटनाबारे बिहान करिब 10 बजे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट भगवती टार कास्कीबाट प्रहरी सहायक हवलदार कमल खनखवासको कमाण्डमा टोली स्थल घटनास्थल पुगेको हो। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलेकोडामा संचालित बडा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागिएको भन्दै सुग्ला गण्डकी नगरपालिकाको बुधबार पुनः ध्यानाकर्षण गराएको छ। सो कार्यक्रममा महोत्सव आयोजक सुग्ला गण्डकी युवा क्लबका प्रतिनिधिहरूबीच भनाभन समेत भएको छ। नगरपालिकाले बीचोकको बाटो समाउँदै असोज 23 गते सम्पन्न गर्ने सहमति गरेको प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले दावी गर्नुभयो। नगर भवनको माधव विजय राजु प्रमुख प्रशासकीय अधिकृत भूषाल वडा नम्बर 4 का अध्यक्ष राजकुमार वागले क्लबको तर्फबाट वडा सदस्य समेत रहेका महिम ज्वारचन्दको उपस्थितिमा असोज 23 गते सम्पन्न गर्ने सहमति भएको नगरले बताएको छ। नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुग्राम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्न व्यवस्था मिलाउन आग्रह गरेको थियो। यता सुग्ला गण्डकी क्लबका अध्यक्ष मीनबहादुर थापाले भने समापनको दिन नतोकिएको दावी गर्नुभयो। समापन 23 र 24 गते कहिले हुन्छ हामी जानकारी गराउँदछौ उहाँले भन्नुभयो। क्लबले असोज 8 गतेदेखि 18 गतेसम्म तोकेको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज 11 गतेदेखि 22 गतेसम्म सञ्चालन भइरहेको छ। महोत्सव नोक्सानमा गएको भन्दै समय बढ़ाउन क्लबले माग गरेको हो। लाइन्स क्लब अफ सुक्ला गण्डकीले आयोजना गरेको नेपथ्य लाइभ इन सुक्ला गण्डकीले सचिवालय बेलचौतारामा उद्घाटन गरेको छ। फर्स्ट भाइस डिस्ट्रिक्ट गवर्नर किशोर बराले बेलचौतारामा स्थापित सो कार्यालयहरूको बुधबार उद्घाटन गरेका हुन्। सो अवसरमा उहाँले कार्यालय स्थापनासँगै तयारीमा जुट्नुपर्ने जोड़ दिनुभयो। लायन्स क्लब अफ सुग्ला गण्डकीका अध्यक्ष देवेन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गवर्नर चण्डी प्रसाद अर्याल, लायन्स लिडर सुजित हिराचन, कार्यक्रम संयोजक कुम्बहादुर विका राजु, क्लबका पूर्व अध्यक्ष सुमन सापकोटा, तनहुङ सुग्ला गण्डकी टाउनका अध्यक्ष सफल लाल लगायतले कन्सर्ट सफल बनाउन सबैको साथ र आवश्यक भने बताउनु भएको थियो। नेपथ्य लाइफ मंगसिर 12 मा बेलचौतारा भानुभक्त बमरी क्याम्पसको खेल मैदानमा हुँदैछ। म्याग्दे उद्योग वाणिज्य संघले म्याग्दे गाउँपालिकाका नवनियुक्त प्रमुख सड़क अधिकृत विकास परियारलाई स्वागत गरेको छ। संघले आयोजना गरेको स्वागत कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीभूषण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजीव श्रेष्ठले धारणा राख्नु भएको थियो। कार्यक्रममा गाउँपालिका र निजी क्षेत्र बीच सहकारी तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय उद्योग व्यवसाय र आर्थिक गतिविधिको विकासमा जोड़ दिनुपर्नेमा वक्ताहरूले जोड़ दिएका थिए। स्थानीय व्यवसायहरूका समस्या समाधान, लगानीको वातावरण निर्माण गर्न तथा गाउँपालिकाभित्र आर्थिक गतिविधिहरू विस्तारका लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघ बीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो। प्रमुख प्रशासक अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी व्यवसायका समस्या र सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। निसंकोलेदेखि कोरोना नाकासम्म 500 भन्दा बढ़ी कन्टेनर सड़कमा लामबद्ध अवस्थामा रोकिएका छन्। असार गतिसम्म भएको वर्षपछिको बाढ़ी पहिरो र हिमपातका कारण सड़क अवरूद्ध भएपछि एक सतादेखि ती कन्टेनरहरू जिल्लाका विभिन्न ठाउँमा रोकिएका छन्। भारी वर्षाले मेग्दीको पोखरी बगर, कुनाउटे, बैसरी लगायतका स्थानहरूमा सड़कमा छिरिपिएपछि मर्मत भइरहेको छ। सड़क सञ्चालनमा अझै एक साता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले जनाएका छन्। मेहनी जुमसुङ सड़क सञ्चालनमा 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय सवारी साधन जोमसोम स्थित बस पार्कमा रोकिएका छन्। बेनी जोमसोङ सड़क अवरूद्ध रहे पनि कोरोना नाकाबाट केही माल वस्तु बोकेको कन्टेनर भने जोमसोङ ल्याइएको छ। काली गण्डकी कोरिडोर सड़क आयोजनाले जोमसोङ कोरोला खण्डको अवरूद्ध सड़क मर्मत गरेपछि मुस्ताङ भन्सा कार्यालयमा रोकिएका केही माल वस्तुहरू कन्टेनर जोमसोङसम्म ल्याइएको हो। सन्धमा पछिल्लो 3 महिनामा 439 जनामा स्कर्ब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय संघको अनुसार असारमा 60, साउनमा 159 र भदौमा 220 जनामा संक्रमण देखिएको हो। स्थानीय तहमध्ये 100 भन्दा बढ़ी संक्रमण वालिङ नगरपालिकामा देखिएको छ। वालिङमा असारमा 34, साउनमा 91, भदौमा 119 गरी 244 जनामा स्कर्ब टाइफस संक्रमण पुष्टि भएको छ। त्यस्तै काली गण्डकी गाउँपालिकामा 94, चापाकोट नगरपालिकामा 37, अर्जुन चौपारी गाउँपालिकामा 25 संक्रमण देखिएको छ। भिरकोट नगरपालिकामा 17, कल्याङ नगरपालिकामा 16 र पुतली बजार नगरपालिकामा 6 जनामा संक्रमण पुष्टि भएको छ। भिधिखोला, आधीखोला, बिरुवा र अन्य गाउँपालिकामा पनि पछिल्लो 3 महिनामा स्कर्ब टाइफस संक्रमण नभेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय संघका तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टले बताउनुभयो। जिल्लामा स्कर्ब टाइफस संक्रमणको संख्या बढ़दै गएकाले जोखिम अझै कायम रहेको भट्टले बताउनुभयो। वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढ़ी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उहाँले आग्रह गर्नुभयो। भुजेल समुदायको मौलिक भाषा, सबका संस्कृति, परम्परा, सामाजिक जीवनको संरक्षण तथा प्रसारण गर्ने उद्देश्यले तनहुँमा भुजेल भाषामा आधारित चलचित्र निर्माण गरिएको छ। भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्र ब्रा ओ आपुक रा ठुलदाईको नाङ्लोमा भुजेल समुदायको मौलिक जीवनशैलीसँगै समुदायको भोग्दै आएका सामाजिक तथा आर्थिक समस्यालाई कथावस्तु बनाइएको छ। चलचित्रमा भुजेल समुदायको मौलिक पेसाको रूपमा रहेको बाँसबाट सोली, डोला, डालो, नाङ्लो लगायतका सामग्रीहरू निर्माण गर्ने परम्परा, त्यस्ता सामग्रीको उचित बजार व्यवस्थापन हुन नसक्दा परेको प्रभाव र शिक्षित युवाले समेत रोजगारीको अवसर नपाउँदा विदेश पलायन हुनुपर्ने अवस्थालाई चित्रण गरेको समाजले जनाएको छ। समुदायको भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा मौलिक पहिचान कमजोर हुँदै जाने अवस्थालाई ध्यानमा राखेर चलचित्र निर्माण गरिएको निर्देशक भुजेलले बताउनुभयो। उहाँको अनुसार चलचित्र मार्फत भुजेल समुदायको मौलिक भाषा, कला, संस्कार, संस्कृति, परम्परा र सामाजिक परिवेशलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको छ। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनीजेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुनेसँगै म रिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तिनीजेलसम्मको लागि सहपरिवारलाई बुझ्नुहोस्। राम्रोसँग झाल ढोकाको चुक्कु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिन भरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: माता शान्त हुनुहोस् नत्र सृष्टि र ब्रह्माण्डको विनाश हुनेछ माता
1: प्रभु माताको यस्तो क्रोध रह्यो भने सृष्टि ब्रह्माण्डको विनाश हुन्छ यसलाई रोक्ने कुनै उपाय छैन प्रभु
2: म अब त्यो गर्छु जो अर्धाङ्गको कर्तव्य हो क्रोधित महाकाललाई शान्त पार्न महाकाल जानुपर्छ

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
4: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
4: प्रोप्राइटर रोशनी श्रेष्ठ।
5: मोबाइल नम्बर 9827109066 र 9840694530।
6: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
7: पण्डितमा दर्शन, पर्सी घर पैसो, रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508334।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
2: रिडी कुमार श्रेष्ठको भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
15: TVS साथ छ हाम्रो।
1: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रीय
18: अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असोज महिनाको 22 गते बिहिबार। आश्विन कृष्ण पक्षको त्रियोदशी तिथि अंग्रेजी मिति अनुसार अक्टोबर 8 तारीख सन् 2026 नेपाल सम्म 1146। आज त्रियोदशी श्राद्ध कलियुगादि सूर्यदय बिहान 6 बजे हुनेछ भने सूर्यास्त साँझ 5:44 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

कांग्रेसमा अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहान 10 बजेदेखि मतदान। पार्टीभित्रको गुट र समूह समाप्त भएको गगन थापाको घोषणा। 3 अत्यादेशी फारिस मृत घोषणा गर्ने अटावधि 12 वर्षबाट 45 दिनमा छुट्याइने। पूर्व प्रधान न्यायाधीश जबरा र नातेदारहरूको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। गण्डकीका मुख्यमन्त्री विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश। दीर्घकालीन प्रभाव पार्ने काम नगर्न निर्देशन। दुलेगौड़ा बड़ा दशैं महोत्सव समय थप गर्ने विषयमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ र महोत्सव आयोजक बीच विवाद। असोज 23 गते सम्पन्न गर्ने सहमति भएको नगरपालिकाको प्रस्तुतप्रति आयोजक शुक्ला गण्डकी युवा क्लब भन्छ छलफल भएपछि दिन तोकिन्छ। मुस्ताङको लिदोदेखि कोरोलासम्म झण्डै 500 कन्टेनर रोकिए। नेपथ्य लाइभ इन शुक्ला गण्डकीको सचिवालय बेल चौतारामा उद्घाटन। र फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि बिहिबार बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले दिएको जानकारी अनुसार बिहिबार आज बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले केही ढिला गरी शुरू गर्न लागेको जानकारी दिएको हो। पूर्व निर्धारित समयभन्दा 3 घण्टा ढिलो गरी मतदान शुरू हुने भएको छ। खड्काले जनाए अनुसार मतदानका लागि काठमाडौँ गति स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधिहरूको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। त्यसै गरी खुल्ला मञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुल्ला मञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिहरूले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। मतदान आज बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिहरूको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द 17 सम्पन्न कार्यक्रममा बोल्दै थापाले कोइराला पौडेल लगायतका नाममा रहेका समूह समेत अब नरहेको दावी गर्नुभयो। विशेष कोइराला पौडेल सबै गुठ सकियो, कुनै समूह छैन, आजदेखि सबै सकियो, गुठ थापाले भन्नुभयो। उहाँले महाधिवेशनपछि कांग्रेसलाई गुठगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढ़ाउने संकेत गर्नुभयो। पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजन भन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ़नुपर्नेमा उहाँको भनाई छ। सरकारले 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। बुधबार दिउँसो बसेको मन्त्री परिषद बैठकले 3 अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेको सिफारिशलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागि उहाँले बताउनुभयो। उहाँका अनुसार हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई छुटाएर तयार पारिएको ऐनलाई अध्यादेश मार्फत जारी गर्न लागि हो। 15 चैत्र 2081 तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कार्यवाही गर्न मानवाधिकार आयोगले सिफारिश गरेको छ। आयोगले हिजो मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनका बेला काठमाडौँमा रहेका सुरक्षा अधिकारीहरूलाई कार्यवाही गर्न सिफारिश गरेको हो। कार्यवाही सिफारिश हुनेहरूमा काठमाडौँका तत्कालीन एसएसपी विश्व अधिकारी, हाल डीआईजी, एसपी अपिल राज बोहरा, सशस्त्रका एसपी शैलेन्द्र श्रेष्ठ, काठमाडौँका तत्कालीन सीडीओ ऋषिराम तिवारीलाई कार्यवाही गर्न सिफारिश गरेको हो। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 ख बमोजिम कार्यवाही गर्न भनिएको छ। धारा 249 धारा 2 खमा मानव अधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी वा कर्तव्य भएको पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा कर्तव्य पालना नगरेमा वा जिम्मेवारी पूरा गर्न वा कर्तव्य पालना गर्न उदासीनता देखाएमा त्यस्तो पदाधिकारी उपर विभागीय कार्यवाही गर्न सम्बन्धित अधिकारी समक्ष सिफारिश गर्ने उल्लेख छ। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा उनी निकटका केही व्यक्ति र नातेदारहरूको घरमा छापा मारेको छ। सिंहदरबार स्थित स्रोतका अनुसार बुधबार दिउँसो पूर्व प्रधान न्यायाधीश जबरा, नवराज थपलिया, दीपक तेमासिना र नारायण दाहालको घरमा छापा मार्ने काम भएको हो। त्यस्तै जबराका केही नातेदारहरूको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पिएको छ। जबराका भाइ प्रभु शमशेर जबरा एवं ज्वाई पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोलीले छापा मारेको स्रोतले जानकारी दिएको छ। टोलीले छापा मारेर महत्वपूर्ण कागजातहरू बरामद गरेको बुझिएको छ। प्रहरीले केही दिन अघि जबरालाई पक्राउ गरेर करिब 12 घण्टापछि छोडेको थियो। म्यादी प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितता बारे संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिले छानबिन प्रक्रिया अगाडि बढ़ाएको छ। उपसमितिको पहिलो बैठकले छानबिनको कार्यविधि तय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा संयन्त्र तथा गृह प्रशासनसँग सम्बन्धित कागजातको प्रारम्भिक अध्ययन गरेको छ। अब खरिद प्रक्रियासँग जोड़िएका व्यक्ति तथा निकायका प्रतिनिधिहरूलाई बोलाएर सोधपूछ गर्ने तयारी गरिएको उपसमिति सदस्य खगेन्द्र सुनारले जानकारी दिनुभयो। सुनारका अनुसार छानबिनका क्रममा खरिद प्रक्रिया, बजेट विनियोजन, बोलपत्र, ठेक्का सम्झौता, पुस्ताको गुणस्तर, मूल्य निर्धारण तथा आपूर्ति व्यवस्थापन लगायतका विषयलाई आधार बनाइनेछ। अध्ययनबाट अनियमितता पुष्टि हुने आधार भेटिए थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिश गरिनेछ। यता नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महराले संसदीय समिति भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनु भएको छ। उहाँले उजुरी वा आरोपलाई नै अन्तिम निष्कर्ष नमानिने भन्दै तथ्य प्रमाण र कानूनी प्रक्रियाका आधारमा निष्पक्ष अध्ययन गरिने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णयहरू नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको भनिएका मुख्यमन्त्री पाण्डे विरूद्ध दायर रिटमा सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यो अन्तरिम आदेश दिएको हो। नेपालको संविधानको धारा 188(2) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व रहेको छ। गत भदौ 10 गते एमाले सरकार छोडेर समर्थन फिर्ता लिएकाले पाण्डेले असोज 9 गतेभित्र विश्वासको मत दिनुपर्ने जिकिर एमालेको थियो। तोकिएको समय अवधिभित्र पनि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएपछि संविधानको सोही धारा कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। अदालतले मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पनि महत्वपूर्ण काम नगर्न पाण्डेका नाममा आदेश जारी गरेको छ। बागलुङ नगरपालिकाले वर्षेनी करिब 4 लाख रूपियाँ खर्च गरेर पार्कका झण्डाहरू फेर्दै आएको छ। वर्षा र टन्टलापुर घामले रंग उडेपछि नयाँ झण्डा हाल्न थालिएको हो। नगरपालिकाले एउटा झण्डालाई भ्याट बाहेक 1,800 रूपियाँ खर्च गर्दै आएको छ। पार्कमा 195 देशका झण्डाहरू रहेको छ। अहिलेसम्ममा 3 वटा पालिकाले झण्डा फेरेको छ। अहिलेसम्म 3 पटक पालिकाले झण्डा फेरेको छ। बागलुङ बजार स्थित तत्कालीन वीरेन्द्र ईश्वरीय पार्कलाई नगरपालिकाले 3 वर्ष अघि झण्डा पार्क बनाएको थियो। पार्कमा रहेका रूखका हाँगा बिगा काटेर कंक्रिटमा गाडिएको फलामे डण्डीमा झण्डा हालेपछि त्यति बेला आलोचना भएको थियो। कास्कीको मादी गाउँपालिका 11 खिमाजेमा चट्याङ परेको छ। चट्याङ लागेर 2 वटा बाख्रा मरेका छन्। खिमाजेमा स्थानीय केशवराज पौडेलको घरमा गोठमा बाँधेर राखिएको 2 वटा बाख्राका बोकाहरूलाई बुधबार चट्याङ लागेको हो। चट्याङ लागेर 2 बाख्रा मरेको प्रहरीले जनाएको छ। घटनाबारे बिहान करिब 10 बजे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट भगवती टार कास्कीबाट प्रहरी सहायक हवलदार कमल खन खवासको कमाण्डमा टोली घटनास्थल पुगेको हो। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौड़ामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै शुक्ला गण्डकी नगरपालिकाले बुधबार पुनः ध्यानकर्षण गराएको छ। सो क्रममा महोत्सव आयोजक शुक्ला गण्डकी युवा क्लबका प्रतिनिधिबीच भनाभन समेत भएको छ। नगरपालिकाले बीचको बाटो समाउँदै असोज 23 गते सम्पन्न गर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले दावी गर्नुभयो। नगर उपप्रमुख कुमार दुर्विकर राजु, प्रमुख प्रशासकीय अधिकृत भूषाल, वडा नम्बर 4 का अध्यक्ष राजकुमार विभागले क्लबको तर्फबाट वडा सदस्य समेत रहेका महिम ज्वारसनको उपस्थितिमा असोज 23 गते समापन गर्ने सहमति भएको नगरले बताएको छ। नगर उद्योग वाणिज्य संघका अध्यक्ष संग्राम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायलाई तापर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मेलाउन आग्रह गरेको थियो। यता शुक्ला गण्डकी युवा क्लबका अध्यक्ष मीनबहादुर थापाले भने समापनको दिन नतोकिएको दावी गर्नुभयो। समापन 23 र 24 गते कहिले हुन्छ हामी जानकारी गराउँदैछौ। उहाँले भन्नुभयो क्लबले असोज 8 गतेदेखि 18 गतेसम्म तोकेको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज 11 गतेदेखि 22 गतेसम्म सञ्चालन भइरहेको छ। महोत्सव नोक्सानमा गएको भन्दै समय बढ़ाउन क्लबले माग गरिएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीले आयोजना गरेको नेपथ्य लाइभ इन शुक्ला गण्डकीको सचिवालय बैठकमा सचिवालय बेलचौतारामा उद्घाटन गरिएको छ। फर्स्ट भाइस डिस्ट्रिक्ट गवर्नर किशोर बराले बेलचौतारामा स्थापित सो कार्यालयको बुधबार उद्घाटन गर्नुभएको हो। सो अवसरमा उहाँले कार्यालय स्थापनासँगै तयारीमा जुट्नुपर्नेमा जोड़ दिनुभयो। लायन्स क्लब अफ शुक्ला गण्डकीका अध्यक्ष देवेन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गवर्नर चण्डी प्रसाद अर्याल, लायन्स लिडर सुजित हिराजन, कार्यक्रम संयोजक खुम्बा दुबिका राजु, क्लब अध्यक्ष क्लबका पूर्व अध्यक्ष सुमन साखकोटा, तनहु शुक्ला गण्डकी टाउनका अध्यक्ष सफल आले लगायतले कन्सर्ट सफल बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनु भएको थियो। नेपथ्य लाइभ मंगसिर पारमा बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा हुँदैछ। म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विकास परियारलाई स्वागत गरेको छ। संघले आयोजना गरेको स्वागत कार्यक्रममा म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजीव श्रेष्ठले धारणा राख्नुभएको थियो। कार्यक्रममा गाउँपालिका र निजी क्षेत्र बीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय उद्योग व्यवसाय र आर्थिक गतिविधिको विकासमा जोड़ दिनुपर्ने वक्ताहरूले जोड़ दिएको थियो। स्थानीय व्यवसायका समस्या समाधान, लगानीको वातावरण निर्माण तथा गाउँपालिकाभित्र आर्थिक गतिविधिहरू विस्तारका लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको उनीहरूलेको भनाई छ। प्रमुख प्रशासक अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीका समस्या र सुझावलाई समेटेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म 500 भन्दा बढ़ी कन्टेनर सड़कमा लामबद्ध अवस्थामा रोकिएका छन्। असोज 8 गतेदेखि 11 गतेसम्म भएको वर्षापछिको बाढ़ी पहिरो र हिमपातका कारण सड़क अवरूद्ध भएपछि एक सातादेखि ती कन्टेनरहरू जिल्लाका विभिन्न स्थानमा रोकिएका छन्। भारी वर्षाले म्याग्दीको पोखरे बगर, कुनौटे, वैशाली लगायतका स्थानमा सड़कमा क्षति पुगेपछि मरमत भइरहेको छ। सड़कको सञ्चालनमा आउन अझै एक साता लाग्ने सड़क आयोजनाका प्राविधिकले जनाएका छन्। बेनी जोमसोङ सड़क सञ्चालनमा नआउँदा 70 भन्दा बढ़ी कन्टेनर एक सय भन्दा बढ़ी विद्युतीय सवारी साधन जोमसोङ स्थित बस पार्कमा रोकिएका छन्। बेनी जोमसोङ सड़क अवरूद्ध रहे पनि कोरोला नाकाबाट केही मालवस्तुहरू बोकेका कन्टेनर भने जोमसोङ ल्याइएको छ। काली गण्डकी कोरिडोर सड़क आयोजनाले जोमसोङ कोरोला खण्डको अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका केही मालवस्तु बाहक कन्टेनर जोमसोङ ल्याइएको हो। स्याङ्जामा पछिल्लो 3 महिनामा 439 जनामा स्कर्ब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा 60, साउनमा 169, भदौमा 220 जनामा संक्रमण देखिएको हो। स्थानीय तहमध्ये 100 भन्दा बढ़ी संक्रमण वालिङ नगरपालिकामा देखिएको छ। वालिङमा असारमा 34, साउनमा 91, भदौमा 119 गरी 244 जनामा स्कर्ब टाइफस संक्रमण पुष्टि भएको छ। त्यस्तै काली गण्डकी गाउँपालिकामा 94, चपाकोट नगरपालिकामा 37 र अर्जुन चौपारी गाउँपालिका 25 संक्रमण देखिएको छ। भीरकोट नगरपालिकामा 17, गोलाङ नगरपालिकामा 16, पुतली बजार नगरपालिकामा 6 जनामा संक्रमण पुष्टि भएको छ। फेदीखोला, आदिखोला, बिरूवा, हरिनास गाउँपालिकामा भने पछिल्लो 3 महिनामा स्कर्ब टाइफस संक्रमण नभेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टले बताउनुभयो। जिल्लामा स्कर्ब टाइफस संक्रमणको संख्या बढ्दै गएकाले जोखिम अझै कायम रहेको भट्टाले बताउनुभयो। वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढ़ी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उहाँले आग्रह गर्नुभयो। भुजेल समुदायको मौलिक भाषा संस्कार संस्कृति परम्परा र सामाजिक जीवनको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले तनहुँमा भुजेल भाषामा आधारित चलचित्र निर्माण गरिएको छ। भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्र ब्राओ आपुगरा ठूलदाईको नाङ्लोमा भुजेल समुदायको मौलिक जीवनशैलीसँगै समुदायले भोग्दै आएका सामाजिक तथा आर्थिक समस्यालाई कथावस्तु बनाइएको छ। चलचित्रमा भुजेल समुदायको भुजेल समुदायको मौलिक पेसाका रूपमा रहेको बाँसबाट सोली डालो नाङ्लो लगायतका सामग्रीहरू निर्माण गर्ने परम्परा त्यस्ता सामग्रीहरूको उचित बजार व्यवस्थापन हुन नसक्दा परेको प्रभाव र शिक्षित युवाले समेत रोजगारीको अवसर नपाउँदा विदेश पलायन हुनुपर्ने अवस्थालाई चित्रण गरिएको समाजले जनाएको छ। समुदायको भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा मौलिक पहिचान कमजोर हुँदै जाने अवस्थालाई ध्यानमा राखेर चलचित्र निर्माण गरिएको निर्देशक भुजेलले बताउनुभयो। अनुसार चलचित्र मार्फत भुजेल समुदायको मौलिक भाषा कला संस्कार संस्कृति परम्परा र सामाजिक परिवेशलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस प्रोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्।
11: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
12: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707444
13: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर गर्दे अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9812656187।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856000778।
19: हजुर दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।